0: राजनीति संस्कार पनि आवश्यक हुँदो रहेछ.
1: कतिको देखिरहेको छ त सांसद
0: संघर्षको, संघर्ष गरेको यात्रा पनि हुनु पर्ने रहेछ क्या. संघर्ष गर्दै आएका, मैले अघि नै भने आफूलाई चाहिँ कस्तो फिल हुन्छ र अझ फिल कस्तो हुन्छ भने, हामी एउटा विश्वविद्यालयमा कक्षा कोठामा छौं अनि उता विद्यार्थी छन्, हामी चाहिँ शिक्षकका लाइनमा छौं जस्तो पनि फिल हुन्छ है कहिलेकाहीँ, किनभने उहाँहरू एकदमै तुरन्तै आत्तिएर बोलिहाल्नुपर्ने, प्रतिपक्षले क्वेशन उठा. राजनीति संस्कार पनि आवश्यक हुँदो रहेछ.
1: कतिको देखिरहेको छ त सांसद
0: संघर्षको, संघर्ष गरेको यात्रा पनि हुनु पर्ने रहेछ क्या. संघर्ष गर्दै आएका, मैले अघि नै भने आफूलाई

0: सचेत गराउने दायित्व हो नि, त्यो दायित्व हुँदा हुँदै उहाँहरू तुरन्तै एट्याक गरिहाल्ने, दुई चारजना हुनुहुन्छ त्यहाँ एट्याक गरिहाल्नुहुन्छ, त्यो चाहिँ कहिले काहीँ अव्यवहारिक लाग्छ होइन, यो के गर्न खोजेको हो, त्यसरी किन गर्नु पर्यो, प्रतिपक्षले उठाएको कुरामा चुप लगाएर बसे भइहाल्यो नि, उहाँहरू जति पनि बोल्दा हामी चुप लगाएर बसेर आउँछौ, हामी कहिले पनि उहाँहरूलाई कटाक्ष गरेर उहाँहरूलाई इंगित गरेर हामी बोल्दैनौ फेरि, तर त्यो चाहिँ कमी देखिन्छ।
1: तपाईँले हिजो अस्तिको दिनमा चाहिँ शिक्षक भएर पढाउनु भयो, अहिले संसदमा प्रवेश गर्दै गर्दाखेरि कहीँ न कहीँ मैले पनि त्यो व्यावहारिक रूपमा एज अ शिक्षक र विद्यार्थी भएर भन्दा पनि तपाईँले जुन राजनीतिक जीवनमा लामो अनुभव तपाईँले हासिल गर्नुभयो त्यो कुरा पनि अरू सांसदहरू जसले भर्खरको अनुभव सङ्गाल्दै हुनुहुन्छ उहाँहरूलाई प्रत्यक्ष र अप्रत्यक्ष रूपमा नै मैले सिकाइराखेको छु पढाइराखेको छु भन्ने खालको, अथवा म त्यो एक प्रकारको अनुकरणीय शिक्षकको रूपमा प्रस्तुत हुनुपर्छ भन्ने कतिको डर अथवा भित्रै त्यस्तो लाग्छ?
0: डर त लाग्दैन, डर किन लाग्ने होइन, त्यस्तो यस्तो लाग्थ्यो त्यही त
1: होइन, मतलब तपाईँले लामो समय पढाउनु भयो, आफै एउटा शिक्षक जस्तो व्यक्ति मैले अरूको चित्त दुखाउनुहुन्न अरूको जस्तो लहलहमा लाग्नुहुन्न भन्ने त्यो एउटा चेतना भनौँ,
0: त्यो त हुन्छ, त्यो त हुन्छ, तर हामी सकभर मैले मलाई लाग्छ नेपाली काँग्रेसलाई अहिले जुन किसिमले हामी परीक्षित भएर आछौ नि, प्रशिक्षित भएर आछौ नि, जुन हामीलाई संस्कार दिएको छ नि पार्टीले, त्यो कारण सबै मान्यहरू नै त्यस्तै हुनुहुन्छ, कोही पनि कसैलाई तल देखाउने अथवा उहाँहरूलाई तुरन्तै बोलेर विरोध गरिहाल्नुपर्ने चाहिँ छैन अहिलेसम्म
1: नेपाली काँग्रेसमा।
0: नेपाली काँग्रेसमा
1: भलै केही केही सांसदहरूमा त्यो खालको अलिकति सामान्य तरिकाले भन्दाखेरि पनि त्यो अलि कठोर जस्तो अथवा तिखो जस्तो सुनिने त फेरि स्वाभाविक नै होला,
0: त्यो त प्रतिपक्षको दायित्व भनिहालेँ मैले, सचेत गराउने त्यो त सरकारले गराएको हो नि त, सत्ता पक्ष पुरैलाई गराएको हो नि, एउटा व्यक्तिलाई गराएको होइन नि।
1: अनि अहिले तपाईँ सांसद भइसकेपछि जनताहरूको नागरिकको कतिको गुनासोहरू आउने, यस्तो गर्नु पर्यो यस्तो भएन उस्तो भएन भने त्यस्तो कस्तो छ?
0: आइरहेछ, अब जस्तो कि अब आफ्नो ठाउँबाट पनि आइरहेछ, क्षेत्रहरूबाट पनि आइरहेछ, जनकपुरबाट पनि धेरै कुराहरू आइरहेछ, यस्तो बोल्नु पर्यो गर्नु पर्यो हाम्रो क्षेत्रको बारेमा, आफ्नो गाउँघरको समस्याहरूको बारेमा बोल्नु पर्यो भन्ने कुरा आइरहेको छ। अब बोल्ने कुरामा त्यही हो, समयको कुरा हुन्छ, समय पार्टीमा पनि अब विशेष समय के समयहरू मिलाउँदा व्यवस्थापन गर्दा समय लिएरै बोल्ने हुनुपर्छ, त्यसैले अब बोल्छु।
1: तपाईँलाई सम्पर्क गर्नु पर्यो अथवा केही गुनासो सुनाउनु पर्यो भने टेलिफोन मात्रै हो कि अथवा अरू कुनै माध्यम पनि छ?
0: टेलिफोन छ, म त डाइरेक्ट सबै फोन उठाउँछु, आफै
1: उठाउनुहुन्छ?
0: हजुर,
1: कुरा गर्नु,
0: कुरा गर्छु सबैसँग, कुरा गर्छु अनि बोलाउँछु, भेट्छु, यता आएको बेलामा उहाँहरू काठमाडौँ आइपुगेको बेलामा भेट्छु, भेटेर कुरा गर्छु।
1: अनि यो जुन खालको तपाईँले अघि सांसदहरूसँगको निकटताको कुरा गर्नुभयो नि, पहिले त अब यो महिलाहरूको छुट्टै समिति बनाउने प्रावधान थियो, अहिले पछिल्लो समयमा त्यो नियमावलीबाट हटाइयो होइन, जस्तो संसदमा रहेका महिला सांसदहरूको एउटा एकता अथवा संगठनको हिसाबले अहिले त्यो नरहेन,
0: महिला अन्तर पार्टी थियो नि त,
1: त्यो चाहिँ अहिले रहेन होइन, त्यो नहुँदाखेरि पनि जुनसुकै पार्टीको भए पनि महिला सांसद भइसकेपछि तपाईँले अघि जसरी मधेसको विषयको कुरा उठाउनु भयो, त्यस्तो खालको माहौल अहिले छ कि छैन त?
0: छ, उहाँहरूमा छ, त्यस्तो नभएको होइन, हामी अब जुन समितिमा काम गर्दा पनि समितिमै काम गर्दा पनि जस्तो एउटा उपसमितिको म संयोजक पनि भएर काम गरेँ, बाल सुधार गृहको उहाँहरू नै हुनुहुन्थ्यो धेरै, तीनजना, हामी यता अर्को पार्टीबाट दुईजना थियौं, एकदमै समन्वयकारी भूमिका, उहाँहरूले मान सम्मान पनि एक किसिमले गरेर कसरी गर्ने सुझाव सल्लाह गरेरै काम गरिरहेका छौं।
1: विकास निर्माणको लागि कतिको समन्वय दौड़धुप गर्नुपर्दो रहेछ?
0: गर्नुपर्ने रहेछ, तर म चाहिँ दौड़धुप गर्न गरिन।
1: किन गर्नु भएन?
0: किनभने सबैभन्दा पहिला त हामीलाई सुरुमा बजेट बुझाउनु, योजना बुझाउनु, सबैले एक एउटा योजना पाउनुहुन्छ होइन, त्यो योजना पार्नु भएन, मन्त्री त्यहाँ फेरि छ, अलिअलि ल्याकिङ छ गभर्मेन्टको होइन, अब मन्त्रीज्यूलाई भेट्न जाँदा भेटै नदिने, अनि कति दौडिने के?
1: तपाईँको कोसिसले कतिको पर्यो त योजना आफ्नो?
0: एउटा पनि परेको छैन,
1: अनि त्यसमा फेरि
0: एउटा पनि परेको छैन, जनताको प्रश्न छ, अब स्थानीय स्तरमै गएर, स्थानीयमै मैले कुरा गरिराखेको छु होइन, बजेटहरू स्थानीयको जुन जिल्लाको उसमा गएको छ त्यसरी नै अहिले यसपालिलाई त्यसरी नै गर्नु पर्ला। अब दिँदैन दिएपछि हुँदैन पर्दैन परेपछि बजेट त सबै मन्त्रालय

0: मा बुझायो योजना तर एउटा पनि परेन के भन्ने त अब नपरेपछि
1: अनि यो चाहिँ हामीले कतिपय ठाउँमा सुन्छौँ कि सांसदको काम भनेको कानून बनाउने हो होइन सैद्धान्तिक रूपमा
0: मेन त काम त्यही हो
1: तर कतिपय सांसदले फेरि कहाँ हुन्छ हामीलाई विकास निर्माणको लागि सहजीकरण गर्ने अवसर त दिनु पर्यो भन्नुहुन्छ हामीसँगको संवादमा पनि
0: होइन त्यस्तो होइन म त सांसद नहुँदा पनि जस्तो हाम्रो क्षेत्रको मैले योभन्दा अघिल्लो उसमा पनि तीन चारवटा कार्यक्रमहरू लगिदिएको थिएँ लगिदिएर जिम्मा लगाइदिएँ
1: सांसद नहुँदा पनि
0: यस्तो यस्तो कार्यक्रम जस्तो कि बोर्डिङको थियो होइन त्यसपछि एउटा पोखरीको सौन्दर्यीकरणको थियो त्यस्तै एउटा हाट बजारको थियो जे आयो माग उहाँबाट होइन त्यसरी चाहिँ कार्यक्रम लगेर प्रदेशबाट र यहाँ संघबाट पनि त्यस्तै एउटा भवन बनाउने थियो त्यो लगेर जिम्मा लगाइदिने हो गर्नुहोस् तपाईँहरू
1: भनेपछि तपाईँले सांसद हुँदा भन्दा नहुँदा काम गर्नुभयो
0: गरे
1: अनि मध्य प्रदेश भनेपछि त आफैमा सांस्कृतिक हिसाबले पनि अत्यन्त धनी यसको भौतिक अभौतिक सबै सम्पदाको हिसाबले पनि महत्वपूर्ण जनकपुरमा त्यहाँ अब जुन विभिन्न प्रकारका यस्ता ऐतिहासिक जुन महत्व बोकेका पाटा र पक्षहरू छन् नि त्यसमा तपाईँको कतिको रुचि चासो अब आफै पनि तपाईँ अलिअलि गीत पनि गाउँदै त्यस क्षेत्र गीत संगीतको कुरा होला साहित्यको कुरा होला सम्पदाको कुरा होला त्यसमा कतिको चासो राखिरहनु भएको
0: छ चासो छ पक्कै पनि जनकपुर त अब यो संस्कृति र सांस्कृतिक धार्मिक हिसाबले नै विश्व सम्पदामै सूचीकृत हुनुपर्ने थियो सूचीकृतको लागि प्रयास भइरहेकै छ जस्तो त्रेतायुगी नै एउटा इतिहास जोडिएको जनकपुर स्थल हो होइन राम सीताको स्थल छ त्यहाँ त्यसको त्यो सम्बन्धी चाहिँ अझ जनकपुरलाई चाहिँ अझ उजागर गर्नुपर्ने संस्कृतिको हिसाबले पहिला भन्दा त राम्रो त भएको छ नभएको होइन प्रयासहरू राम्रो भएको छ जस्तो जनकपुरमा विवाह पञ्चमी जानकी नवमी रामनवमी पर्वहरू मनाउँदै गर्दाखेरि एकदम भव्यताको साथ मनाइन्छ
1: छठ लगायतका
0: छठ जस्तो मिथिलामा मनाइने छठ पर्व भयो त्यस्तै चौरचन छ जितिया छ होइन विभिन्न यो पर्वहरू छ त्यो पर्वहरूले पनि जनकपुरलाई पहिचान गराएको छ अब त्यो पर्वहरू जनकपुरमा मात्रै होइन कि मलाई लाग्छ
1: देशभरि
0: नै फैलिएको छ आखिर जनकपुरकै कारणले हो पहिचान भएको त्यो सम्बन्धी त अब अझै पनि अझै यसलाई कसरी व्यवस्थित गर्न सकिन्छ भने चाहिँ मेरो प्रयास रहन्छ
1: गीत संगीतको हिसाबले त असाध्यै धनी छ होइन गीत संगीतको कुरा गर्दा तपाईँ आफै पनि त्यो गुनगुनाउने गाउँदै त्यो सबै त्यो परम्परालाई निरन्तरता दिँदै आउनु भएको छ कस्ता कस्ता गीत हुन्छन्
0: यस्तो हुन्छ हाम्रो संस्कृतिमा जस्तो विवाह भयो होइन विवाहको शुरूआतको बेलामा सबैभन्दा पहिले हाम्रो सबै मधेसको घरमा कुलदेवताको स्थापना भएको हुन्छ अनि अब कसैको घरमा काली भगवती कसैको घरमा नरसिंह होइन यस्ता देवताहरू स्थापित हुन्छन् ती देवताको पहिला पूजा गर्नुपर्छ र त्यो देवतालाई प्रार्थना गर्ने देवतालाई निमन्त्रणा गर्ने अब तपाईँ आउनुहोस्
1: त्यो गीत गाएर अलिकति सुनाउनु कस्तो हुन्छ
0: हाम्रो घरमा अब पूजा हुँदैछ विवाह हुँदैछ फलानुको पहिलो निमन्त्रणा नै कुलदेवतालाई जान्छ त्यो कार्ड त्यसरी गीत शुरू हुन्छ जस्तो मेरो गाउँमा चाहिँ काली हुनुहुन्छ काली भगवती हुनुहुन्छ अनि हामी गीत गाउँछौ पहिलो काली

0: जुगे जुगे रही आही बात।
1: त्यो चाहिँ निमन्त्रणा
0: यो भनेको काली मातालाई।
1: त्यस पछाडि कस्तो गीत हुन्छ?
0: त्यसपछि अब कालीको अनि सँगै हनुमानको, होइन, हनुमानको गीत हुन्छ।
1: कस्तो हनुमानको गीत चाहिँ कस्तो हुन्छ?

0: यो भनेको चाहिँ के
1: तपाईँ दुईजना दुई भाइ हुनुहुन्थ्यो तर तपाईँ यहाँ हामी कहाँ एक्लै किन आउनुभयो आफूभन्दा अब यसपछिको लाइन हुन्थ्यो तपाईँ आफ्नो सानो भाइलाई कहाँ छोडेर आउनुभयो अनि उहाँले भन्नुहुन्छ हामी चाहिँ त्यसपछि सेवकलाई भन्नुहुन्छ उहाँले
0: गीत मार्फत
1: कस्तो
0: भन्नुहुन्छ

0: कुराकानीको लागि समयको लागि यहाँलाई धेरै धन्यवाद छ मानिसजी।
1: हस् धन्यवाद, बोलाइदिनु भयो, बोलाएर आफ्नो मधेसको, आफ्नो स्थानको, आफ्नो संस्कृतिको बारेमा केही कुरा राख्ने अवसर दिनुभयो, त्यसको निम्ति पनि यो सीआईएन परिवारलाई नै धन्यवाद दिन्छु, आभार व्यक्त गर्छु।
0: धेरै धन्यवाद। र यो सँगै आजलाई संवाद श्रृंखला हेलो सांसदको समय सकिएको छ। आजको संवाद श्रृंखला हेलो सांसदमा नेपाली कांग्रेसका सांसद निनु कुमारी कर्णसँग कुराकानी गर्यो। विशेषतः संसदको यात्रा र अनुभव र बनाइएका योजना र संस्कृति र साहित्यको विषयमा पनि मानिजीसँग कुराकानी भयो। हामी अर्को संवाद श्रृंखला हेलो सांसदमा अर्को व्यक्ति र विषयबारेका संवाद र कुराकानी सहितका अरू सामग्री लिएर उपस्थित हुनेछौ। तबसम्मको लागि प्रविधिमा साथ दिने राजेन्द्र रिजाललाई धेरै धन्यवाद। हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
2: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
3: अहिले बिहानको ठीक 6 बज्यो।

यन्त्रणा पर्वतीले दिदी बहिनी तथा दाजुभाई बीचको शुभकामना आदान प्रदान तथा तीजको दरखाने कार्यक्रममा सहभागी बनाऊ, परिचय बढाऊ, आत्मीयता साटौ।

0: आयोजक दिदी बहिनी मीडिया हाउस स्टार यति इभेन्ट तथा पार्टी प्यालेस वसुन्धरा काठमाडौँ समय 2084 भदौ 20 गते शनिबार बिहान 11 बजेदेखि अपराह्न 4 बजेसम्म सम्पर्क नम्बर 9857341
1: स्वादिलो पोसिलो र अर्गानिक च्याउ भनेकै राजा च्याउ एनसीए ग्रुटेकको उत्पादन
2: आहा राजा च्याउ त साच्चीकै च्याउको राजै रहेछ नि
3: हर विषयमा सरो बहस नेपाली बहस यस नेपाली बहसका साथमा प्रीति तयारी चाउचाउ ग्लोबल आर्मी बैंक सबैका लागि बैंक पीस होम इन्टरनेट
4: यतिखेर हाम्रो भेषमा राजनैतिक विश्लेषक डाक्टर भेषराज घिमिरे हुनुहुन्छ। घिमिरेजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
5: हजुर, धन्यवाद धन्यवाद।
4: अब नेपाली बसमा लाखौं श्रोताले यतिखेर यो कार्यक्रमलाई सुनिराख्नु भएको छ, होइन? राष्ट्रिय स्वतन्त्र पार्टी यो देशको ठूलो दल बन्यो फागुन 21 निर्वाचनमा, जसको सरकार बनेको 4 महिना 4.5 महिना व्यतीत भइसकेका छ। चैत 13 गतेदेखि आज हामी साउनको 20 गतेसम्म आइपुग्दाखेरि, होइन, के अरे भदौको 3 गतेसम्म आइपुग्दाखेरि, अब समग्र रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीको आन्तरिक पार्टी शक्ति संघर्षलाई चाहिँ तपाईँले कसरी हेर्नु भएको छ?
5: अब मैले राष्ट्रिय स्वतन्त्र पार्टीको अवस्था भन्दा पनि समग्र नेपालको राजनीति अहिले दिशाहीन बन्दै गइरहेको छ, लक्ष्यहीन बन्दै गइरहेको छ। पार्टीभित्र अन्तर संघर्ष चाहिँ गुठहरूको संघर्ष तीव्र भइरहेको छ, पार्टीहरू टुट्ने भत्कने क्रममा छन्। यो देशको लागि सुगत अवस्था रहेन र यस सन्दर्भमा अझ राष्ट्रिय स्वतन्त्र पार्टी भर्खर जननिर्वाचित जनताबाट ठूलो म्यान्डेट पाएको दलभित्र सरकार र पार्टीभित्र संवाद भइरहेको छैन। नागरिकहरूले चाहिँ के अरे संशयले हेर्न थालिरहेका छन्। पार्लियामेन्टमा अपोजिसनको ठूल्ठूला प्रश्नहरूको सामना चाहिँ के अरे सरकारले गर्न हम्मे हम्मे परिरहेको सन्दर्भमा छ। यसमा अब रविजीले अलिकत आफ्नो सांसदहरूको सरकारको कार्यशैलीलाई जुन लिएर जुन आलोचना बढ़िरहेछ, यो सन्दर्भमा एउटा संवाद गर्ने एउटा थालनी समाजको थाले नै सुरु गर्नुभएको छ। यद्यपि रविजीले पनि केही कुराहरू मन लाग्छ पीड़ा व्यक्त गर्न नसकेर उहाँले सरकारलाई एउटा के समर्थन ठिकै छ राम्रो छ केही छैन अब केही एक दुईटा गल्तीहरू हुन्छन् भन्ने जस्तो गरेर एउटा सरकारका केही कमजोरीहरू लुकाउने प्रयत्न गरिदिइरहनु भएको छ। त्यो भार त्यो अब्जसको भार कोहीलेसम्म चाहिँ खेपिरहनुहुन्छ भन्ने कुरा हो।
4: अनि एउटा कुरा नि, जस्तो राष्ट्रिय स्वतन्त्र पार्टीमा रवि लामिछाने पनि अहिले पछिल्लो समय परिपक्व भएर आउनु भएको हो, उहाँले संसदीय अभ्यास पनि गरिरहनु भएको छ, त्यसो भए संसद दलको अभ्यास पनि?
5: एकदमै एकदमै, रविजी पहिलो कार्यकालमा हामीले इम्याच्योर्ड हुनुहुन्छ, युवा भए पनि इम्याच्योर्ड उहाँको भूमिका देखियो। कोहीले चाहिँ के अरे देव भनाले प्रचण्डको टिममा, कोहीले ओलीको टिममा लाग्नुभयो, चाँडै टु अर्ली भयो उहाँले चाहिँ के पद प्राप्तिका लागि भनाइरहेको थियौँ। अहिले दोस्रो कार्यकालमा एउटा जिम्मेवार एउटा सत्तारूढ दलको सभापतिको रूपमा उहाँले एउटा भूमिका निर्वाह गर्नुभएको छ। यसलाई के कसरी पनि व्यक्त गर्न सकिन्छ भने जसरी हाम्रो तराईमा एउटा त्यो घटनाहरू घटे, यो सन्दर्भमा उहाँले एउटा सर्वदलीय संवादको शुरूआत गर्नुभयो। यद्यपि सरकारले गर्नु पर्थ्यो, त्यो नगरे पनि एउटा बनाले लिडिङ पार्टीको रूपमा सभापतिको हैसियतमा उहाँले जुन प्रयत्न गर्नुभयो यो सकारात्मक छ। उहाँले आफ्ना मान्यज्यूहरूलाई बारम्बार भन्नुभएको छ, तपाईँहरू सत्तारूढ दल हो, सत्तारूढ दलको मान्यज्यूहरू हो, तपाईँहरूले प्रतिपक्षीहरूलाई धेरै तुच्छ बोली नबोल्नुहोस्, धेरै आक्रमण नगर्नुहोस्, उहाँहरूको भूमिकै चाहिँ आलोचना गर्ने हो भनेर सम्झाइरहनु भएको छ। मन्त्रीजीहरूलाई अनुशासनमा रहौं, जथाभावी नबोलौं भनेर भन्नुभएको छ। सरकारको आलोचनालाई मलाई लाग्छ जनताले जसरी आलोचना गरिरहेछन् त्यो आलोचनालाई सम्बोधन गरौं, सर्भिस दिऊ भनेर भनिरहनु भएको छ। यो मलाई लाग्छ उहाँमा आएको परिपक्वता हो। यतिले मात्र अझै पुगेको छैन, सरकारलाई अझै जिम्मेवार बनाउन चाहिँ पार्टी सभापति रविजीले अझ धेरै प्रयत्न गर्नु पर्ला।
4: हैन एउटा कुरा छ नि, संसद मात्र होइन पार्टीलाई पनि बालियनको व्यवस्था किन बढ़िरहेको छ? यसले चाहिँ के देशको राष्ट्रियतामाथि अन्य संकटहरूमाथि वा द्वितीयको भरोसा गरेको दलले चाहिँ गरेको व्यवहार वा गर्ने व्यवहार उनी आफै उनको चाहिँ अन्तर्मुखी स्वभावका कारणले वा चाहिँ अन्य केही कारणले यो के हुँदैछ, के हुन सक्छ?
5: होइन होइन, मान्छेले दुई किसिमबाट अत्याइरहेछन्। बालेन शाह जुन ऱ्यापर हुनुहुन्थ्यो उहाँको आफ्नै शैली र स्वभाव छ, त्यो शैली र स्वभाव नै हो भन्ने किसिमले पनि बुझिरहेका छन् उहाँका समर्थकहरूले। भने केही मान्छेहरूले के भन्छन् भने बालेनजीहरू मन लाग्छ बालेनजी समूह एउटा छुट्टै एउटा अभियानमा लक्ष्यका साथ अगाडि बढ़िरहेछ भन्छन्। त्यसलाई अन्तर्राष्ट्रिय परिदृश्यको आँखामा हेर्ने हो भने हिन्दू राज्यसँग राजा राज संस्थासँग जोडेर हेर्न थालेका छन्। थाहा छैन के हो, तर हामी के चाहन्छौ भने यो मुलुकमा लोकतन्त्र बलियोस् भन्ने चाहन्छौ। त्यो पार्टीभित्र रविजी र बालनजीको चाहिँ सहमति सहकार्य सम्वाद बढ़िरहोस् भन्ने चाहन्छौ। यद्यपि रविजीले हामी पटक पटक बोयफ्रेन्ड गर्लफ्रेन्डहरू त्यति भेट्दैनन् होला, हामी त्यति भेटिरहेछौँ भन्नुभएको छ, हामीले पत्याइरहेको छैनौँ। उहाँहरूको भेट भइरहेको छ, सम्वाद भइरहेको छ भन्ने कुरा सरकारको कार्यशैलीबाट पनि प्रश्न हुँदैन, मन्त्रीज्यूहरूका काम कारवाहीबाट पनि प्रष्ट हुँदैन, सरकारले समय समयमा गरेका निर्णयहरूबाट पनि प्रष्ट हुँदैन। यद्यपि सरकारका चाहिँ कमजोरीहरूलाई रविजीले ढाक्ने प्रयत्न बोक्ने प्रयत्न गरिरहनु भएको छ, तर कति दिनसम्म कसरी चाहिँ गरी ढाक्नुहुन्छ भन्ने कुरा मात्र हो।
4: तर अब अहिले चाहिँ जस्तो उहाँले त फेरि पनि के भन्नुभएको छ भने हाम्रो सम्बन्धमा कुनै पनि बेमेल छैन, अलमल छैन, सरकार र दल चाहिँ एउटै सिक्काका दुई पाटा जस्तै भएर अगाडि बढ़िरहेछ भनेर उहाँले हिजो पनि बताउनु भएको छ क्या संचारकर्मीहरूलाई।
5: हो, उहाँले सैद्धान्तिक पाटो बताउनु भयो होइन, दल र सरकार भनेको एक सिक्काका दुई पाटा हुन् नै, यो सैद्धान्तिक पक्ष हो। तर व्यावहारिक रूपमा हामीले रवि पार्टी सभापतिले जुन कुरा व्यक्त गर्नुभएको छ त्यसरी चाहिँ के अरे सम्बन्ध अगाडि बढ़िरहेको चाहिँ पाइरहेको छैनौ।
4: तर अहिले समग्र देशको अवस्था, प्रतिपक्षी दलहरूको भूमिकाको विषय, प्रधानमन्त्रीबाट आएका कतिपय अभिव्यक्तिका विषय, भूराजनैतिक अवस्था र यो जटिलता कस्तो छ?
5: होइन, अहिले त दलहरू त थिला थिला परेका छन्, जनताले पत्याएका छैनन्। पत्याउने पनि कसरी, दलहरू आन्तरिक गुटबन्दीको चाहिँ के शिकार भएका छन्, तीव्र गाली गलौजमा लागेका छन्। सुशासन र आन्तरिक चाहिँ लोकतन्त्र दलहरूमा छैन, जनतामा जाँदैनन्। अब हरेक कुराको प्रतिक्रियात्मक मात्र चाहिँ के विश्लेषण गर्छन्। सत्तारूढ़ दल होस् या विपक्षी दलहरू, दलहरूको समग्र राजनीतिक संस्कारको लेभल पनि घटेको छ, स्ट्रेन्थिङ क्षमता पनि घटेको छ, जनतासँगको उनीहरूको प्रभावकारिता पनि कमजोर हुँदै गएको छ। मन लाग्छ यही शैलीमा दलहरू अगाडि बढ्यो भने जनताले यी दलहरूलाई पनि सत्तारूढ दल अथवा विपक्षी दलहरूको पनि विकल्प खोज्ने अवस्था नआउला भन्न सकिँदैन।
4: तर अहिलेको अवस्थामा नेपाली कंग्रेसको परिस्थिति कसरी निहाल्नु भएको छ? नेपाली कंग्रेसको
5: होइन, नेपाली कंग्रेसको लागि एक पक्षीय
4: पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले हिन्दूको वकालत गर्नुभयो, उहाँले चाहिँ गर्न खोज्नु भएको के हो?
5: यो अनौठो कुरा आयो, यो अस्वाभाविक कुरा आयो। पूर्व प्रधानमन्त्रीले एक्कासी छलफल नभइकन एउटा हिन्दूको एजेन्डा जुन भेलामा इन्डोर्स गराउनु भयो, अब पारित भयो। मन लाग्छ यो एउटा अनौठो विषय आएको छ, यसका अन्तर्राष्ट्रिय परिदृश्यहरू खुल्दै पनि जानेछन्। तर पनि एउटा राम्रो सूचना के छ भने इतर पक्ष सर्वोच्चमा गयो भने मलाई लाग्छ पार्टीहरू मिल्ने समाचार एक ठाउँमा गगन थापा र शेरबहादुर सम्भवतः आज अपराह्न भेट्ने कार्यक्रम छ, मैले सूचना भेटे बुझे अनुसार सूचना पाए अनुसार त्यो भेटले पक्कै पनि काङ्ग्रेस एक ठाउँमा आउँछ जस्तो लाग्छ। यदि आयो भने पनि यो एउटा राम्रै कुरा हो, किनभने लोकतन्त्रमा कुनै पार्टी, कङ्ग्रेस कम्युनिस्ट कुनै पार्टीहरू पनि फुट्नु र टुट्नु जनताको लागि घातक छ, पद्धतिका लागि घातक छ, लोकतन्त्रका लागि घातक छ। त्यसकारण जुट्ने अभियानमा उहाँहरू आउनुहुन्छ जस्तो लाग्छ।
4: नेपाली कंग्रेस एकदेखि हुने सम्भावना देख्नुभयो?
5: आज मैले पाएको सूचना अनुसार आज चाहिँ के अरे मध्याहमा चाहिँ के अरे कुनै ठाउँमा शेरबहादुर देवा र गगन थापा भेट्दै हुनुहुन्छ।
4: त्यो एथेन्टिक सूचना हो?
5: होइन होइन, मैले पाएको सूचना कति अथेन्टिक हो म भन्न सक्दिनँ। सम्भावना हिजो पनि भेट्ने थियो तर हिजो भेट हुन सकेन। दोस्रो तहका नेताहरूसँग सम्वाद भइरहेको छ गगन थापाज्यूको, अब फाइनल्ली त्यो कुरा मिलेपछि पूर्व पार्टी सभापति पूर्व प्रधानमन्त्रीसँग भेट्ने कार्यक्रम।
4: तर इतर पक्षको भेलाले त कंग्रेसको धेरै कुराहरू छोडेको भन्ने निष्कर्ष निकालिया छ नि त, होइन?
5: होइन, इतर पक्षको असन्तुष्टि ज्यादा छ। मैले भने कार्यकर्ता लेभलमा राजनीतिक सोच दृष्टिकोण छैन, यो कम हुँदै गएको छ। अब यसले समग्र लोकतान्त्रिक पद्धतिलाई कमजोर बनाइरहेको छ। यसमा त दुई मात्रै छैन, व्यक्तिगत रोमा उहाँहरू गाली गलोजमा उत्रिनु भएको छ। कानुनी रूपमा एउटा पार्टी होला तर मन मिल्न धेरै समय लाग्नेछ, यो कुरा हो। तर पनि मेन मुख्य मुद्दाहरूमा एक ठाउँमा उहाँहरू आउनुभयो र ताजा एजेन्डाका साथ महाधिवेशन होमिने चाहिँ के अरे ठाउँमा आउनुभयो भने यसले मलाई लाग्छ कङ्ग्रेस फेरि बौरिएर एउटा बलियो पार्टीको रूपमा अगाडि बढ्नेछ।
4: तर नेपाली कंग्रेसको पछिल्लो अवस्थालाई धेरैले चिन्ताका रूपमा पनि हेरेका छन् होइन, आफ्ना अडानहरू छन् किनभने पुनरावलोकनका लागि मुद्दा सर्वोच्चको पुनः इजलासमा प्रवेश गरेको छ, यसका पनि कतिपय संशयका कुराहरू छन्। अब पन्ध्रौं महाधिवेशन चौधौं नेतृत्वले नै गराउनुपर्छ, महाधिवेशनको नेतृत्वले भन्ने खालका गफ विषयहरू पनि बाहिर आएका छन्। यो विवाद मात्र होला र समयमै
5: होइन होइन, त्यो त उहाँहरूले एउटा वार्ता सहमति समाजका लागि दबाव दिनको लागि गिभ एन्ड टेकका लागि उठाएका एजेन्डाहरू हुन्। कतिपय चाहिँ कुराहरू सानेपा जसले चाहिँ के अरे संस्थापन पक्षको नेतृत्व गरिरहेछ त्यो सानेपाले पनि छोड्नुपर्छ भने चुनदेवीले पनि विद्रोहीको रूपमा जुन चाहिँ के अरे कुराहरू उठाएको छ धेरै कुराहरू छोड्नुपर्ने हुन्छ। उहाँहरू मलाई लाग्छ मैले बुझे अनुसार उहाँहरू मिल्ने धेरै कुराहरू मिल्ने तर्खरमा त्यही तहबाट कुरा भइरहेको छ।
4: हस् डाक्टर घिमिरे, यहाँको महत्वपूर्ण मात्र होला र समयमै
5: होइन होइन, त्यो त उहाँहरूले एउटा वार्ता सहमति समाजका लागि चाहिँ दबाब दिनको लागि गिभ एन्ड टेकका लागि उठाएका एजेन्डाहरू हुन्। कतिपय चाहिँ कुराहरू सानेपा

0: नमस्कार
1: यहाँलाई पनि धन्यवाद.
0: उहाँ हुन्थ्यो राजनीतिक विश्लेषक डाक्टर भेषराज घिमिरे. आजले स्वतः नेपाली बसमा छोटो विश्रामेछु. विश्रामपछि पुनः उपस्थित हुनेछु.
2: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं. जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं. न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी. बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी साबिकको राष्ट्रिय बीमा संस्थान. प्रधान कार्यालय रामशाहपथ काठमाडौँ.

0: नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्रो एप तपाईका लागि सधैं सजिलो सबै सजिलो तपाई पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ
1: यो नेपाली रेडियो नेटवर्क
2: हर विषयमा सरो बहस नेपाली बहस यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ ग्लोबल आईएनई बैंक सबैका लागि बैंक
3: इस होम इन्टरनेट
4: यतिखेर हाम्रो बेसमा नेकपाका नेता एवं पूर्व मन्त्री मेटमणि चौधरी हुनुहुन्छ चौधरीजी नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु नमस्कार गुड मर्निङ
5: नमस्ते नमस्ते खेम सर
4: के छ अवस्था राम्रै हुनुहुन्छ स्वास्थ्य अवस्था ठिक छ
5: स्वास्थ्य ठिक छु
4: देशको स्वास्थ्य कस्तो छ देश पनि ज्वरो आएको छ कि के छ प्यारासिटामोल खुवाएर सन्चो हुन्छ कि के छ राष्ट्रको अहिलेको अवस्था
5: होइन अलि देशको अवस्था त ज्वरो मात्र होइन अलि धेरै ठुलै ज्वरो
4: अस्ति भर्खरै इन्जेक्ट शल्यक्रिया भएको छ होइन फेरि नयाँ बिरामी थपिहालियो
5: सन्चो नहोला भन्ने देखिरहेको छु म त
4: अस्ति यत्रो शल्यक्रिया भयो नि त होइन भदौ 23-24
5: शल्यक्रिया भयो अझ त्योभन्दा ठुलो होला भन्ने देखिरहेको छु त म
4: यो बल्झिने खतरा छ त्यो बिरामी फेरि
5: त्यो सम्भावना छ
4: त्यस्तो छैन होला किनभने सरकार त अहिले सही बाटोमा छ नि त होइन सही दिशामा छ नि त प्रधानमन्त्रीले चाहिँ राम्रै काम गरिरहनु भएको छ भन्ने चौतर्फी प्रशंसा बटुल्या छ
5: खै प्रत्येक दिन त्यही राजनीतिक दलकै मान्य जीवहरूबाट कमेन्टहरू नेगेटिभ कमेन्टहरू सुनिरहेको छ त म
4: होइन नेगेटिभ कमेन्ट के गर्नु भएको छ र यो त अब लोकतन्त्रमा बोल्न त पाउँछ नि त होइन स्वतन्त्र छ नि त एउटा सांसद सार्वभौम छ नि त तर त्यो बिगारेकै त भन्ने छैन नि त अहिले होइन कति नम्बर दिनुहुन्छ अहिले सरकारलाई यो 4-5 महिनाको फेरी फेरीमा
5: कुन कुन काममा नम्बर दिने भन्नु
4: सुशासनमा
5: सुशासनमा त अब मान्छेहरूकै घरसम्म ग्यासको लाइन पुगिरहेछ त्यसपछि अब विद्युत तिर्न जाँदा त्यही खालको ट्याक्स र भ्याटकै कुरा छ अब जहाँ जाँदा पनि मान्छेहरू आजित छन् यो घन्टी पार्टी ठिक छैन बेकारमा भोट हाल्यौं भन्ने प्रतिक्रियाहरू दिइरहेका छन् त्यसैले नम्बर त कति पाउँछ र पास मार्क पनि पाउँदैन
4: पास मार्क पनि दिन सकिन्न अहिले
5: खै त्यो छैन त्यस्तो त्यो खालको रिजल्टहरू त्यस्तो एक्सनहरू देखिँदैन
4: तर अहिलेको जुन यो परिस्थिति छ नि यो परिस्थितिमा चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीले जुन सत्ताको बागडोर सम्हालेको छ रवि लामिछानेजी अलिकति बढी संसदीय अभ्यास गरिरहनु भएको संसदीय दलको नेताको अभ्यास गरिरहनु भएको दृश्य चाहिँ देखिया छ होइन तर बालेन शाहजीले जुन इग्नोर गरिरहनु भएको छ संसदलाई त्यसपछि पार्टीकै बैठकहरूमा पनि यसले त अलिकति अप्ठ्यारो पार्छ नि देशलाई होइन
5: यस्तो छ अब उहाँहरूको एउटा कल्चर पनि देखिएन पोलिटिकल पोलिटिसियनसँग पोलिटिकल कल्चर त हुनु पर्यो नि त अब नेपालकै इतिहासमा सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेको कुरा लाग्छ फर्स्ट होला
4: होइन त्यो रुलिङ त गर्न पाएन त संसदमा नआएपछि
5: ओहो त्यही त रुलिङ भन्नाले यतिसम्मको त्यो लेरेढिपी भन्छ नेपाली भाषामा होइन लेरेढिपी गर्ने कुरा सांसदप्रतिको जवाबदेही नभन्ने कुरा जनताहरूको जुन प्रश्नहरू छ त्यसलाई उत्तर दिन नपर्ने गरी आफ्नो एक्सनहरू गर्ने कुरा सांसदलाई पुरै व्यवस्था गर्ने कुरा यो त गलत हो नि त संसदीय प्रणालीमा सबैभन्दा ठूलो भनेको सांसद जो सयौं लाखौं जस्तै एउटा निर्वाचन क्षेत्रमा 2-3 लाख मतदाताहरू छन्

0: नभए 1 लाख छ भने 1 लाख मान्छेहरूको प्रतिनिधि गएर सांसद भएको हुन्छ। अब ती सांसदहरूलाई इग्नोर गर्ने कुरा संसदीय व्यवस्थामा राम्रो होइन, राम्रो मानिन्न। र सम्माननीय प्रधानमन्त्रीले यिनी सांसद भन्ने चिजै केही होइनन् भन्ने बुझाएको कारणले एक खालको सांसदभित्रै पनि द्वन्द सिर्जना होला होला जस्तो देखिरहेको छ। अब हिजो अस्ति त्यो आशिका तामाङको कुरा हेरिरहेको थिए, आखिरमा उहाँलाई जवाब दिने भनेको पनि घन्टी पार्टीकै मन्त्री, उहाँले रुलिङ गर्ने भनेको घन्टी पार्टीबाटै सभामुख भएको मान्यज्यू अहिले त सम्माननीयज्यू, अनि उहाँहरूको एक्सन अथवा विरोध गर्ने भनेको त्यही घन्टी पार्टीकै सांसद आशिका तामाङ भनेपछि अब पार्टीभित्रै कन्फ्लिक्ट सुरु भइसकेको छ नि त। यसैले संसदमा प्रणालीमा संसद ठूलो हुने कुरा, संसदप्रति प्रधानमन्त्री जवाबदेही बन्ने कुरा, अनि जुन जुन असहजताहरू उत्पन्न भइरहेको छ त्यसलाई अन टाइममा म्यानेज गर्ने कुरा, एउटा सबै काम गभर्मेन्टले भन्नु गर्नु पर्यो नि त। 35 वर्ष केही गरेनन्, 35 वर्षले बिगारेको कुरा 2 दिनमा कहाँ हुन्छ र यस्ता जवाबले त अब सुख त पाइँदैन। 35 वर्षमा नभएका काम त अहिले भएको छ, नेगेटिभ वेबाट हेर्दा
1: जस्तै
0: यति धेरै भएको छ कि मानवीय संवेदना मानवीय संवेदनासँग कुनै गम्भीरै छैन यो सरकार। यो सरकार त के बुझ्छ भने म 1 करोड पैसा कमाउँछु या मेरो लकरमा सुन छ, यस्तै सुनै सुन भएका मान्छे मात्रै छन् भन्ने बुझाइ छ उसको। त्यसै यो समाजमा त अनेक खालका मान्छेहरू हुन्छन्, त्यो सबै मान्छेहरूप्रति सरकार जवाबदेही बन्नुपर्छ, सरकार अभिभावक भन्नुपर्छ। यो सबै चिजलाई इग्नोर गर्न मिल्छ त? सबैभन्दा ठूलो कुरा भनेको मानवीय संवेदना, मानवीय प्रोटेक्ट गर्ने कुरा, ह्युमन राइटलाई संरक्षण गर्ने कुरा हो, सबैभन्दा ठूलो कुरा होला नि त। आज यही सरकारको सरकारले ओभर ट्याक्स लगाएको कारणले मान्छेहरू मरिरहेछन्, अझ मर्न सक्ने धेरै सम्भावना ह्याङ्गिङ गरेको देखिरहेको छु, सुसाइड नोट लेखेर मान्छे मरिरहेको छन् भनेपछि यिनी सबै चिजप्रति आँखा चिम्म गर्न मिल्छ त सरकारले? मान्छे मरे मरून, खाए खाउन्, यिनी भन्न पाइन्छ त? प्रधानमन्त्री हुने, सरकारको जिम्मेवारी लिने, जवाबदेही बन्नुपर्ने ठाउँमा व्यवस्था गर्ने कुरा यो धेरै राम्रो गरेको छैन, गरिरहेको छैन। अब यस कसले भनिदिनु पर्ने, कसले सिकाउनु पर्ने, कसले बताउनु पर्ने, त्यसैले यो ठिक बाटोमा हिँडेको छैन सरकार।
1: तर अहिले चाहिँ फेरि तपाईँहरूको पनि त उता सँगै मर्ने सँगै बाँच्ने हिजो बाचा कसम खाएको, स्वर्ग जाँदा सँगै नर्क जाँदा सँगै प्रचण्डजी र ओलीजीको पनि राम्रै तालमेल भइरहेको छ, यसमा सन्तुष्टै हुनुहुन्छ तपाईँ?
0: यस्तो त क्यान्सर मान्छेहरूमाथि आपत आइपरेपछि त्यसले ट्विस्ट गर्ने उद्देश्यले यो गरेको हुनुपर्छ, खास गरेर ओलीले। अब ओलीले पनि आफ्नो केन्द्रीय कमिटिको बैठक या पदाधिकारीको बैठक या सचिव या स्थायी कमिटिको बैठक नडाकिकन अब त्यो सहमति गराएछन्। अब हाम्रो संयोजक कौरले पनि अब धेरै यो विषयमा कुनै पनि संस्था या संयन्त्र अथवा कमिटीबाट निर्णय नगराइकन उहाँले पनि अब यो सहमतिमा सिग्नेचर गर्नुभएको छ। त्यसैले यो पहिलो कुरो त यो संस्थागत छैन, संस्थागत हुन सकेका छैन यो कुरा। मल्टी पार्टी डेमोक्रेसीमा दल भन्ने चिज ठूलो हो,
1: तर त्यहाँ पार्टीमा आफ्नै मनमौजी चलिरहेछ। फेरि
0: सबै चिज सब थोक भनेको चेयरम्यानहरू मात्रै सबै चिज होइन, चेयरम्यानले जे गर्यो जे मन लाग्यो त्यो मात्रै गर्ने कुरा गर्न पाउने कुरा हुँदैन, कम्तीमा त्यसको अनुमोदन गराउने कुरा, त्यसको प्री डिस्कसन गर्ने कुरा अनि डिसिजन गर्ने कुरा, त्यसपछि सही हिसाब कहाँ कहाँ गर्नुपर्छ, यो मेजर कुरा अथवा स्टेप या प्रोसेस भनेको यिनीहरू हुन्। तर एउटालाई संकट आइ पर्यो, त्यो संकटलाई टार्नलाई अर्कोले सहयोग गर्ने, अर्को माथि संकट आइ पर्यो फेरि अर्कोले त्यसलाई सपोर्ट गर्नुपर्ने, अथवा एकले अर्को बयान गर्नुपर्ने, बखान गर्नुपर्ने, त्यसको लागि कुनै पनि संस्थागत निर्णय नचाहिनुपर्ने, यो त बेसिक कुरा हो नि त। कि त इमान्दारीपूर्वक लाग्नु पर्यो सर, इमान्दार पनि छैनन्, अब इमानदार
1: इमानदार छैनन् उनी प्रचण्ड बैमान हुन्।
0: संस्थागत निर्णय नगरिकन सम्झौता गर्ने कुरा राम्रो हो त। यो आँखाले हेर्न पनि पर्यो नि त।
1: छलफल भएन,
0: छलफल भएको छैन।
1: अस्ति उहाँले झलनाथ खनालजीले भन्दै हुनुहुन्थ्यो क्या, पूर्व प्रधानमन्त्रीजीले यही कार्यक्रममा हो होइन, स्वर्ग नर्क भन्या चाहिँ गरुड पुराणमा यो काठमाडौँ उपत्यका जत्रो मात्रै छ अरे स्वर्ग, त्यसमा त विश्वका धेरै मान्छे जान चाहन्छन्, ओली प्रचण्डको त ठाउँ मुस्किलै होला भन्नुभएको थियो क्या मलाई।
0: बोल्नुभएको छत्र यो हामी कम्युनिस्टहरू यो स्वर्ग नर्कमा विश्वास नगर्ने मान्छेहरू, अब स्वर्ग पनि गइन्न नर्क पनि गइन्न होइन, तर पनि कति हामी स्खलित भइसकेको छौँ थ्योरिटिकली, अझै पनि चेयरम्यान छौँ, स्वर्गका कुरा गर्छौ नर्कका कुरा गर्छौँ होइन, त्यो त राम्रो होइन, त्यो त कम्प्लिटली स्खलित भएको कुरा हो नि त, भन्नाले वैचारिक रूपमा ठिक ठाउँमा नभएको कुरा हो नि त।
1: तर अब एउटा आस्था आस्था छ नि त होइन, मान्छेको भरोसा छ, आस्था छ होइन, दैवी प्रकोप होइन, दैवी शक्तिहरूप्रतिको आस्था त छ नि त धेरैलाई
0: होइन, त्यो त छ, त्यो त छ, तर विश्वास त छैन नि त।
1: अनि एउटा कुरा अब जनतालाई के बताइदिनुहोस् भने नि, जस्तो अहिले अब सरकारका जुन गतिविधि तपाईँले देखिराख्नु भएको छ, अन्तर्राष्ट्रिय रूपमा पनि यो जुन किसिमको अहिले सुरक्षा चुनौतीका विषयहरू छन्, सीमा वारपारका विषयहरू छन्, त्यसपछि अब भूराजनैतिक स्थितिले चाहिँ विश्वलाई एउटा अर्को बाटोतर्फ डोर्याइरहेको छ, यो समग्र विषयलाई हेर्ने हो भने चाहिँ तपाईँको आफ्नो धारणा के छ, हामी कुन तहमा छौं अहिले राष्ट्रको हितको पक्ष

0: आवाज बिहीन को आवाज परिवर्तन को संवाहक रेडियो दीदी बहिनी 95.2 MHz।
1: Region is in the grip of a severe water crisis, and I am here to find out why.
2: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
3: रुग्ण उद्योग मध्ये हेटौँडा कपड़ा उद्योग प्रमुख हो। बुटोल धागो उद्योगलाई पनि हेटौँडा कपड़ा उद्योगसँग जोडेर पुनः सञ्चालन गर्ने सरकारको तयारी छ। त्यस्तै गोरखाली रबर उद्योग पुनः सञ्चालनका लागि अध्ययन भइसकेको छ। विराटनगर जुट मिल नेपालको औद्योगिक इतिहाससँग जोडिएको महत्वपूर्ण संस्था भए पनि अहिले सञ्चालनभन्दा जग्गा अतिक्रमण र सम्पत्ति व्यवस्थापनका समस्या बढ़ी देखिएका छन्। आज कार्यक्रम बदलिदो नेपालमा हामी औद्योगिक क्षेत्रको अवस्था र सरकारले यसको पुनः सञ्चालनका लागि शुरू गरेको प्रयासबारे कुराकानी गर्छौं। कुराकानीका लागि हामीसँग हुनुहुन्छ वरिष्ठ अर्थविद डाक्टर दिल्लीराज खनाल। दिल्लीराज खनालज्यू, स्वागत छ तपाईँलाई उज्यालो रेडियो नेटवर्कमा।
4: धन्यवाद।
3: नेपालमा औद्योगिक क्षेत्रको समग्र अवस्थालाई यहाँले कसरी मूल्याङ्कन गर्नुभएको छ अहिलेको अवस्थामा, र हामी कहाँ छौं?
4: विश्वका विभिन्न देशहरूको इतिहास, अहिले नव औद्योगिक राष्ट्रहरूको चाहिँ नि इतिहास र समग्रमा हेर्दाखेरि के हो भनेदेखि, विभिन्न चरणलाई तपाईँले अध्ययन गर्नुभयो भने कृषिमा तपाईँको व्यवसायीकरण गर्ने होइन, उत्पादन र उत्पादकत्व श्रमको उत्पादकत्व बढाउने, त्यहाँबाट बढ़ी श्रमलाई चाहिँ उद्योगतिर ट्रान्सफर गर्ने होइन, त्यो क्रममा चाहिँ के गर्ने, यता व्यावसायिकरण गरेपछि त्यसले कृषिको व्यावसायिकताले चाहिँ तपाईँको औद्योगिकरणको कच्चा पदार्थदेखि लिएर हरेक कुरामा सहयोग गर्ने हुनाले पनि कृषि, त्यसपछि चाहिँ औद्योगिकरण, औद्योगिकरणबाट तपाईँले एकदम अगाडि बढ्दै जाँदाखेरि अनि सेवा क्षेत्रलाई, किनभने औद्योगिकरण भनेको यस्तो एउटा तपाईँ त रिभल्भिङ भन्छु कि त्यसको त्यो त्यो एउटा न्युक्लियस हो, कृषिलाई पनि माथि उठाउन मद्दत गर्ने हुनुभयो। औद्योगिकरण भन्दा बित्तिकै तपाईँलाई पैसा पनि चाहियो, ब्याङ्किङ सेक्टरलाई पनि तपाईँले माथि उठाउन सक्ने भयो, बजार पनि चाहियो, तपाईँलाई सड़क पूर्वाधार चाहियो, प्रविधि चाहियो, बाह्य बजार चाहियो, अर्थात के हो भने परोक्ष रूपमा प्रत्यक्ष रूपमा अग्रगामी त्यो सबैको बहुआयामिक विकासमा त्यसले जाने मद्दत गर्ने हो। आईटीदेखि र अरू सेक्टरहरू पनि आइरहेका छन्, औद्योगिकरणको ठूलो महत्व छ भनेर त्यो क्रममा हिजो एक प्रकारको मिश्रित अर्थतन्त्र छँदाखेरि के गरियो भने उद्योगहरू पनि केही सरकारले खोल्ने, किनभने निजी क्षेत्र अगाडि आइरहेको थिएन, चाहिने अरू प्रकारका पूर्वाधार निजी क्षेत्रलाई चाहिने पूर्वाधारहरू पनि त्यहाँ चाहिँ पर्याप्त थिएनन्, प्रिकन्डिसन्सहरू पनि पूरा भएको थिएन। हामी आफैले वा विदेशी होइन हाम्रा सहयोगी राष्ट्रहरू, हाम्रा मित्र राष्ट्रहरूको सहयोगमा हामीले चाहिँ उद्योगहरू खोल्दै गयौँ, र त्यो पछि आएर खास गरिकन तपाईँको जब हामी यो उदार अर्थतन्त्रतिर प्रविष्ट गर्यौं खास गरिकन 1990 अनि त्यसपछि निजी क्षेत्रको प्रवर्धन गर्दै निजी क्षेत्रलाई एउटा समग्र औद्योगिकरणको एउटा मुख्य ड्राइभिङ सिटमा बसेर अगाडि जाने त्यो ढंगले हामी चाहिँ अगाडि बढ्न चाहिँ खोजिरहेका छौँ। तर के त्यो क्रममा के भयो भने उदारीकरणको क्रममा मानव सरकारमा भएका उद्योग व्यवसायलाई यसै निजीकरण गरे गर्ने, त्यसो भइसकेपछि निजी क्षेत्र पनि अगाडि अलि थप रूपमा अगाडि आउँछ, निजी क्षेत्रको भूमिका पनि अर्थतन्त्रमा बढ्दै जान्छ भन्ने ढंगले हामीले त्यो त्यो त्यो त्यो एकाङ्की सोचबाट चाहिँ हामी अगाडि बढ्यौं र आधारभूत रूपमा उद्योग उद्योगले जाने जुन समग्र अर्थतन्त्रलाई एउटा छलाङ मारेर अगाडि जानको निम्ति भूमिका खेल्छ, र त्यो क्रममा अलि चाहिने चाहिँ बुद्धिमत्तापूर्ण तरिकाले यस्तो निजीकरण गर्ने होइन, जसका कारणले गर्दा औद्योगिकरणको गति र प्रक्रियालाई पनि त्यसले थप रूपमा सहयोग र मद्दत गरोस् र त्यहाँबाट

0: पैसा सरकारले अर्कोतिर होइन लगाओस् त्यो त्यो एउटा प्रक्रियाबाट जानुपर्नेमा हाम्रो चाहिँ नि एकदम इमेच्योर भन्छु म चाहिँ इमेच्योर गलत ढंगले चाहिँ नि हामी निजीकरणमा गयौं त्यसभित्र उद्योगहरू कतिपय तपाईँले निजीकरण गरेका उद्योगहरू त धराशायी नै भए अहिले अहिले पछि चर्चा गरौँला यसको बारेमा भने अर्कोतिर जुन ढंगले तपाईँले निजी क्षेत्रलाई चाहिँ नि औद्योगिकरणको उद्योगहरू स्थापना गर्ने चाहे चाहिँ आन्तरिक खपतको लागि होस् चाहे निर्यात गर्नको लागि होस् तिनीहरूलाई जुन ढंगले प्रत्यक्ष परोक्ष रूपमा र तिनीलाई चाहिने चाहिने आवश्यक चाहिने पूर्व शर्तहरूलाई पूरा गर्ने गरेर जसरी हामी जानुपर्ने हो त्यो पनि अहिलेको चाहिने तपाईँको ग्लोबलाइजेसनको जमानामा तपाईँले निरपेक्ष रूपमा नेपालको मात्रै हेरेर तपाईँले गर्नु भएन होइन तपाईँसँग कम्पिटिसनमा आउने अझ हाम्रो छिमेक देशसँगको खुला अर्थतन्त्र भएको हुनाले प्रतिस्पर्धा हिसाबले हाम्रा उद्योग व्यवसायहरू पनि अगाडि आउनेतिर आउनु पर्यो भन्दा तर त्यतापट्टि हामीले चाहिँ दिएनौँ अहिले पनि तपाईँले हेर्नुभयो भने अझ अहिलेको एट ए पोइन्ट अफ टाइम जुन बेलामा हामीले कुरा गरिरहेछौँ त्यस बेलामा चाहिँ नि उद्योगहरूको अवस्था चाहिँ नि बडो दयनीय छ भएका उद्योगहरू पनि पूर्ण रूपमा सञ्चालन हुन सकिरहेका छैनन् निजी क्षेत्रको लगानी विश्वास छैन ब्याङ्किङ सेक्टरमा पैसा थुप्रिएर बसिरहेको छ होइन त्यसैले गर्दा बजारमा माग पनि छैन र अनि बजार ठिक ढंगले पनि अगाडि जान सकेका छैन सबभन्दा कारोबार लागत यति धेरै छ बजारको समस्या कारोबार लागत हुँदा बित्तिकै त प्रतिस्पर्धामा अगाडि नआउने भयो त्यसो भएको हुनाले अहिले हामी चाहिँ नि यस्तो अवस्थामा छौं कि अब नयाँ सिराबाट नयाँ ढंगले अब औद्योगिकरणको प्रक्रियालाई कसरी अगाडि बढाउने र निजी क्षेत्रको लगानी विश्वासलाई कसरी अगाडि बढाउने र त्यहाँभित्रका थुप्रै जुन किसिमका समस्याहरू छन् ती समस्याहरूलाई पनि कसरी सम्बोधन गर्ने यो क्रममा कतिपय प्रतिस्पर्धामा माथि जानको निम्ति तपाईँले बाह्य लगानीलाई पनि ल्याउनु पर्ने हुन्छ हाम्रा नेपालीहरूको लगानीलाई पनि ल्याउनु पर्छ त्यो लगानी आकर्षित अगाडि बढाएर लिएर जाने क्रममा चाहिँ थुप्रै चुनौतीहरू छन् र त्यो चुनौतीको बीचमा चाहिँ अझ जुन ढंगले हामी निजीकरण गर्यौं उद्योगहरू वा अरू सेवासँग सम्बन्धित चाहिने तपाईँको संस्थानहरू त्यसले हामीलाई चाहिने त्यो दिशामा थप चुनौती र समस्या थपेको छ।
1: आजभन्दा यो दुई तीन दशक भन्दा अगाडिसम्म अब हामीलाई त इतिहास जस्तो लाग्न थाल्यो यो उद्योगहरू यो उत्पादन हुन्थ्यो र यो सामग्री हामीले उत्पादन गर्थ्यौं भन्ने खालको अहिले सुन्नुपर्छ होइन यो दुई तीन दशकको अवधिमा हामीले विकास भनेर केलाई बुझ्यौं यो जबकि अहिले आयात निर्यातमा यति हामी आयातमा निर्भर छौं अब अहिले यो पेट्रोलियम पदार्थको कुराको त अहिले भर्खरै कुरा गर्दैछौं हामी अहिले पनि बजारमा हाहाकार छ तर अब लुगा कपड़ा जस्तो सामान्य हामीलाई दैनिक उपभोग्य सामग्रीको लागि पनि अहिले भारत अथवा चीनको हामी निर्भर छौं त्यसमा यो बीचमा चाहिँ व्यापक भौतिक पूर्वाधारहरू निर्माण भए सड़कहरू बने होइन तर हामीले यो उत्पादनमुखी कुरालाई अलिकति निहाल्न सकेनौ कि यसमा चाहिँ जोड़ दिन सकेनौ कि
0: मलाई एउटा सम्झना भयो तपाईँहरू त सायद जन्मनु पनि भएको थिएन होला 1970 दशकमा नेपाल इन क्राइसिस भन्ने एउटा किताब लेखेका थिए चाहिँ बेलायती प्रोफेसरहरूले डेभिड क्यामरुन भन्ने लेखेका थिए त्यो किताब पञ्चायतकालमा चाहिँ नि तपाईँको ब्यान भएको थियो होइन त्यसको मूल के थियो भने बाटाहरू खुले उनीहरूले जाने जस्तो भैरवादेखि जाने यता पोखरा अनि यतापट्टि आउने यी बाटाहरूलाई साइड गर्दै तर के भयो त्यो बाटो खुल्ने क्रममा बाहिरबाट आउने वस्तुहरूले बजार पाउने त्यहाँको जुन परम्परागत सिपहरू छ होइन जसले तपाईँको चाहिँ सुनको काम गर्ने होला छाला जुत्ताको काम गर्ने होला होइन सिलाउने काम गर्ने होला वा विभिन्न परम्परागत रूपमा खास व्यवसाय पेसा गर्ने मान्छेहरूको त्यो व्यवसाय पनि समाप्त भयो होइन तपाईँका साना कुटीर उद्योगहरू पनि जुन युवा त्यो ढङ्गले चाहिँ हिजो परम्परागत रूपमा तपाईँले चलाउनु भएको थियो त्यो पनि एक अर्कोमा धराशायी भए र खालि बाहिरबाट आउने फ्रोडेड भएको हुनाले त्यसले अर्को ढङ्गले होइन बेरोजगारी पनि भयो होइन जो पेसामा थिए होइन त्यो अर्को ढङ्गले नेपालमा संकट आइरहेको छ भनेर उनीहरूले गनेका थिए अर्थात् तपाईँले अहिले भनेको कुरा ठ्याक्कै धेरै हदसम्म त्यो मिल्छ हामीले बाटो बनायौं तर बाटो बनाउने क्रममा कृषिको व्यावसायिकताको कुरा कसरी लैजाउने कृषिको व्यावसायिकता गर्दै त्यहाँ चाहिने साना होइन माइक्रो लेभलका इन्डस्ट्री कटेज इन्डस्ट्रीदेखि लिएर अरू मिडियम टर्मका इन्डस्ट्रीहरू कसरी लिएर जाने र त्यो बाटो बनाउने क्रममा त्यसबाट आम जनताले होइन कसरी लाभ लिन सक्छन् भन्ने त्यो एउटा एकीकृत सोच र दृष्टिकोणसहित हामी चाहिँ अगाडि गएनौ हामी उदाहरणको क्रममा के गर्यौं भनेदेखि बाहिरबाट सामान ल्याउने सामान ल्याइसकेपछि त्यो आयात हुँदाखेरि अब त्यो बिक्री गर्दाखेरि त्यो मार्जिन खाने त्यही भन्ने गरेको छु मैले. अनि यतापट्टि यो क्रममा चाहिँ तपाईँले बिकज अफ चाहिँ के अरे रेमिटेन्सका कारणले गर्दाखेरि पनि पैसा धेरै आएको हुनाले ब्याङ्किङ सेक्टर पनि चाहिँ एकदम चाहिँ व्यापक रूपमा विस्तार हुने, ब्याङ्कले चाहिँ अनि ट्रेडलाई सपोर्ट गर्ने, अनि ब्याङ्कमा पनि फेरि ब्याजबाट चाहिँ पैसा खाने. अर्थात् के हो भन्नुहुन्छ, तपाईँको उत्पादनशील क्षेत्रमा उद्योगको क्षेत्रमा लगानी गर्ने, उत्पादकले उत्पादकत्व बढाउने, त्यसले अर्थतन्त्रलाई नयाँ ढङ्गले रूपान्तरण गरेर अगाडि लिएर जानेतिर भन्दा पनि त्यो बिचमा मार्जिन खाने,
1: बिचौलिया प्रवृत्तिमा रमायौं,
0: बिचौलिया प्रवृत्तिमा रमायौं. र त्यो के हो, त्यसले के हुन्छ भने त्यो पुँजी वा पुँजीकै बेसिकली त्यो वेल्थको क्रिएसन भन्दा पनि के हुने भने साइफनिङ, होइन, मान्छेहरू घर सक्क जग्गा बेचेर ऋण लिएर विदेशमा जान्छन्, आएर त्यही जसबाट लिएका हुन् तिनैलाई चाहिने तिर्छन्. त्यो क्रममा तपाईँले जुन ढङ्गले यो वित्तीय चाहिने वित्तीयकरण र चाहिने तपाईँको व्यापारीकरणलाई होइन व्यापारलाई जसरी प्रोत्साहन दिनुभयो, त्यो मार्जिन खाएर केही मान्छेहरू एकदम धनी हुँदै जाने, आम रूपमा गरिब र विपन्न चाहिने, गरिबी र विपन्नताको चाहिने सधैँ त्यो पिरलोमा रहिरहने बाँच्नको निम्ति पनि, र अनि युवाहरू पनि किनभने तपाईँले त प्रोडक्टिभ सेक्टरमा लगानी गरेर होइन तपाईँले कृषिलाई नयाँ ढङ्गले आधुनिकीकरण गर्ने, व्यवसायीकरण गर्ने, उद्योगलाई अगाडि बढाउने, अहिले मैले भने जस्तो उद्योग बढाउँदा बित्तिकै त्यसले बाटो खोज्छ, प्रविधि खोज्छ, बजार खोज्छ, त्यसले ब्याङ्किङ सेक्टरको चाहिने लगानी खोज्छ, त्यो मोडेलमा एकीकृत सोचबाट तपाईँले अगाडि नगएको कारणले गर्दाखेरि पनि के भयो त भन्दाखेरि आज हाम्रो यो गति र अवस्था भएको हो भन्ने मलाई लाग्छ.
1: अहिले भएका संरचनाहरू, त्यो पूर्वाधारहरू, त्यो मेसिनहरू पनि खिया लागेर सरकारलाई डबल खर्च गर्नुपर्ने अवस्था छ यदि सञ्चालन गरौँ भन्दा
0: गर्नु एकदम हजुर.
1: यहाँले अघि यो निजी क्षेत्रलाई दिँदाखेरि पनि कतिपय ठाउँमा हाम्रो समस्या देखियो भनिन्छ. हाम्रो के छ भने सरकार जसरी जसरी चल्यो निजी क्षेत्र पनि त्यही प्रवृत्तिबाट चलेको देखियो. जस्तो अन्तर्राष्ट्रिय स्तरमा जस्तो भारतमा पनि कतिपय निजी क्षेत्रलाई दिँदाखेरि पनि उहाँहरूले चाहिँ आर्थिक रूपमा राम्रो काम गरेको भन्ने खालको उदाहरण पनि दिइन्छ कि अरू देशहरूमा. हामी चाहिँ त्यसमा किन चाहिँ गर्न सकेन,
0: यसमा अलिकति फरक फरक कोणबाट कुराहरू हुने गर्छन्. मैले मूल रूपमा मैले निजी क्षेत्रलाई दोष दिँदैन, किनभने तपाईँले जस्तो नीति तपाईँले नीति के लिनुभयो त्यही चाहिने मार्जिन खाने व्यापारलाई तपाईँले प्रोत्साहन गर्नुभयो, मार्जिन ब्याङ्किङ सेक्टरबाट मार्जिन इन्ट्रेस्ट रेटबाट मार्जिन खाने चाहिने परिपाटीलाई प्रोत्साहन गर्नुभयो तपाईँले. ठोस रूपमा निजी क्षेत्रको जेन्युइन निजी क्षेत्रको चाहिने विकास गर्ने र त्यसले प्रोडक्टिभ सेक्टर इन्क्लुडिङ इन्डस्ट्रीमा लगानी गर्ने त्यो नीति र त्यो सिङ्गो परिपाटीलाई चाहिँ तपाईँले प्रोत्साहन गर्नु भएन, होइन. र सरकारलाई पनि तपाईँको व्यापार हुँदाखेरि पैसा आउने, राजस्व पनि जम्मा हुने, सरकार पनि चल्दै जाने, त्यो दिशा र त्यो एप्रोचमा तपाईँ जानुभयो. र अझ कति पनि भयो भन्नुहुन्छ भने यद्यपि यो बिचमा चाहिँ तपाईँको उद्योगलाई प्रोत्साहन गर्ने नाउँमा मैले हेर्दै थिएँ तपाईँको के छ भने अस्ति मैले यहाँ जोडिहालौँ तपाईँलाई यहाँ प्रसङ्ग, मैले चाहिने तपाईँको ट्याक्स टेरर भनेर एउटा चाहिने मैले लेखेको थिएँ मेरो फेसबुकमा. अनि त्यो मैले के भने भन्नुहुन्छ भने जुन किसिमको चाहिने तपाईँको शिक्षामा, स्वास्थ्यमा, अनि त्यस आएर विद्युतमा कर लगाइयो र अरू विकल्प नभएर भन्ने जस्ता सरकारका जिम्मेवार मान्छेहरूबाट त्यो आउने, र अर्कोतिर वाहनमा समेत चाहिने त्यो स्वास्थ्य कर लगाइसकेपछि अनि यो त अति नै भयो भनेर अझ तपाईँले गैर कर राजस्व पनि हेर्नुभयो भने हरेक ठाउँमा लगाइरहेको छ. अनि मैले के भयो साइड गरेँ, मैले अर्थ मन्त्रालयले एक्सपेन्डिचर सम्बन्धी चाहिने एउटा गरेको अथवा ट्याक्स तपाईँले नउठाएका कारणले गर्दा कति कर चाहिने लस भयो भनेर त्यो स्वयं अर्थ मन्त्रालयले हिसाब गरेको छ. मैले त्यही साइड गरेँ. त्यो के हो भन्नुहुन्छ भने जस्तो 2023-24 तपाईँको जति कर उठ्नु पर्थ्यो त्यसको एक तिहाई अर्थात 3 खरबभन्दा बढी उठ्नुपर्ने कर चाहिँ नउठेको, होइन. अनि त्यसपछि आएर अझ तपाईँले ट्याक्स कम्प्लायन्स भन्छ नि, तपाईँ आयकरको ट्याक्स कम्प्लायन्स हेर्नुभयो, त्यसपछि भ्याटको ट्याक्स कम्प्लायन्स हेर्नुभयो भने कम्प्लायन्स नै तपाईँको 28-50% छ, जसका कारणले गर्दा तपाईँले यसै पनि अलि अझ ट्याक्स आधारहरू चाहिँ तपाईँले चाहिँ अझ बढाउने कुरा त त्यो छोडिदिनुहोस्, नबढाइकन पनि अहिलेको परिपाटीबाट पनि कमसेकम 3-4 खरब रुपियाँ तपाईँले बढी यी कारणले तपाईँहरूले गरेको अध्ययन तपाईँहरूका रिपोर्टका आधारमा चाहिँ हुनसक्छ. त्यसो भएको हुनाले पनि यो यसमा शिक्षा, स्वास्थ्यमा अनि बिजुलीमा चाहिँ नि ट्याक्स लगाउन आवश्यक छैन भनेर चाहिँ नि मैले भनेको थिएँ। अर्थात् मैले यहाँ जोड्न खोजेको कुरा के हो भन्नुहुन्छ भने कर छुटहरू कतिपय भए होइन, छुटहरू भए उद्योगलाई इन्सेन्टिभ सुविधा दिने नाउँमा तिनको ठोस रूपमा कहीँ पनि चाहिँ सदुपयोग भएन। परिणाम के भयो त भन्दा तपाईँले त्यस्ता छुटहरू दिँदै जानुभयो तर उद्योगीकरणको प्रक्रिया चाहिँ हुन्छ नि एकपछि अर्को गरिकन धरायसी हुँदै गयो। जमानामा कुनै 10-12% होइन कुल ग्रास उत्पादनमा चाहिने उद्योगको योगदान थियो भने अहिले 5% छरिया छ। अझ त्यसभित्र अझ जुन किसिमको रोजगारी धेरै रोजगारी सिर्जना गर्थ्यो रोजगारी पनि एकपछि अर्को गरिकन खुम्चेर गयो। अर्थात् के हो भन्नुहुन्छ भने तपाईँले दिएको सुविधाको नाउँमा पनि त्यो त्यसको दुरुपयोग भयो र आम रूपमा तपाईँले यस्तै चाहिने त्यही बिचको मार्जिन अथवा तपाईँले बिचौलिया तन्त्र जे भने पनि यो बिचौलिया तन्त्रलाई हाबी गराउने परिपाटीलाई नै तपाईँले प्रोत्साहन गर्दै गएको हुनाले हामी औद्योगिकरणको क्षेत्रमा यो अवस्थामा छौँ र त्यसले प्रकारान्तरले चाहिँ निजी क्षेत्रको लगानी उत्पादन क्षेत्रमा लगानी प्रोत्साहन गर्न पनि त्यसले निरुत्साहित गर्यो भन्ने मलाई लाग्छ।
1: नयाँ नयाँ प्रविधियुक्त उत्पादनहरू भइराखेको बेला हामी चाहिँ भएको उद्योग पनि बन्द गरेर एकदमै आयातमुखी अर्थतन्त्रमा अहिलेसम्म निर्भर छौँ, त्यही कुरामा आउँदैछौँ। हामीसँग भएका सम्भावनाहरू अथवा चाहिँ आजभन्दा 2-3 दशक अगाडिसम्म चाहिँ यस्तो खालको उद्योगहरू थियो जुन चाहिँ अहिलेसम्म भएको भए हामी चाहिँ अझै अर्थतन्त्रमा यसमा टेवा पुर्याउन सक्थ्यो भन्ने खालको यहाँलाई के छ सम्झना भएसम्म?
0: एकदम अहिले सबभन्दा अहिले सरकारले जुन किसिमको जुन इनिसिएटिभको कुरा गर्दैछ त्यो बेलामा हामीले अलिकति पछाडि फर्केर त्यो हेर्नुपर्ने जरुरी आवश्यकता छ र मैले भन्दै आएको कुरा के गर्नुहुन्छ भने र त्यो तथ्यगत कुनै एउटा पूर्वाग्रह हिसाबले होइन, नेपालको औद्योगिकरणको अधोगति नेपालमा बेरोजगारी समस्या जसरी चाहिने चाहिने घनीभूत गएर गयो र 2022 चाहिने युवाहरू प्रतिदिन नेपाल छोडेर जानुपर्ने स्थितिको सुरुवात जुन ढंगले अघि मैले सुरुमा भने त्यो इम्मेच्योर गलत ढंगले कौडीको मोलमा थुप्रै देशहरूमा चाहिने तपाईँको चाहिँ निजीकरण भएको छ। तपाईँले अझ चाइनाकै हेर्नुभयो भने कम्युनिस्ट कन्ट्री चाइनाकै हेर्नुभयो भने पनि उद्योगको करिब 1/3 त्यहाँका चाहिने पब्लिक इन्टरप्राइजेसहरूलाई चाहिने प्राइभेटाइज गरेको छ चाइनाले। भारतमा हेर्नुहोस् अरू थुप्रै देशमा हेर्नुहोस् तर के हो भने तपाईँले प्राइभेटाइज गर्दाखेरि पहिलो कुरा तपाईँले मूल्य त्यहाँबाट तपाईँले प्राइभेटाइज के को लागि गर्ने त्यसबाट पैसा पनि आओस् अनि सरकारको जुन ढङ्गले दायित्व थपिरहेको छ राम्रो ढङ्गले सरकारले चलाउन सकेका छैन निजी क्षेत्रमा गएर चलाओस् चलोस् पनि भन्ने हो। तपाईँले बेच्दाखेरि गुन्द्रुकको मलमा बेच्नुभयो अब कस्ता उद्योगहरू बेच्नुभयो भने जुन सबभन्दा नाफामा थिए त्यो सबभन्दा विचित्र र अनौठो कुरा के छ भन्नुहुन्छ भने जुन नाफामा थिए तिनलाई तपाईँले पहिलो प्राथमिकता दिएर बेच्नुभयो भनेपछि त्यही नै तपाईँको इन्टेन्सन के थियो भन्ने कुरा क्वेसन हुने भयो होइन। अर्कोतिर तपाईँले यस्तो एउटा मेकानिजम र सिस्टमको तपाईँले त्यो त्यो त्यो एउटा परिपाटीलाई चाहिँ नि तपाईँले ठोस र स्थापित गरेर लिएर जानुपर्छ जसका कारणले तपाईँ निजी क्षेत्रमा गइसकेपछि त्यो चलोस् भन्ने कुरालाई तपाईँले सुनिश्चित गर्नुभयो। अझ कतिसम्म भयो भने हाम्रो चलेन त्यसो भएको हुनाले सरकारले हामीलाई अनुदान दिनु पर्यो भन्ने जस्ता कुरा भयो होइन, तपाईँको बाँसबारी चालादेखि लिएर होइन तिनीहरूको अवस्था चाहिँ के भयो होइन भन्दा बित्तिकै नाफामा रहेकालाई तपाईँले ठिक एउटा प्रक्रिया मेथडबाट चाहिँ नि तपाईँले निजीकरण गर्नु भएन। निजीकरणमा गएका पनि चाहिँ नि तपाईँको चाहिँ नि धेरै चाहिने उद्योगहरूको त्यस तिनी सबै चाहिने समाप्त भएर गए र अझ अर्को यो कस्तो विडम्बना रहेछ भने तपाईँले हिजो फोन गर्दाखेरि मैले अझ थप रूपमा फर्केर हेर्दै थिएँ। हेर्दाखेरि चाहिँ अब 5-6 त यस्ता तपाईँको निजीकरण भनेर तपाईँले घोषणा गर्नुभएको छ तर सरकारको दायित्व अरबौँ रूपमा सरकारले तिरिया छ होइन, तिनी चाहिँ नि व्यवहारिसी जस्तो अवस्थामा छन्, तिनको प्रपर्टी पनि यत्तिकै आइडियल बसिहाल्छ।
1: निजी क्षेत्रलाई के फाइदा त्यो गर्दाखेरि
0: निजी क्षेत्र भने सरकारको त्यो असक्षमता भन्नु सरकारको त्यो तौर तरिका भन्नु सरकारको उपेक्षा भन्नु त्यो हिसाबले अस्पष्टता भन्दा पनि अब त्यो वास्ता नगरे मतलब नगरे होइन, अब 5-6 त चल्दै नचल्ने भए अरू चाहिँ चलेका पनि अब अहिले हेर्नुभयो भने कतिपय हेर्दाखेरि चाहिँ केही केही नाफामा छन् 16-17 अहिले पनि चाहिँ घाटामा छन् र त्योभित्र पनि अझ कस्तो छ भने कतिपय नचलेका होइन जसलाई व्यावसायिक हिसाबले चलाउनु पर्ने हो ती त तपाईँको नेपालको विकासमा औद्योगिकरणमा रोजगारीमा अझ अघि मैले भनेको अग्र र पृष्ठ सम्बन्धको कारणले होइन कृषिलाईदेखि लिएर अरूलाई पनि टेवा गरेर दिने कुरामा तिमी स्ट्राटेजिकली रणनीतिक हिसाबले चाहिँ ती महत्वपूर्ण छन्। र अब कस्तो देखियो भने जस्तो सिमेन्ट उदयपुर तपाईँहरूले त्यति जान्नु भएन
1: होइन
0: हामीले चाहिँ मैले चाहिँ कति 43-45 सालमा घर बनाउँदाखेरि सबभन्दा ती सिमेन्ट उद्योग के अरे चाहिँ तपाईँको त्यहाँको सिमेन्ट अनि वा हेटौँडा सिमेन्ट पाउँछ कि भनेर मान्छेहरूले 6 महिनादेखि लाइन लाएर बस्ने त्यस्तो किसिमको
1: गुणस्तरीयता
0: त्यस्तो किसिमको अवस्था चाहिँ थियो। इँटाको चाहिँ त्यस्तै किसिमको मान्छेहरूले जाने होइन त्यो चाइनिज इँटा भनेर त्यो पायो भने अरू कुनै पनि इँटा नलगाउने त्यस्तो किसिमको त्यसैले अब त्यो त्यस्ता त्यसलाई कसरी चलाउने भन्ने भन्दा पनि अब यस्तो बाई डिजाइन भन्नुहोस् बाई डिफल्ट भन्नुहोस् र यस्तो हावा लाग्यो कि तपाईँले त्यो उदारीकरणको नाउँमा अब त्यतापट्टि पनि अलिकति समय भयो भने हामी कुरा गरौँला जस्तो 2008-09 पछि धेरै देशहरू जो तपाईँको उदारीकरणका चाहिने सबभन्दा चाहिने तपाईँको पृष्ठपोषक थिए होइन एडभोकेसीको रूपमा एडभोकेट थिए उनीहरूले पनि जुन ढङ्गले जुन यान्त्रिक तरिकाले टेक्निकल तरिकाले हामी चाहिँ उदारीकरणमा वा निजीकरणमा गयो त्यो बेठिक थियो भनेर सामग्रिकतामा होइन अहिले पनि यहाँ चाहिँ नयाँ जेनेरेसनको चाहिने सुधारका कुराहरू भइरहेछन्। अहिले पनि बोइल डाउन टु ट्याक्समा कति चेन्ज गर्ने वा एक दुईवटा चाहिने त्यो आर्थिक कुरासँग क्रियाकलापसँग जोडिएका कतिपय कानुनका कुराहरूलाई कसरी तलमाथि गर्ने वा अरू जोडेर गर्ने तर सामग्रिकतामा तपाईँले यो आर्थिक सुधारको कुरा गर्नेतिर अहिले पनि त्यो सोच गइरहेको छैन। हिजो जसले चाहिने तपाईँको मैले अघि त्यही भन्दै थिएँ वकालत गर्थे उनीहरूले आफूलाई करेक्सन गरेर कतिपयले त अब संरक्षणको आश्रममा पुगे आइपुगेका छन् होइन त्यो मैले फेरि त्यता जानुपर्छ भन्न खोजेका छैन होइन तर पनि हिजो जुन ढङ्गले लगिया थियो त्यो बेठिक थियो भनेर उनीहरूले करेक्सन गर्दैछन्। हामी अझै त्यहाँसम्म पनि यो विगतमा चाहिँ नि हामी हाल्यौँ अर्थात् के हो भन्नुहुन्छ भने सरकारले कुनै उद्योग पनि खोल्नु हुँदैन सञ्चालन पनि गर्नुहुँदैन वा भएका पनि यत्तिकै होइन जे छ जसरी जान्छ भनेर चाहिँ त्यतापट्टि चाहिँ नि तपाईँको पुरा उपेक्षा गर्ने कारणले गर्दाखेरि पनि हाम्रो मैले भनिहालेँ हाम्रो अधोगतिको हामी चाहिँ चरम बेरोजगारीको हामी आर्थिक विकासको हिसाबले जुन विभिन्न चरणका हिसाबले जुन अवस्था र स्थितिमा छौँ जुन ढङ्गले हामी पछाडि छौँ त्यसमा चाहिँ नि हाम्रो सामग्रिक नीतिगत हाम्रो अपरिपरिकता र चाहिँ नि एकाङ्की सोच होइन अनि चाहिने प्रिकन्डिसन पूर्व शर्तहरूलाई चाहिँ ठिक ढङ्गले परिपूर्ति गर्नेतिर पनि ध्यान नजाने र अझ मूल रूपमा के हो भने जुन ढङ्गले तपाईँले यो सरकारी संस्थानको निजीकरण गर्नुभयो भएकालाई पनि तपाईँले ठिक ढङ्गले नचलाइकन चाहिने जुन किसिमले पूर्ण रूपमा उपेक्षा गर्नुभयो त्यसले पनि हामी चाहिँ नि ठुलो समस्यामा भएको अवस्थामा अहिले सरकारले चाहिँ नि केही इनिसिएटिभ लिन थालेको छ त्यसलाई एक ढङ्गले आम रूपमा भन्दाखेरि सकारात्मक रूपमा लिनुपर्छ भन्ने मलाई लाग्छ।
1: देशभित्र उद्योग धन्दा कल कारखानाहरू स्थापना भएनन् त्यसलाई प्रोत्साहन दिएन अथवा नियमित रूपमा सञ्चालन भएन त्यसैले हामी आयातमा निर्भर बन्यौं जसले गर्दा पैसा सबै विदेशी हो भन्ने अहिलेसम्मको आम नागरिकको गुनासो। अहिलेको सरकारले के सोचिरहेको छ अलिकति सरकारको गतिविधि अब हुन त धेरै समय त भएको छैन तैपनि अलिकति मूल्याङ्कन गर्ने समय चाहिँ अब शुरू भयो भन्ने छ।
0: मैले अब आम रूपमा सरकारको कतिपय कदमहरू जस्तै त्यो बाजा पत्रमा पनि संस्थानहरू किनभने हामीले त्यो सार्वजनिक खर्च पूर्ण आयोगबाट पनि ठोस रूपमा हाम्रो संस्थानको बारेमा क्याटेगोरिकली कलाई निजी क्षेत्रमा पठाउने कलाई साझेदारीमा गर्ने होइन कला बाहिरबाट रणनीतिक चाहिने साझेदार चाहिने लिएर आउने भनेर क्याटेगोरिकली हामीले दिएको थियौँ र कतिपय गाभने त्यो गाभने तपाईँलाई थाहा होला हाम्रो सुझाव त्यो चाहिने त्यो रेडियो नेपालदेखि लिएर नेपाल टेलिभिजन यी हामीले मर्जको होइन अरू हामीले 3-4 चाहिने मर्जको दिएको छौँ जस्तो हामीले त हेटौँडा सिमेन्ट उद्योग र अनि त्यसपछि उदयपुर सिमेन्टलाई मर्ज गर्नुपर्छ भनेको छ। त्यस्तै चाहिने अहिले चाहिने औषधि व्यवस्था बिगार अरू के जडीबुटी के छ भन्ने चाहिँ त्यसलाई पनि मर्ज गर्नुपर्छ भनेर भनेको छौँ र अर्को म्याग्नेसाइट र अर्को के छ त्यसलाई पनि अलिक 5-7 मर्ज गर अनि प्राइभेट पार्टनरसिपमा निजी क्षेत्रसँग साझेदारीमा चलाऊ भनेर भनेको छ। अर्थात् मैले यहाँ जोड्न खोजेको के हो भने सरकारले के अरे अहिलेको जुन सरकार छ त्यसले आफ्नो वाचापत्रमा जुन किसिमको प्रतिबद्धता व्यक्त गरेका थियो त्यस अनुरूप यो पोइन्टमा चाहिँ अलिकति अगाडि बढ्न खोजेको छ र कतिपय कुराहरूमा जस्तो चाहिँ नि तपाईँको यो गभर्नेन्सको क्षेत्रमा सुशासनका क्षेत्रमा के पनि तर पनि हाम्रो रूपमा चाहिँ के देखियो भने जुन एउटा म्याच्योर हिसाबले परिपक्व हिसाबले होइन तपाईँको कतिपय मान्छेहरूलाई पक्रिने होइन हाबाजाटले पक्रिने कुनै किसिमको प्रमाण नभइकन उनीहरू छुट्ने अनि उद्योगको क्षेत्रमा व्यापारको क्षेत्रमा ब्याङ्किङ सेक्टरको क्षेत्रमादेखि लिएर होइन त्यो अपरिपक्वता र अझ मैले त बजेटकै भन्दाखेरि पनि जुन ढङ्गको उहाँहरूले बाचामा जुन कमिटमेन्ट गर्नुभएको थियो रूपान्तरण र परिवर्तनको त्यो परिवर्तनको हिसाबले आएन बजेट यथास्थितिमा चाहिँ टेक्यो भनेर मैले भनेको थिएँ। त्यसो भएको आर्थिक क्षेत्रमा खास गरिकन अरूतिर म गइनँ आर्थिक क्षेत्रमा चाहिने जुन अपेक्षित जाने जुन सुधार र परिवर्तनको खाँचो र आवश्यकता थियो त्यो ढङ्गले चाहिँ सरकार अघि बढिरहेको अवस्था छ र त्यसलाई चाहिने अलिकति त्यो हो अलिक कमजोरी भयो भन्ने कुरालाई सच्याउँदै अबका दिनमा अगाडि बढोस् भन्ने म चाहिँ चाहन्छु। यसमा चाहिँ जहाँसम्म यो संस्थानको कुरा हो यसमा खास गरिकन जस्तै तपाईँले चाहिँ यो भेटौँडा कपडा उद्योग होइन त्यो राम्रोसँग एक्सर्साइज पनि भारी छ अनि त्यसपछि
1: परीक्षण उत्पादन
0: अनि परीक्षण उत्पादन भयो नि त्यो त भयो नै त्यसको कारण कति लगानी चाहिन्छ के चाहिन्छ भन्ने कुरातिर पनि भएर अनि अब यो नेपालको चाहिँ सेनालाई चाहिँ त्यसको चाहिँ जिम्मा दिएको छ तर पनि के हो भन्नु छ भने अहिले पनि कससली हिजो पनि यो वा त्यो ढङ्गले कतिपय पुल एन्ड प्रेसरको आधारमा चाहिँ चलाउने प्रयत्नहरू चाहिँ एक दुईवटा जस्तो मलाई याद छ जुरा विराटनगरको जुट मिल्सको कुरा होइन अरू यो बुटो धागोको कारखानाको पनि होला फेरि चर्चामा आएको त्यसपछि आएर यतापट्टि यो के टायरको
1: गोरखकाली भन्ने
0: गोरखकाली लगाएको कुरा चाहिँ यो वा त्यो ढङ्गले केही पहलहरू भएका हुन् र केही पहल हुने क्रममा चाहिँ सरकारको के अरे सम्पत्ति के अरे स्रोतको पनि चाहिँ दुरुपयोग भएकै हो त्यसो भएको उनीहरूले यो पहल गरिएको कुरा आफ्नो ठाउँमा चिँदै ठिकै छ तर पनि के हो यसको डाउनसाइड रिस्क भन्छु मैले यसको चाहिँ जोखिमताको कुरो के छ भने ती मिसिनहरू काम लाग्दैन भन्ने आइसक्यो त्यसैले तपाईँले त्यो मिसिनहरू रिप्लेस गर्नै पर्यो अनि अर्को कुरा के हो भन्नुहुन्छ भने तपाईँले बाहिरबाट मात्रै अथवा भारतबाट मात्रै तपाईँले कच्चा पदार्थ ल्याउने हो भने तपाईँले खुला बोर्डर छ तपाईँको जुन किसिमको तपाईँको व्यापार सम्बन्ध आर्थिक सम्बन्ध छ होइन र त्यो तपाईँको विशेष सुविधाजनक जुन किसिमको व्यवस्था छ त्यसले गर्दाखेरि तपाईँले मैले यसमा एउटा जोडिहालेँ मलाई सम्झना भयो म चाहिँ त्यो गरी 3 महिना अगाडि म हेटौँडा गएको थिएँ अनि यस्तै चेम्बर अफ कमर्स अनि एफएनसिसिआईका जिल्लाका प्रतिनिधिहरूसँग चाहिने छलफल क्रममा एकजना एक्सक्लुसिभली तपाईँको यो कपडा उद्योगी हुनुहुँदैछ त्यहाँ होइन उहाँले एउटा अब जमानामा के गर्नुभएको रहेछ भने नेपालको तपाईँको प्रहरीलाई चाहिने कपडा पनि उहाँले सप्लाई गर्ने मिलिट्रीलाई चाहिने त्यो ड्रेसको कपडाहरू पनि उहाँले चाहिँ गर्नुहुन्थ्यो तर आज आएर अवस्था के हो भने अब इन्डियामा त्यो मेसिनहरूदेखि लिएर करदेखि लिएर अरू प्रकारका सुविधाहरू जुन ढङ्गले इन्डियामा दिने गरिएको छ उद्योगिकहरूलाई त्यसको तुलनामा हाम्रो हेर्दाखेरि उहाँले यसै भन्नुहुन्छ 30-33% लागत चाहिँ नि हामीलाई बढी पर्छ त्यसो भएको हुनाले हामी प्रतिस्पर्धामा जान सक्ने अवस्था नै छैन त्यसो भएर हामी चाहिँ एकदमै उत्तानो परेर बसिरहेछौँ भनेर उहाँले भन्नुहुन्छ त्यसो भएको हुनाले त्यो कुरालाई मैले यहाँ जोड्न खोजेको के भने तपाईँले कच्चा पदार्थ बाहिरबाट ल्याउने अनि स्वदेशमै यद्यपि त्यहाँ भनिएको रहेछ यो दाङ त्यसपछि आएर होइन देखि लिएर त्यो बाँकी अरू 2-3 जिल्लामा चाहिँ कपासको खेती गराउने भन्ने भनिआर रहेछ अनि सँगै यो हुँदा बित्तिकै बुटोल धागोलाई पनि तपाईँले चाहिँ एकैचोटि चाहिँ सञ्चालनमा ल्याउनु पर्यो त्यसै गर्ने भन्ने कुरा योजना छ तर पनि जोखिमताको पक्ष धेरै छ मैले भनिहालेँ कच्चा पदार्थको कुरो नयाँ ढङ्गको प्रविधिको कुरो मेसिनको कुरो अनि प्रतिस्पर्धी बनाएर बजारमा त्यो उत्पादन गरेको वस्तुलाई प्रतिस्पर्धी बनाउने कुरोमा ठुलो च्यालेन्ज छ तर पनि त्यो च्यालेन्जलाई स्वीकार गर्दै होइन यसले एउटा औद्योगिकरणमै यसले ठुलो टेवा पुर्याउने यसले अन्तर सम्बन्ध हाम्रो कृषिलाई पनि माथि उठाउने किसानहरूलाई पनि माथि उठाउने होइन एउटा आत्मनिर्भरतातर्फ पनि यसले टेवा पुर्याउने हुनाले जुन सुरुवात गरिएछ त्यो ठिक छ तर यसभित्र ठुलो जोखिमताको पक्ष छ त्यसलाई एकदम सुविचारित ढङ्गले योजनाबद्ध ढङ्गले कंक्रिट योजना बनाएर ती अहिले हामीले चर्चा गरेका समस्यालाई कसरी सम्बोधन गर्ने भन्नेतिर अहिलेदेखि नै योजनासहित अगाडि बढ्नुपर्ने खाँचो र आवश्यकता छ भन्ने मलाई लाग्छ त्यसबाहेक अरू चाहिने 4-5 पनि सँगै टास्क फोर्स बनाएर होइन जस्तो कि मैले हेर्दै थिएँ तपाईँको हेर्दाखेरि चाहिँ नि यहाँ राम्रै खालका तपाईँको जस्तो गोरखकाली रबर उद्योगको कुरा होइन जलङको चुरुट कारखानाको कुरा विराटनगर जुन जुट मिलको कुरा वीरगंज चिनी कारखानाको कुरा लगायतमा अहिले सरकारले यिनीहरूलाई चाहिँ फेरि पुनर्सञ्चालन गर्ने भनेर टास्क फोर्सदेखि लिएर एउटा गृहकार गरिरहेको छ। अघि मैले हामीले जाने जुन हेटौँडा उद्योगको कुरा गऱ्यौँ नि टेक्सटाइल उद्योगको कुरा गऱ्यौँ त्यो त्यसमा जुन च्यालेन्ज छन् त्यस्तै किसिमका च्यालेन्जेस यिनमा अझ बढी च्यालेन्जहरू पनि छन् ती च्यालेन्जहरूलाई पनि सम्बोधन गर्ने गरेर अगाडि जानुपर्छ। र तर के हो भने अघि मैले रिस्कको कुरा गर्दाखेरि यो अपर्च्युनिटी कस्ट भन्छु नि होइन तपाईँले यतापट्टि लगानी गर्नुभयो होइन जसका कारणले गर्दा तपाईँले अर्को ठाउँमा लगानी गर्न सक्नुहुन्थ्यो त्यहाँ त लगानी नजाने भयो होइन होइन यता तपाईँले यो ठिक ढङ्गले यो दिगो हिसाबले तपाईँले चलाउन पनि नसक्ने एउटा भावनामा बगेर सेन्टिमेन्टमा गरे नि त चलाउनुपर्छ भने त अगाडि लिएर जाने र अनि केही दिनको लागि वा वा पनि खाने सबैतिर होइन फेरि यो जिरोसम गेम जस्तो हुने त्यस्तो अवस्था नहोस् भन्नेतिर सरकारले चाहिँ नि ठोस ढङ्गले अहिले कङ्क्रिट ढङ्गले अगाडि बढ्नुपर्छ र यी अरू यी चाहिँ जुन हुन् यिनमा निजी क्षेत्रलाई मुख्य चाहिँ हिस्सेदार साझेदार बनाएर प्राइभेट प्रविधिक पार्टनरसिपमा चलाउनुपर्छ र कतिपयलाई अघि मैले भने जस्तो हामीले जुन किसिमको सुझाव दिएका छौँ त्यति बेला मर्जर गरेर पनि चलाउनेतिर चाहिँ सरकार जानुपर्छ भन्ने मलाई लाग्छ।
1: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आज हामी कार्यक्रम बदलिदो नेपालमा औद्योगिक क्षेत्रको अवस्था यसले अर्थतन्त्रमा पुर्याउने योगदान र सरकारले यस क्षेत्रलाई प्रोत्साहन गर्न शुरू गरेका कामबारे वरिष्ठ अर्थविद डिल्लीराज खनालसँग कुराकानी गरिरहेका छौं। उहाँसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
2: एनबीएल अटो लोन
3: अब नयाँ गाड़ी खरिद गर्न अझ सहज र सरल,
2: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्षसम्म,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने,
2: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
3: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-5-97-12-22 सम्पर्क गर्नुहोस्।
2: शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
2: थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहापथ काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: तपाईं अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। यो कार्यक्रम काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न रेडियो स्टेशन तथा उज्यालो अनलाइनबाट एकैसाथ प्रसारण भइरहेको छ। आज हामी कार्यक्रममा अर्थतन्त्रको मेरुदण्ड मानिने औद्योगिक क्षेत्रको विगत वर्तमान र भविष्यमा सरकारले यसको विकासका लागि शुरू गरेका प्रयास लगायतका विषयवस्तुमा केन्द्रित रहेर कुराकानी गरिरहेका छौं। कुराकानीका लागि हामीसँग हुनुहुन्छ अर्थविद डाक्टर दिल्लीराज खनाल। उद्योगलाई समग्र अर्थतन्त्रसँग जोडेर हेर्दाखेरि अहिलेको सरकारले बजेटमा चाहिँ के के कुराहरू जोड्यो?
2: तीन चारवटा कुरा पक्षमा
1: अलिकति यो जोडौं।
2: के हो भने तपाईँले मैले त मेरो 2005 किताब रहेछ एउटा होइन, त्यसमा अझ एउटा जोइन्ट किताब थियो डाक्टर नवराज कर्णेल प्रोफेसर अहिले रिटायर हुनुभयो। हामीले त्यसमा त्यति बेलादेखि हामीले चाहिँ कराउँदै आएका थियौँ। के हो भन्नुहुन्छ भने तपाईँले एकातिर उद्योगलाई प्रोत्साहन गर्ने भन्नुहुन्छ, अघि हामीले चर्चा गऱ्यौँ होइन, त्यो मिसलिड भयो भनेर, गलत ठाउँमा दुर्भयो भनेर। अर्कोतिर तपाईँले चाहिँ उपभोग्य वस्तु, पुँजीगत वस्तु अनि कच्चा पदार्थ पनि एउटै दर चाहिँ नि भन्सार दर लगाउनुहुन्छ होइन। त्यसो भइसकेपछि त प्रकारान्तले अझ धेरै हिसाबले, अघि हामीले भन्यौँ नि लागतका कुरादेखि लिएर बजारका कुरादेखि धेरै कुराले चाहिँ नि हामी प्रतिस्पर्धामा चाहिँ नि धेरै कम छौँ। त्यसो हुँदा बित्तिकै त हामीले त के हुने भयो भने तपाईँको नकारात्मक संरक्षण हुने भयो नेपालका उद्योगलाई होइन, यसै पनि धराशायी हुने भयो गएर भनेर हामीले भन्दै आएका थियौँ। अब अलिअलि आंशिक रूपमा 3-4 वर्षदेखि पनि धेरै कराउँदै गइसकेपछि अनि हाम्रा दातरी निकायहरूले पनि यो बेठिक बारेछ भनेर पनि मैले स्वीकार गरे, बल्ल यहाँकाले पनि अब ए भनेर बल्ल अलि कानठडासो गरे अनि गरेका थिए। तर अहिले ठोस रूपमा तपाईँको क्याटेगोरिकली नै कतिवटा कति सय छ मा चाहिँ नि कच्चा पदार्थमा जुन किसिमको छुट र सुविधा दिएको छ होइन त्यो ठिकै छ। अनि सँगै आएर चाहिँ तपाईँको स्वदेशी उद्योग के अरे वस्तुहरू किन्नतिर प्रोत्साहन गर्ने होइन, अलि डिजिटलाइज सिस्टमबाट अनि त्यो भ्याटमा छुट दिनेदेखि लिएर होइन तमाम कुराहरू चाहिँ नि जुन किसिमको अगाडि बढाइएको छ त्यसले केही केही होइन, जस्तो आइटी सेक्टरलाई चाहिँ विशेष प्रायोरिटी दिइएको छ होइन, नेपालीहरूले बाहिर लगानी समेत गर्न पाउने स्टार्टअप पनि छ। तर पनि केही भएको छ होइन, आइटी सेक्टरलाई जुन प्रायोरिटी दिइएको छ त्यो पनि ठिकै छ। अघि मैले भनेको तपाईँको यो एक्साइजको चाहिँ जुन किसिमको होइन के अरे एक्साइजदेखि लिएर आन्तरिक रूपमा एक्साइजमा अनि बाह्य चाहिने त्यो कच्चा पदार्थमा जुन किसिमको छुट दिएको छ त्यो पनि ठिकै छ। तर कंक्रिटली जुन समस्यामा निजी क्षेत्र चाहिने फेस गरिरहेको जुन समस्यासँग जुझिरहेको छ होइन, त्यसलाई सामग्रिकतामा करसहित होइन करसहित सामग्रिकतामा निजी क्षेत्रलाई प्रोत्साहन गर्ने गरिकन जसरी आउनु पर्थ्यो त्यो नआएको, एक त फेरि तपाईँको हिजो कतिपय झलेका कारणले गर्दाखेरि जुन किसिमको नकारात्मक जुन एउटा लगानी वातावरण अथवा डिसइन्सेन्टिभ प्राइभेट सेक्टर थियो त्यसको हिसाबले मैले त भन्दै आएको के थिएँ भन्नुहुन्छ भने मैले त डे वानदेखि नै अब यो जुन म्यान्डेटसहित सरकार आएको छ त्यसले तात्कालिक अर्थतन्त्रलाई तात्कालिक रूपमा पुनरुत्थान गर्ने एउटा प्याकेज चाहिँ लिएर आउनुपर्छ। त्यसो गर्दाखेरि कर छुटदेखि लिएर ब्याङ्किङ सेक्टरमा जुन ढङ्गले पैसा चाहिँ आइडल भएर बसिरहेको छ होइन, त्यो पैसाको पनि लगानी माग निजी क्षेत्रको हुने गरिकन र अर्थतन्त्रलाई पुनरुत्थान गर्ने एउटा तात्कालीन चाहिँ तपाईँको नीति योजना सहित चाहिँ सरकारमा आउनुपर्छ भनेको, हिजो सरकार बनेपछि पनि आएन, बजेटमा पनि त्यो ढङ्गले आएन, यो वा त्यो ढङ्गले सरेर चाहिने आयो, केही आयो तर एक्सपेक्टेड रूपमा यसले इन्डस्ट्रियलाइजेसनमा ठूलो टेवा दिन्छ भन्ने कुरा त निजी क्षेत्रले अहिलेसम्म पनि विश्वास नगरिरहेको, अझ कतिपय हामीले जहीँ चर्चा गरेका कुरा सरकारका हाई ह्यान्डेडनेस भन्छु भने जुन ढंगले मान्छेहरूलाई पक्रिने र
1: एकातिर उद्योगहरूलाई प्रोत्साहन गर्ने उहाँहरूको लगानीको सुरक्षा समग्र जिम्मा सरकार लिन्छ भन्ने खालको म्यासेज शुरूमा दियो तर पछि धरपकड हुँदाखेरि अहिले अर्थतन्त्र अलिकति सुस्त आयो यो सरकारले व्यवस्थापन गर्न सकेन त्यसैले यसको चाहिँ परिणाम देखिएको छैन भनिन्छ जस्तो पुँजी बजारको कुरा छ होइन अनि बजारमा पनि अब उद्योग व्यवसायहरू कोही पलायन भइरहेको भन्ने आन्तरिक कहिले काहीँ सुनिन्छ होइन यो कुराहरूमा सरकार चाहिँ अहिले अलिकति केही कुरा बुझे अवस्था हो अहिले केही बन्द भए पनि देखिन्छ
2: जोडिहालौँ के हो यहाँ कस्तो भयो भने उल्टो बाटो हेऱ्यो कि सरकार बजेट आउँछ बजेट आएपछि अनि चाहिँ प्रधानमन्त्रीले चाहिँ उद्योगिकहरूसँग इत्यादिसँग चाहिँ भेट्ने कुरा गर्नुहुन्छ होइन त्यसपछि आएर तपाईँको अनि मोनिटरी पोलिसी आउँछ मोनिटरी पोलिसी आइसकेपछि अर्थमन्त्रीले चाहिँ राष्ट्र ब्याङ्कका चाहिँ पदाधिकारीलाई बोल्नुहुन्छ र अझ के अरे बोलाएर चाहिँ कुरा गर्नुहुन्छ र अझ मलाई चाहिँ स्ट्राइकिङ के हो भन्नुहुन्छ भने जुन बेलामा तपाईँले राष्ट्र ब्याङ्कको सेन्ट्रल ब्याङ्कको नयाँ के अरे एक्टमा चाहिँ सुधार गर्दै हुनुहुन्छ तपाईँले उद्देश्य चाहिँ नि त्यही पुराना चाहिँ उद्देश्यहरू राष्ट्र ब्याङ्कका रोल के हुने भनेर चाहिँ राख्नुहुन्छ तपाईँहरूले नयाँ ढङ्गले राष्ट्र ब्याङ्कले चाहिँ भूमिका खेल्न पर्यो भनेर तपाईँले बनाएको कानूनमा जुन किसिमको प्रोभिजन गर्नुभएर पार्लियामेन्टमा पेश गर्नुभएको छ त्यो पुरानै छ अनि तपाईँले यहाँ छलफल गर्दाखेरि के गर्नुहुन्छ भनेदेखि तपाईँहरूले नयाँ ढङ्गले
1: व्यवहारमा
2: नयाँ ढङ्गले तपाईँहरूले चाहिँ भूमिका खेल्न पर्यो भन्नुहुन्छ त बान्नु भएको छ जस्तो भन्नुहोस् न तपाईँले सोल चाहिँ इम्फ्यासिस चाहिँ सेन्ट्रल ब्याङ्कको केमा दिनुभएको छ स्थायित्व पनि माग पक्षबाट स्थायित्व बाह्य र आन्तरिक स्थायित्व गर्ने भन्नुभएको छ होइन तर हाम्रो जस्तो देशमा चाहिँ जबसम्म सप्लाई आपूर्ति पक्ष ठोस हुन्न तपाईँले चाहिँ त्यो मूल्यमा स्थिरता ल्याउनै सक्नुहुन्न नि होइन अनि बजेटमा के अरे बजेटले अथवा सरकारले गरेको कुरा सरकारसँग समन्वय गर्ने भन्नुभयो सरकारको पहिलो स्टेज भने त उच्च आर्थिक वृद्धि हो नि त्यो उच्च आर्थिक वृद्धिलाई योगदान गर्ने गरेर तपाईँले ल्याउने मौद्रिक नीति के हुन्छ तपाईँले अनि चाहिने त्यो विभिन्न सेक्टरमा दिने चाहिँ प्राथमिकता के हुन्छ त्यसको चाहिने अन्तर सम्बन्ध के हुन्छ भन्ने कुरा तपाईँले सोच नगर्ने होइन तपाईँले त रोजगारी र आर्थिक वृद्धि त तपाईँ
3: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
4: Where do we begin?
3: With international news you can trust, BBC News.
4: Journeys into the heart of global events.
3: And voices from around the globe.
5: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
3: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app. Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
4: Where do we begin?
3: With international news you can trust, BBC News.
4: Journeys into the heart of global events.
3: And voices from around the globe.
5: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
3: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
2: वा सरकारले एउटा भन्नुहोस् न के पत्र श्वेत पत्र भन्नुहोस् कि चाहिँ वाट एभर होइन त्यो त्यस्तो किसिमको ल्याएर सबैलाई आश्वस्त गर्ने र अनि त्यसपछि ब्याङ्किङ सेक्टरमा जुन किसिमको तरलता थुप्रिएको छ त्यो तरलताको पनि माग बढ्ने र कतिपय ठूला प्रोजेक्टहरू सञ्चालन गरेर त्यो ब्याङ्किङ सेक्टरको पनि चाहिँ के गर्ने त भन्दाखेरि पैसा तान्ने गर्नुपर्छ अदरवाइज चाहिँ के हुन्छ भन्नुहुन्छ भने पहिलेसम्म त्यो ब्याङ्कहरूमा रहेको पैसा होइन त्यो तरलता व्यवस्थापन गर्ने भनेर राष्ट्र ब्याङ्कले थुपार्दै जाने अनि त्यसले गर्दा प्रकारान्तरले अलिकति रेस्क्यु त हुने भयो ब्याङ्किङ सेक्टर अनि यो तपाईँले कलि अनन्तकालसम्म यस्तै गरेर तपाईँले थ्याक्न सक्नुहुन्छ ब्याङ्किङ सेक्टरलाई
1: अहिले पनि ब्याज घटाएको छ हिजो मात्र
2: त्यही छ अनि थ्याक्न सक्नुहुन्छ होइन ब्याङ्क चाहिँमा जिरो इन्ट्रेस्ट रेट हुँदाखेरि पनि लगानी माग भएन भन्ने कुरा बुझ्नु परे कि परेन होइन त्यसको आँखा चिम्लेर तपाईँले भाषण गरेर लगानी गर भनेर हुन्छ जिरो इन्ट्रेस्ट रेट हुँदा पनि लगानी माग किन भएन किन यत्रो क्राइसिस अफ कन्फिडेन्स भयो किन
1: मौद्रिक नीति कर्मकाण्डी आयो भन्ने पनि एउटा आलोचना भयो त्यो बेला
2: एकदम होइन मैले नै भने
1: सरकारले बजेट
2: मैले भने मैले कमेन्ट गर्दाखेरि के भने यस्तो खालको तपाईँको गृह कार्य बिनाको झारा टार्ने मौद्रिक नीति मैले धेरै वर्षदेखि मैले देखेको थिइनँ भनेर द्याट वाज माई कमेन्ट
1: राष्ट्र ब्याङ्कले सरकारलाई नै जिम्मा दियो जस्तो कार्यान्वयनमा
2: एकदम हो त्यसो भएको हुनाले पनि के हो भन्नुहुन्छ भने सरकारले अहिलेसम्म जुन किसिमको गतिविधि गरिरहेको छ जीवेन्द्र जुन किसिमको म्यान्डेट छ जनताको अहिले पनि ठूलो आशा र भरोसा र विश्वास छ होइन त्यो विश्वासलाई कायम गर्नको निम्ति पनि पुरै टोटल रिभ्यू गरेर अहिलेसम्म होइन नयाँ सिराबा एउटा मोमेन्टम क्रिएट गर्ने भन्छ नि विश्वासको कन्फिडेन्सको होइन त्यो क्रिएट गर्ने सबैतिर सरकारवालाहरूलाई सहित आम जनतालाई सहित गर्ने गरेर चाहिँ सरकार अगाडि बढ्नुपर्ने हुन्छ र यहाँ त के छ भने अब मूल्य कसरी बढिरहेको छ सुनै केही तपाईँ बजारमा जानुभयो भने केही कुरा सुन्न सक्ने नै छैन मैले हेर्दै थिएँ खसीको मासु 1700 पुगेको छ
1: मैले यो बजारकै कुरामा जोडेँ यहाँले यसैमा थप्नु होला हिजो जस्तो यो सरकारले अलिकति आफ्नै सरकारी संयन्त्रहरूलाई पनि विश्वास नगरे जस्तो सोमबार मात्रै सरकारले यो आयल निगमबाट बिक्री वितरण भइरहेको थियो होइन डिपोहरूबाट दिइरहेको थियो पसलमा आफै सरकारले चाहिँ सञ्चालन गर्यो 8-10 ठाउँमा अनि काठमाडौँ उपत्यकामा कतिपय ठाउँमा त्यो मान्छे पाएको नपर्ने ठाउँमा नहुँदाखेरि त्यो झन आलोचना भएपछि फेरि फिर्ता लियो अब प्रहरी प्रशासनमा पनि त्यस्तो कहिले कहिले देखिन्छ कुराकानी सुन्दाखेरि
2: के देखियो भन्नुहुन्छ भने मान्छेहरूको
1: कर्मचारीमा अलिकति सन्तास
2: आम रूपमै कर्मचारी पनि अझ बढी छ आम रूपमै मान्छेहरू पर्खर हेर र दिन प्रतिदिन चाहिँ नि अविश्वास
1: के गर्छ भन्ने नै
2: अविश्वासको वातावरण चाहिँ नि बढ्दै गएको छ यो राम्रो संकेत होइन त्यसो भएको हुनाले पनि सरकारले चाहिँ नि सुविचारित ढंगले अलिक प्रम्प्ट होइन एउटा विश्वास आर्जन गर्ने गरिकन अगाडि जानुपर्ने आवश्यकतालाई खाँचो छ र त्यो सन्दर्भमा अलिकति हामीले जुन विषयमा कुरा गरिरहेछौँ यहाँ पनि कतै भावनामा बढेर चाहिँ नि तपाईँको सञ्चालन गर्न अगाडि अग्रसर हुने अनि सरकारले पैसो पनि त्यसमा खर्च गर्ने होइन अरूतिर जानुपर्ने पैसा त्यहाँ गर्ने तर बीचमा एउटा व्यवहारसी जस्तो भएर झन् खतम हुने अवस्था नआओस् भन्नेतिर अलि परिपक्व ढंगले कदम चाल्नुपर्ने कुरा यहाँ अहिलेका जुन हामीले घटनाक्रमको चर्चा गर्यौं त्यसले पनि त्यो कुरालाई चाहिँ नि थप रूपमा उजागर गर्छ भन्ने मलाई लाग्छ
1: अहिले सरकारले चलाउँछु भन्ने केही समय देखाउने फेरि निजी क्षेत्रलाई दिनु पर्यो त सकिँदो रहेछ भन्ने खालको त्यो स्थिति नआओस् भन्ने यहाँको सुझाव
2: जानुपर्छ त्यही बासबारी जस्तो हुने
1: फेरि अन्त्यमा व्यवसायमाथि नै धरपकड भएर
2: उहाँहरू हामी त औद्योगिकरणमा त सुन्नतिर झर्ने
1: अब बन्द सरकारी उद्योग मध्ये पनि कस्ता प्रकृतिका उद्योगलाई चाहिँ प्रोत्साहन दिने र कतिपय उद्योगहरू अनावश्यक पनि हुन सक्छन् भन्ने चर्चा पनि गरिन्छ अहिले पेट्रोलियम पदार्थ दैलेखमा भइरहेको छ अलिकति ठूलो मात्रामा अनि अरू पनि सम्भाव्यताको हिसाबले प्राकृतिक ग्यासहरू पनि धेरै छ त्यसमा अध्ययन अनुसन्धानको कुरा छ अझ त्योभन्दा माथि गयो भने युरेनियमको पनि सम्भावना छ भनिन्छ होइन यस्ता कुराहरूलाई सरकारले नीतिगत रूपमा कसरी सुधार गरेर के कानून व्यवस्था गर्छ
2: मैले हेर्दै थिएँ म जति बेला योजना आयोगमा थिएँ त्यति बेला पनि हामीलाई चाहिँ सपोर्ट गर्न पर्यो भन्दा यो म्याग्नेसाइटको अर्को के मेटलको चाहिँ आउने गरेका थियो त्यो त्यही पनि त्यो प्रक्रिया अहिलेसम्म पनि कन्टिन्यू छ भन्ने मलाई लाग्छ त्यसो भए मलाई कतिपय त्यति बेलै पनि हामीले चाहिँ 2075 पनि हामीले चाहिँ सुझाव दिएका छौँ क्याटेगोरिकली जुन काम नलाग्ने खालका हुन् तिनलाई चाहिँ तपाईँको चाहिँ नि टोटल डिसमेन्टल गर्ने होइन जुन सरकारको दायित्व हो होइन बालुवामा पानी खाना जस्तो नगर्ने उनीलाई चाहिँ ठोस रूपमा पब्लिक प्राइभेट पार्टनरसिपमा गर्ने र त्यसमा अझ प्राइभेट सेक्टरलाई चाहिँ मुख्य सेयर दिएर जसका कारणले त्यो म्यानेजमेन्टमा उनीहरूको चाहिँ अहम भूमिका होस् भन्ने ढंगले जानुपर्ने आवश्यकता छ तपाईँले भने जस्तो के हो भने क्याटेगोरिकली कतिपय काम नलाग्ने खालका छन् तिनलाई चाहिँ टोटल डिसमेन्टल गरेर जानुपर्छ र कतिपयलाई गाभ्ने होइन कतिपयमा बाह्य स्ट्राटेजिक पार्टनरलाई भन्नुहोस् नेपाल एयरलाइन्समा हामीले त्यति बेलै हाम्रो सुझाव थियो कि एउटा बाहिरकोबाट स्ट्राटेजिक पार्टनर ल्याउनुहोस् होइन जो ज्यादै प्रुभेन होइन चलाइरहेका चाहिँ कम्पनीहरू छन् जसको ट्रेडमार्क असाध्यै राम्रो छ होइन रेपुटेड छन् तिनीहरूलाई ल्याएर लगानी गर्नुहोस् त्यसो भइसकेपछि तपाईँले एक वर्षमै तपाईँले के गर्न सक्नुहुन्छ तपाईँको नेपाल चाहिँ नि एयरलाइन्सलाई चाहिँ कहाँको कहाँ पुर्याउन सकिन्छ त्यस्तै अरू ठाउँमा पनि ल्याउन सकिन्छ भनेर चाहिँ नि हाम्रो सुझाव थियो र केही केही एक दुईवटा जस्तो नेपाल टेलिकममा अहिले सरकारले केही त्यतापट्टि बजेटमा चाहिँ बजेटमा आएको चाहिँ स्थिति छ तर यसलाई एकदम विथ प्रायोरिटी किनभने यो रिसोर्स ड्रेन पनि नहोस् यो अनिश्चितता सधैँ अनिश्चितता पनि नहोस् अनि निजी क्षेत्रले पनि हामीलाई चाहिँ सरकारले विश्वास गरेर हामीलाई पनि सहभागी बनायो भनेर उहाँहरूमा पनि एउटा कन्फिडेन्स चाहिँ डेभलप होस् होइन एक्सक्लुसिभली जो चाहिँ तपाईँको पब्लिक युटिलिटी सर्भिसेस जो सरकारको दायित्व हो जस्तो खानेपानीको कुरा होइन तर त्यो खानेपानी भनिरहँदा हामीले चाहिँ के भनेका थियौँ भने यो खानेपानी प्रदेशको भएको हुनाले जुन केन्द्रले राख्ने खानेपानी संस्थान हो नि त्यो खानेपानी संस्थानलाई चाहिँ डिसमेन्टल गर्नुपर्छ भनेर भन्नु भने प्रदेशहरूलाई नै जिम्मा दिने होइन त्यसो भएको हुनाले त्यहाँ एउटा एफिसियन्टली थोरै स्रोतले रिसोर्स ड्रेन नहुने गरिकन कुशलतापूर्वक चलाउने प्रतिस्पर्धामा अनि जनतालाई पाउने सेवा पनि तपाईँको चाहिँ नि सस्तो सुलभ तरिकाले उपलब्ध हुने र सँगै आम रूपमा चाहिँ नि धेरै मुलुकको

0: वैदेशिक रोजगारीको विकराल अवस्था र यसलाई औद्योगिक क्षेत्र विकास गरेर देशभित्र रोजगारी सिर्जना त्यो पनि अझ वैदेशिक रोजगारीमा जसरी अलिकति आर्थिक अलिकति बढी देखेर जाने प्रचलन छ त्यसलाई कम गर्नका लागि सरकारले चाहिँ के गर्नु पर्यो उत्पादन मात्रै बढाउने अथवा चाहिँ त्यो अन्तर्राष्ट्रिय मापदण्ड बमोजिम त्यसलाई प्रतिस्पर्धामा लैजाने
1: तपाईँ यदि ठोस कमिटमेन्ट सहित होइन विभिन्न एकीकृत तपाईँको सुविधादेखि अन्य अन्य कुराहरूसहित अगाडि जाने हो भने मलाई लाग्छ जस्तो हामीले सातवटै प्रदेशमा होइन औद्योगिक क्षेत्रहरू खोल्ने भनेर भनेको छ अझ घोषणामा त बजेटमा तपाईँले याद गरिरहनु होला डिकेट्सदेखि दशकौंदेखि चाहिँ एक गाउँ एक उद्योग राम्रै छ र अब तपाईँको जुन किसिमको संघीय संरचना छ त्यस अनुसार तपाईँले कतिपय ठाउँहरूमा तपाईँले स्थानीय तहदेखि नै व्यापक रूपमा तपाईँले साना उद्योग व्यवसायलाई चाहिँ सञ्चालन गरेर लिएर जान सक्नुहुन्छ मैले हेर्दै थिएँ म फेरि पनि सम्झेँ हेर्नुहोस् त्यो वीरगंजको नजिकमा त्यो एउटा पालिका हामी एउटा सिलसिलामा गएका थियौँ त्यो लिडरसिपको कस्तो महत्व हुन्छ भनेर त्यहाँ चाहिँ मलाई गजब लाग्यो कि त्यो कुटीर उद्योग होइन त्यहाँ मान्छेहरूलाई त्यो व्यवसाय परम्परागत व्यवसायसँग इन्भल्भ भएका मान्छेहरूलाई ल्याएर उद्योगहरू राम्रै गरेको र स्वयं मान्छेहरूले चाहिँ नि रोजगारी पाउने एउटा अवस्था भएको र त्यसरी त्यो ढङ्गले प्रमोट गरेको चाहिँ मैले त्यहाँ देखेँ त्यति मात्रै होइन शिक्षामा पनि होइन शिक्षकहरू छैन उनीहरू दरबन्दी नगएको ठाउँमा पालिकाले चाहिँ उपलब्ध गराउने यतिसम्म कि स्वास्थ्य केन्द्र खोल्नको निम्ति गराउने एकदम ड्राइभिङली चाहिँ नि त्यो पालिकाको लिडरसिपले चाहिँ नि त्यहाँ राम्रो गरेको मैले देखाएको थिएँ अर्थात् त्यो भनेको के हो भने सम्भावनाको हिसाबले पसिबिलिटीको हिसाबले प्रस्पेक्टको हिसाबले तपाईँ ग्रासरुट रेटदेखि नै एउटा मोबिलाइजेसन गरेर पालिकाहरू अनि केही मात्रामा चाहिँ नि अब प्रदेशको कुरा अनि ठोस रूपमा अलि लार्जर स्केलमा चाहिँ नि केन्द्र सङ्घले गर्ने गरिकन जान सकिने ठुलो स्कोप र सम्भावना छ केही केही कुरा चाहिँ नीतिगत रूपमा त्यो बजेट वा अरू हिसाबले घोषणा भएका पनि छन् तर के हो भने तपाईँले घोषणा गर्नुहुन्छ तर त्यो व्यवहारमा कार्यान्वयनमा जानेतिर चाहिँ ठुलो समस्या हुन्छ र त्यतिकै घोषणा घोषणामै सीमित रहने त्यो अर्को ठुलो रोग छ भन्ने मलाई लाग्छ
0: यो सरकारले जसरी अहिले सरकारप्रति आम नागरिकको व्यापक अपेक्षा थियो त्यसमा अब घोषणा गरेका उद्यमशीलता प्रोत्साहन कार्यक्रमहरू व्यवहारमा लागू गर्नका लागि र अहिलेको अवस्थाबाट जसरी पर्खर हेरेको अवस्थामा उद्योग व्यवसायहरू छन् उहाँहरूलाई चाहिँ स्थिर मानसिकतामा ल्याउनका लागि गर्नुपर्ने सुधारहरू के हुन्
1: तपाईँको एकाङ्की तरिकाले यहाँ यसो गर्छु यहाँ यसो गर्छु यहाँ यसो किनभने जब तपाईँ समग्रतामा त प्रणालीगत रूपमा जब तपाईँको समस्या हुन्छ नि त्यसैले तपाईँले एक ठाउँमा कसैलाई खुसी पार्नको निम्ति नि एपिजमेन्ट भन्छ नि यसो हेर्दा कानले सुन्दाखेरि बडा राम्रो होइन कसैले अलिअलि मात्रामा फाइदा लिने तर आम रूपमा त्यसले बुमर्याङ गर्ने अब त्यस्तो किसिमले हुँदैन अघि मैले भने फेरि कुरा म दोहोऱ्याउँछु भने एउटा ठोस कार्ययोजना बनाएर होइन कार्ययोजना बनाएर त्यसभित्र त्यो कार्ययोजना बनाउँदाखेरि तपाईँले विभिन्न सरोकारवाला अझ त्यसलाई पनि निजी क्षेत्रभित्र पनि अझ सबभन्दा प्रताडित बने साना उद्योग व्यवसायको क्षेत्र छ तिनीहरूलाई समेत चाहिँ नि सहभागितामा ठोस कङ्क्रिट योजना ट्याक्सको हिसाबले के हो होइन अनि त्यसपछि जग्गा प्राप्तिको हिसाबले के हो ठेक्कापट्टाको हिसाबले के हो बजारको हिसाबले के हो प्रविधिको हिसाबले के हो होइन कहाँ अवरोधहरू छन् तिनलाई कसरी फुकुवा गर्ने देखि र अनि त्यसमा चाहिँ तपाईँले प्रदेश र स्थानीय तहलाई कसरी फेसिलिटेट गर्ने र उनीहरूलाई इन्सेन्टिभाइज गर्ने त्यो दिशामा जाऊ यहाँ त भयो के भन्नुहुन्छ भने प्राथमिकता भने यहाँ त पूर्वाधारमा चाहे तपाईँ प्रदेशमा जानुहोस् स्थानीय तहमा
0: जानुहोस्
1: त्यसको अर्को पनि त्यसको अन्तर सम्बन्ध छ मैले त्यहाँ धेरै भनिनँ त्यो पूर्वाधारमा बढी पैसा जाने अनि त्यो पूर्वाधारमा जाने होइन त्यसैले गर्दा त्यो इन्टायर अघि तपाईँ हामीले भने जस्तो जुन चाहिँ नि यो बिचौलिया तन्त्र सबैतिर जाने जुन छ त्यसमा ब्रेक थ्रो गर्ने गरिकन तपाईँले त्यो कार्ययोजना सुशासन मात्रै भएर तपाईँले पासपोर्ट टाइममा दिने होइन अथवा जाने कुनै मालपोत कार्यालयमा अलिकति फेसिलिटेट गर्ने के तपाईँले गर्नु सुशासन भने त त्यो त्यहाँ मात्रै होइन सबैतिर हुन पर्यो नि अघि हामीले मूल्यको चर्चा गर्यौँ अघि हामीले ग्यासको चाहिँ लाइन मात्रै छ अनि हामीले ग्यासको चर्चा गर्यौँ होइन

0: बजारमा हेर्दाखेरि केही कुरा छुने नै छैन, छुने नै छैन। अनि हरेकतिर चाहिँ जुन किसिमका कतिपय अभिव्यक्तिहरू आइरहेका छन् तिनले सुशासन होइन कुशासनलाई प्रमोट गर्ने किसिमका जिम्मेवार तहबाट चाहिँ अभिव्यक्तिहरू आइरहेका छन्। त्यसो भएको हुनाले सुशासनलाई ठोस गर्ने होइन सँगै कहाँ सुविधा दिनुपर्छ कहाँ के गर्नुपर्छ गर्ने एउटा टाइम बाउन्ड अघि मैले भनेको छु, त्यो अर्थतन्त्रलाई कसरी रिभाइभ गर्ने त्यो प्रोसेसमा तपाईँको निजी क्षेत्रको लगानी विश्वास कसरी जगाउने र उद्योगको जुन बेहालको अवस्था छ त्यसलाई कसरी रिभ्यु गर्ने त्यो प्रक्रियामा तपाईँले यो निजीकरणको अहिले जुन र अथवा जुन उद्योगहरू छन् ती उद्योगहरूलाई पनि सञ्चालन गर्ने जुन किसिमको योजना बनाउनु भएको छ त्यसमा प्राइभेट सेक्टरलाई पनि त्यही बोटमा ल्याएर अगाडि बढाउने हिसाबले तपाईँ इन्टायर अहिलेसम्म तपाईँले चार महिना वा कति भयो सरकार सञ्चालन भएको त्यहाँ भएका मेजर ल्याक्सपेसहरू कमजोरीहरू त्यसले जुन किसिमको जताततै चाहिने व्यथितिर अनविश्वासको स्थिति पैदा गरिरहेको छ त्यसलाई चिर्ने गरिकन एउटा ठोस कार्ययोजना बनाएर अगाडि जानुपर्ने खाँचो र आवश्यक छ। कार्ययोजना र एक्सन प्लान त्यो बनाएर सुशासनलाई केन्द्रमा राखेर त्यो मुखले होइन सुशासनको कुरा गर्ने प्रकारन्तले तपाईँको कुशासन हुने जुन किसिमका कतिपय घटनाक्रमले देखेका छन् अनि त्यो कुरालाई पनि चिर्ने गरिकन सरकार अगाडि आउनुपर्छ भन्ने मलाई लाग्छ।
1: हस्, यहाँलाई महत्वपूर्ण समय र कुराकानीको लागि धेरै धेरै धन्यवाद।
0: अनि मलाई पनि आफ्नो कुराहरू राख्ने जुन किसिमको मौका दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद।
1: उहाँ हुनुहुन्थ्यो वरिष्ठ अर्थविद डाक्टर दिल्लीराज खनाल। उहाँसँगको कुराकानीसँगै आजको लागि कार्यक्रम बदलिदो नेपालको समय सकिएको छ। अर्को हप्ता फेरि अर्को आर्थिक विषयमा केन्द्रित कुराकानी लिएर फेरि आउने नै छौं। आजको कार्यक्रमबाट प्राविधिक साथी दिनेश निरौला र प्रवीण श्रेष्ठलाई धन्यवाद दिँदै म हृदय रिमाल पनि विदा हुन्छु। नमस्कार।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 056-494-333, 493-555।

0: चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्स को खरिद पाउनुहोस् लक्की ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
2: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज, आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको, दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एन्ड एएच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एन्ड टेक्नोलोजी हिकास, किर्तिपुर, काठमाडौँ। फोन 01-590-61-89, मोबाइल 97-072-540-89।

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: अहिले बिहानको 9 बज्यो।
2: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
1: राष्ट्रको शान किसान।
2: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।

0: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढ़ाउन सरकारको आग्रह। सार्वजनिक संस्थानका कर्मचारीलाई शर्तसहित तलब भत्ता वितरण गर्न अर्थ मन्त्रालयको निर्देशन। धरनामा बसेकाहरूको माग पूरा गर्न सरकारलाई मानवाधिकार आयोगको आग्रह। बाल बालिका, अशक्त र ज्येष्ठ नागरिकको स्वास्थ्यमा समस्या आउन सक्नेतर्फ ध्यान आकर्षण। आज पहाड़ी भेगका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना। कोशी र मधेशका केही ठाउँमा हावाहुरी समेत चल्न सक्ने। सुरक्षा चुनौती बढ़ेपछि ओपन एआईद्वारा उन्नत एआई प्रविधि परीक्षणको काम स्थगित। एआईको विकाससँगै सुरक्षा, मानव नियन्त्रण र नियमनको बहस तीव्र। र फ्रान्सका मिडफिल्डर पोगबाद्वारा मोनाको क्लबसँगको सम्झौता अन्त्य। नेपाल खबरमा अब पूरा खबर। सरकारले सबै सरकारी कार्य निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको उपयोगलाई प्राथमिकता दिन आग्रह गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशनमा सबै सरकारी कार्यालयमा सार्वजनिक खरिद सम्बन्धी विद्यमान कानूनी व्यवस्थाकै अधीनमा रही त्यो प्रावधानको पूर्ण कार्यान्वयन सुनिश्चित गर्न आग्रह गरिएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले एक वक्तव्य निकालेर संघीय मन्त्रालयहरू, आयोग, सचिवालय, प्रदेश सरकार, पालिका र विदेशमा रहेको नेपाली नियोग लगायत सबै सार्वजनिक निकायहरूलाई आफ्ना खरिद प्रक्रियामा नेपाली उत्पादनलाई नै प्राथमिकता दिन अनुरोध गरेको छ। राष्ट्रिय अर्थतन्त्रमा आन्तरिक उत्पादनको योगदान बढ़ाउन, बढ़दो आयातलाई प्रतिस्थापन गरी स्वदेशी उत्पादनको प्रवर्धन गर्न, स्थानीय सिप तथा उद्यमको संरक्षण गर्न र स्वदेशमै रोजगारी सृजना गर्ने उद्देश्यका साथ सरकारले मौजूदा कानूनी व्यवस्थाको कड़ाईका साथ पालना गराउन यो पहल गरिएको जनाएको छ। अबदेखि सरकारी कार्यालयका बैठक, समारोह, कोसेली, उपहार र सजावटका सामग्रीमा सम्भव भएसम्म नेपाली हस्तकलाका वस्तु नै प्रयोग गर्नुपर्ने व्यवस्था मिलाउनु पर्नेछ। त्यसै गरी स्टेशनरी, छपाई सम्बन्धी वस्तु, फर्निचर, साजसज्जाका सामान, निर्माण सामग्री, मेसिनरी औजार तथा उपकरण, कृषि र पशुजन्य उत्पादन एवं खाद्य तथा पेय पदार्थ खरिद गर्दा स्वदेशी उत्पादनलाई नै पहिलो प्राथमिकतामा राख्नुपर्नेछ। साथै सार्वजनिक निकायले बोलपत्र सम्बन्धी कागजात तयार पार्दा नै स्वदेशी उत्पादनलाई प्राथमिकता दिने विषय अनिवार्य रूपमा उल्लेख गर्नुपर्नेछ। अर्थ मन्त्रालयले चालू आर्थिक वर्षको साउन 1 गतेदेखि लागू हुने गरी बढ़ाइएको तलबमान, ग्रेड र प्रोत्साहन भत्ता विभिन्न शर्त सहित उपलब्ध गराउन निर्देशन दिएको छ। अर्थमन्त्री स्तरीय निर्णय अनुसार 4 वटा शर्त पूरा गरी सार्वजनिक संस्थान, प्राधिकरण, बोर्ड, निगम तथा समितिका कर्मचारीलाई तलब भत्ता, ग्रेड र प्रोत्साहन भत्ता उपलब्ध गराउन सम्बन्ध पक्षलाई निर्देशन दिएको हो। मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाले मन्त्री परिषदको साउन 6 गतेको निर्णय अनुसार साउन 1 गतेदेखि लागू हुने गरी कायम भएको तलबमान अनुसार तह तथा पद अनुसार नयाँ तलबमान निर्धारण गर्न भनेको छ। प्रोत्साहन भत्ता प्रकृतिको भत्ता प्राप्त गर्दै आएका कर्मचारीको हकमा अहिले कायम प्रोत्साहन भत्ता भन्दा कम हुने भएमा कम भएको रकम बराबरको भत्ता मात्र प्रदान गर्न भनिएको छ। कार्य सम्पादन सूचकका आधारमा दिइने प्रोत्साहन भत्ताको व्यवस्था क्रमशः कार्यान्वयनमा लैजान पनि आग्रह गरिएको छ। अर्थ मन्त्रालयको सहमति बिना आर्थिक दायित्व सृजना हुने गरी अन्य कुनै किसिमका भत्ता तथा सुविधा वृद्धि नगर्न पनि निर्देशन दिइएको छ। राष्ट्रिय मानवाधिकार आयोगले 5 दिनदेखि धरनामा रहेका बैंक, लघुवित्त, सहकारी मिटर ब्याज प्रभावित तथा भूमिहीन सुकुम्बासीको स्वास्थ्य उपचार, बसोबास र शान्ति सुरक्षाको उचित व्यवस्थापन मिलाउन सरकारलाई आग्रह गरेको छ। विभिन्न माग राखेर 5 दिनदेखि ललितपुरको पुलचोकमा रहेको मानवाधिकार आयोगको कार्यालय अगाडि धरनामा बसेकाहरूको माग तत्काल समाधान गर्न सरकारसँग आयोगले आग्रह गरेको छ। आयोगका प्रवक्ता डाक्टर टीकाराम पोखरेलले निकालेको विज्ञप्तीमा धरनामा बसेका महिला, बाल बालिका, अशक्त र ज्येष्ठ नागरिकको स्वास्थ्यमा समस्या आउन सक्ने भएकाले तत्काल माग पूरा गर्न उल्लेख छ। आयोगले निरन्तर अनुगमन गर्नका साथै समस्यालाई नजिकबाट नियालिरहेको समेत जनाएको छ। विज्ञप्तीमा धरनामा बसेकाहरूको सुरक्षामा समेत प्रतिकूल प्रभाव पार्न सक्ने हुँदा उनीहरूलाई उचित ठाउँमा स्थानान्तरण गर्न र स्वास्थ्य उपचारको व्यवस्था, बसोबास र शान्ति सुरक्षाको व्यवस्था मिलाउन सरकारलाई आग्रह गरिएको छ। समस्या समाधानका लागि वार्ता टोली गठन भएकामा आयोगले सकारात्मक रूपमा लिएको जनाएको छ। समस्याको समाधान वार्ता र संवादबाटै सम्भव भएकाले वार्तालाई निरन्तरता दिएर समस्याको समाधान निकाल्न समेत आयोगले सबै पक्षसँग अनुरोध गरेको छ। काठमाडौँ उपत्यका सहित धेरै ठाउँमा बिहानैदेखि घाम लागेको छ। गैराती धेरै ठाउँमा वर्षा भए पनि अहिले भने वर्षा रोकिएको छ। मौसम पूर्वानुमान महाशाखा अनुसार कर्णाली र सुदूरपश्चिमका पहाड़ी केही ठाउँमा फाटाफुट बाहेक अरू ठाउँमा पानी परेको छैन। आज दिउँसो भने बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाड़ी भूभागका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी प्रदेशको तराई र मध्य प्रदेशका केही ठाउँमा हावाहुरीको समेत सम्भावना छ। राति कोशी प्रदेशको पहाड़ी र हिमाली भूभागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही ठाउँमा तथा मध्य प्रदेशका साथै कोशी प्रदेशको तराई भूभागका थोरै ठाउँमा मध्यमसम्म वर्षाको सम्भावना छ। यस्तै भोलि र पर्सी पनि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी भूभागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन,
2: फोन 056-421-2161, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआई बाट शुरू गरौं।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: हरेक मान्छेको सपना जपना र चाहना पैसा।
2: पैसामा छ शक्ति, पैसामा छ सहारा।
1: धोती पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म,
2: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म,
1: यच्छ प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
1: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
2: इतिहास गाथा र कथा गाँठका कुरा।
1: गाँठका कुरा
2: भदौदेखि हरेक हप्ता आइतबार उज्यालो टीभी र काया कैरनमा गाँठका कुरा।
3: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। संयुक्त राष्ट्र संघको 81 महासभामा परराष्ट्र मन्त्री शिशिर खनाल नेतृत्वको नेपाली प्रतिनिधि मण्डलले सहभागिता जनाउनु भएको छ। मन्त्री परिषदको हिजोको बैठकले महासभामा सहभागी हुने नेपाली प्रतिनिधि मण्डललाई स्वीकृति प्रदान गरेको हो। बैठकले अमेरिकाको न्यूयर्कमा आयोजना हुने राष्ट्र संघको 81 महासभामा सहभागी हुन परराष्ट्र मन्त्रीको नेतृत्वमा नेपाली प्रतिनिधि मण्डललाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। त्यसैता नेपालले महासभामा नियमित रूपमा सहभागिता जनाउँदै आएको छ। लामो समयदेखि रोकिएको नेपालगंज पोखरा नियमित हवाई सेवा यी भदौको अन्तिम हप्तादेखि फेरि सञ्चालन हुने भएको छ। निजी क्षेत्रको सेवा प्रदायक बुद्ध एयरले आउँदो भदौ 31 गतेदेखि नेपालगंज पोखरा उडान फेरि सञ्चालन गर्न लागेको जनाएको छ। बुद्ध एयर नेपालगंजका प्रमुख विनित विक्रम शाहले यात्रुको माग बढ़ेकाले उडान फेरि सञ्चालन गर्ने निर्णय भएको जानकारी दिनुभयो। उहाँका अनुसार भारतको उत्तर प्रदेशलाई पोखरासँग सीधा जोड्ने यो उडानका लागि यात्रुको माग बढ़दै गएको छ। गएको जेठ 5 गतेदेखि उडान स्थगित गरिएको थियो। भारतबाट आउने धार्मिक पर्यटकको संख्या घट्नु र इन्धन खर्च बढ़ी भएकाले उडान रोकिएको उहाँले बताउनुभयो। पछिल्लो समय धार्मिक पर्यटकको संख्या बढ़नका साथै उडानको माग बढ़ेकाले सेवा फेरि सञ्चालन गर्न लागि बुद्धयरले जनाएको छ। अब विदेशको खबर। साइबर सुरक्षा परीक्षणका क्रममा आफ्नो एआई एजेन्टले अनधिकृत रूपमा बाह्य प्रणालीमा पहुँच बनाएपछि च्याट जीपीटी निर्माता ओपन एआईले उन्नत एआई विकासको गति केही समयका लागि सुस्त बनाउने भएको छ। ओपन एआईले आफ्नो सबैभन्दा ठूलो एआई प्रशिक्षण प्रक्रिया तत्कालका लागि स्थगित गर्दै सुरक्षा परीक्षण निगरानी र आन्तरिक नियन्त्रण थप कड़ा बनाउने जनाएको छ। समाचार संस्था रोइटर्सका अनुसार अघिल्लो महिना परीक्षणका क्रममा रहेको ओपन एआईको एउटा एआई एजेन्टले अर्को एआई कम्पनीको हगिङ फेसमा ह्याक गरेको थियो। घटनापछि ओपन एआईका प्रमुख कार्यकारी अधिकृत साम अल्टम्यानले शक्तिशाली एआई प्रणालीको क्षमता तीव्र रूपमा बढ़िरहेको अवस्थामा त्यसको सुरक्षा र नियन्त्रण पनि त्यही गतिमा बलियो बनाउनुपर्ने बताउनु भएको छ। ओपन एआईले नयाँ सुरक्षा प्रणाली विकास गर्न मोडल परीक्षण र केही प्रशिक्षण प्रक्रिया झण्डै 2 हप्ताका लागि रोकेको जनाएको छ। यी घटनाले अत्याधुनिक एआईको विकाससँगै सुरक्षा, मानव नियन्त्रण र नियमनको विषयमा विश्वव्यापी बहस थप तीव्र बनाएको छ। अब खेल खबर। फ्रान्सका स्टार मिडफिल्डर पल पोग्बाले मोनाकोसँगको सम्झौता समय अगावै अन्त्य गर्दै क्लब छाडेका छन्। सन् 2027 सम्झौता भए पनि दुवै पक्षले तय गरेका लक्ष्य पूरा हुन नसकेपछि मोनाको र पोग्बा बीच सम्झौता टुंगिएको हो। सन् 2018 फ्रान्सलाई विश्वकप जिताउन महत्वपूर्ण भूमिका खेलेका 33 वर्षीय पोग्बाले मोनाकोमा बिताएको एक सिजनमा जम्मा 6 खेल मात्र खेलेका छन्। तीमध्ये 5 खेलमा उनी बेन्चबाट मैदान प्रवेश गरेका थिए। क्लब छाड्ने क्रममा पोग्बाले मोनाकोमा बिताएको समय आफ्नो लागि अविस्मरणीय रहेको बताएका छन्। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नुअघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढ़ाउन सरकारको आग्रह। सार्वजनिक संस्थानका कर्मचारीलाई शर्त सहित तलब भत्ता वितरण गर्न अर्थ मन्त्रालयको निर्देशन। धरनामा बसेकाहरूको माग पूरा गर्न सरकारलाई मानवाधिकार आयोगको आग्रह। बाल बालिका आशक्त र ज्येष्ठ नागरिकको स्वास्थ्यमा समस्या आउन सक्नेतर्फ ध्यान आकर्षण। आज पहाड़ी भेगका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना, कोशी र मधेशका केही ठाउँमा हावारी समेत चल्न सक्ने, सुरक्षा चुनौती बढेपछि ओपन एआईद्वारा उन्नत एआई प्रविधि परीक्षणको काम स्थगित, एआईको विकाससँगै सुरक्षा, मानव नियन्त्रण र नियमनको बहस तीव्र, र फ्रान्सका मिडफिल्डर पोग्बाद्वारा मोनाको क्लबसँगको सम्झौता अन्त्य।
2: एनबीएल सर्वसुलभ आवास कर्जा
4: अब बन्छ तपाईको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
2: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
4: विशेषताहरू, रु 2 करोड़ सम्मको कर्जा सुविधा।
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
4: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
4: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
4: शर्तहरू लागू हुनेछन्।
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
6: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
7: Where do we begin?
6: With international news you can trust,
7: BBC News. Journeys into the heart of global events.
6: And voices from around the globe.
8: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
6: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
4: र 98-41-29-54-81 वेबसाइट झुले.com.np।

0: को एकमात्र डीटीएच सेवा डिश होम, डिश होम खुशी को कनेक्शन।
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्स्याङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। ललितपुरको चक्रपट खण्ड रातको बेला झिलिमिली र उज्यालो हुन थालेको छ। ललितपुर महानगरपालिकाले आफ्नो क्षेत्रभित्र पर्ने चक्रपट खण्डमा अत्याधुनिक स्मार्ट स्ट्रीट लाइट संचालनमा ल्याएसँगै सड़क झिलिमिली हुन थालेको हो। चक्रपथ अन्तर्गत बल्खुदेखि बालकुमारी पुलसम्मको खण्डमा जडान गरिएका स्मार्ट बत्तीहरू हिजोदेखि बल्न थालेका छन्। स्मार्ट सड़क बत्ती प्रणालीको शुभारम्भ गर्दै ललितपुर महानगरपालिकाका मेयर श्रीबाबु महर्जनले यस्तो प्रविधि नेपालमै पहिलो पटक ललितपुर महानगरपालिकाले भित्र्याएको दावी गर्नुभयो। काठमाडौँ उपत्यकामा गुड्ने सार्वजनिक गाड़ीको बारेमा जानकारी दिने मोबाइल एप्लिकेशन शुरू भएको छ। सार्वजनिक गाड़ी कुन ठाउँमा छन्, आफूले पर्खिएको ठाउँमा आइपुग्दा कति समय लाग्छ लगायतका बारेमा जानकारी दिन केटीएम पब्लिक ट्रान्सपोर्ट मोबाइल एप्लिकेशन शुरू भएको छ। हिजो संघीय राजधानी शहरी क्षेत्र सार्वजनिक यातायात परिषदको तेस्रो बैठकमा अध्यक्ष एवं काठमाडौँ महानगरपालिकाका कार्यवाहक मेयर सुनिता डंगोलले एप्लिकेशन सार्वजनिक गर्नुभयो। यो एप्लिकेशनमा जीपीएस जडान भएका झण्डै 1200 गाड़ीका बारेमा जानकारी लिन सकिन्छ। यसलाई बढ़ाउँदै लगिने योजना छ। बैठकलाई सम्बोधन गर्दै अध्यक्ष डंगोलले काठमाडौँ उपत्यकाभित्रको यातायात प्रणालीलाई सरल, सहज र पहुँचयुक्त बनाउन रात्रिकालीन बस सेवा विस्तार गर्न र विद्यालय तथा कलेज जाने विद्यार्थीका लागि बिहानैदेखि यातायात सञ्चालन गर्न पालिकाहरूसँगको वित्तीय साझेदारी आवश्यक रहेको बताउनु भएको छ। काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्य स्थल ठमेललाई 24 घण्टा सुरक्षित, व्यवस्थित र मर्यादित ढंगले सञ्चालन गरिने भएको छ। ठमेल पर्यटन विकास परिषदको नवनिर्वाचित टोलीले हिजो काठमाडौँका प्रमुख जिल्लाधिकारी ईश्वर राज पौडेलसँग गरेको भेटमा ठमेललाई 24 घण्टा पारिवारिक, सुरक्षित र मर्यादित रूपमा सञ्चालन गर्न सहकार्य गर्ने सहमति भएको हो। ठमेल पर्यटन विकास परिषदका तत्कालीन अध्यक्ष भविश्वर शर्माको पहलमा 2081 सालमा तत्कालीन गृहमन्त्री रवि लामिछानेले ठमेललाई 24 घण्टा सञ्चालन भएको घोषणा गर्नुभएको थियो। परिषदका महासचिव पशुपति कडेलले पर्यटकीय केन्द्र ठमेललाई 24 घण्टा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौँ र ठमेल पर्यटन विकास परिषदबीच सहकार्य गर्ने सहमति भएको जानकारी दिनुभयो। भेटमा ठमेल क्षेत्रको शान्ति सुरक्षा, ट्राफिक व्यवस्थापन, सड़क बालबालिकाको उचित व्यवस्थापन तथा हर्कर्सको व्यवस्थापन जस्ता महत्वपूर्ण विषयमा छलफल भएको छ। र राष्ट्रिय फोटो पत्रकार समूह एनएफपीजे नेपाल र चाइना कल्चरल सेन्टर नेपालको सहकार्यमा 187 विश्व फोटोग्राफी दिवस तथा चाइना कल्चरल सेन्टर नेपालको 10 वार्षिक उत्सवका अवसरमा काठमाडौँमा थ्रु द आइज अफ नेपाल फोटो जर्नलिस्ट चाइना फोटो प्रदर्शनी सम्पन्न भएको छ। प्रदर्शनीको उद्घाटन कार्यक्रममा नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकुर रहमानले नेपाल र चीनका तस्वीरहरूलाई एउटै प्रदर्शनी मार्फत प्रस्तुत गर्नु सकारात्मक सन्देश भएको बताउनुभयो। यस्ता कार्यक्रमले विभिन्न देशबीचको आपसी सम्बन्ध, मित्रता तथा सांस्कृतिक आदान प्रदानलाई थप बलियो बनाउन सहयोग पुग्ने उहाँको भनाइ छ। बिहान 9 बजेको राष्ट्रिय र चार भन्ज्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। ललितपुरको चक्रपथ खण्ड रातको समयमा झिलिमिली, काठमाडौँ उपत्यकामा गुड्ने सार्वजनिक गाड़ीको जानकारी दिने मोबाइल एप शुरू, धरनामा बसेकाहरूको माग पूरा गर्न सरकारलाई मानवाधिकार आयोगको आग्रह, नागरिकको स्वास्थ्यमा समस्या आउन सक्ने भनाई र पर्यटकीय क्षेत्र ठमेललाई 24 घण्टा सञ्चालन गर्ने तयारी। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: सड़क सुरक्षा जीवन रक्षा।
2: ओ गुरुजी, पैदल यात्रीलाई किन पेल्नुहुन्छ? तपाईँ त सड़क खुल्ला हुन साथ दौड़िन सक्नुहुन्छ, तर पैदल यात्रीले त तपाईँको जस्तो सुविधा पाउनन् त।
1: सिप्रदी तथा टाटा मोटर्सको सहकार्य।
3: Dear consumer, this is me, and I work for Michelin. Worldwide franchise, India to Michigan. And I'm here to tell you what I have to offer. Light truck passenger, tires, they're awesome. Super, wonderful, excellent, amazing. Number one rule, though, we're all about safety. When I go in transit, I'm safe there and safe back. Spread out the word from the roads to the racetrack. Michelin,
4: world's number one tire brand.
0: कृषि मन्त्र नार्क सँग।
5: धान रोपेको दुई तीन हप्तापछि खेतमा पानी जमिरहेमा जरा कुहिने रोग लाग्न सक्छ, त्यसैले पानीको उचित निकास गर्नुहोस् र रोगी बोट देखिएमा तत्काल हटाउनुहोस्।

0: थाहा संचार नेटवर्कले काठमाण्डुमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा सन्चु ब्लोनसँगै धर्मराज भट्टको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: बागमती प्रदेशमा आज नयाँ सरकार गठन हुँदै 4 बजे मुख्यमन्त्रीको शपथ। एमाले नेकपा गठबन्धनलाई समर्थन गरेपछि राप्रपा बागमतीमा चुलियो विवाद।
0: बालिका हत्याको विरोधमा वीरगंज पथलैया सड़कमा प्रदर्शन, अवरोध कायमै। नेपालगंज पोखरा हवाई उडान भदौ अन्तिम साता पुनः शुरू हुने।
1: सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढ़ाउन सरकारको आग्रह। काठमाण्डुको ठमेल बजार अब 24 घण्टा खुल्ने।
0: इरानमाथि पुनः कठोर आर्थिक प्रतिबन्ध लगाउने ट्रम्पको चेतावनी। सहयोगी देशहरूलाई आफ्नो पक्षमा अभिनय आह्वान।
1: र स्पेनिस लालिगामा एथलेटिको मड्रिडको विजय शुरूआत। जोआन गाम्पर ट्रफीको उपाधि बार्सिलोनालाई।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला।
3: अनि
2: घर सर बेच्न छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाई, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ, त्यसैले त यही लिन आएको।
4: विदेशमा पनि फ्लोकार्ट र डेट फ्री प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
3: मार्बल।
4: अनि पाइप फिटिङको लागि मार्बलकै सोल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
3: साथ जीवनभरको।
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। बागमती प्रदेशमा आज नयाँ सरकार गठन हुने भएको छ। हिजो नेकपा एमालेका किरण थापा मगरले नेकपा र राप्रपाको समर्थनमा मुख्यमन्त्रीमा दावी पेश गर्नुभएको छ। बागमती प्रदेश प्रमुख कार्यालयका अनुसार आज दिउँसो 4 बजे उहाँलाई मुख्यमन्त्री नियुक्त गरी 4:20 शपथ ग्रहण गराउने कार्यक्रम तय भएको छ। यसअघि मुख्यमन्त्री इन्द्र बानियाले राजीनामा दिएपछि अस्ति प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले संविधानको धारा 186 उपधारा 2 मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान गर्नुभएको थियो। मुख्यमन्त्री बन्न लाग्नु थापाले आज नेकपाले एमालेको गठबन्धन सहित राप्रपालाई समेटेर मन्त्री परिषद विस्तार गर्ने तयारी गर्नुभएको छ, जसमा एमाले मुख्यमन्त्री सहित 2 मन्त्रालय, नेकपाले 2 मन्त्रालय र राप्रपाले 3 मन्त्रालय पाउने सहमति भएको छ।
1: नेकपा एमालेका किरण थापालाई मुख्यमन्त्रीमा समर्थन गरेपछि राप्रपा बागमतीमा विवाद चर्किएको छ। दलका नेता

0: थापाले पार्टी र संसदीय दलको निर्णय विपरीत थापालाई मुख्यमन्त्रीमा समर्थन गरेको भन्दै संसदीय दलका बहुमत सदस्यले उहाँ विरूद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका छन्। संसदीय दलको बैठकमै नबसी व्यक्तिगत लेटर प्याड प्रयोग गरेर मुख्यमन्त्रीमा समर्थन जनाएको भन्दै संसदीय दलका प्रमुख सचेतक कुमारी तामाङले प्रदेश प्रमुख दीपक प्रसाद देवकोटालाई पत्र पठाउनु भएको छ। उहाँ विरूद्ध अविश्वासको प्रस्ताव समेत दर्ता गराइसकेको जानकारी दिँदै देवकोटालाई पत्र मार्फत नै गराइएको छ। राप्रपाको केन्द्रीय कार्य सम्पादन समितिले साउन 20 गते बागमती प्रदेश सरकार गठनको गणितीय चलखेलमा सहभागी नहुने निर्णय गरेको पत्रमा उल्लेख छ। तर त्यसको विपरीत दलका नेता थापाले संसदीय दलको औपचारिक बैठक समेत नबसी व्यक्तिगत लेटर प्याड प्रयोग गरी एमालेका किरण थापा मगरलाई मुख्यमन्त्रीमा समर्थन गरेको भन्दै प्रमुख सचेतक तामाङले आपत्ति जनाउनु भएको छ।
1: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा संसदीय दलको विधान संशोधनका लागि मुख्य सचेतक कविन्द्र बुर्लाकोटीको समय जगत्तमा 15 सदस्यीय कार्यदल गठन गरिएको छ। कार्यदलको सदस्यमा प्रकाश चन्द्र परियार, क्रान्ति शिखा दिताल, गणेश कार्की, सुलभ खरेल, गजला समीम मिकरानी, मोहनलाल आचार्य, कामिनी चौधरी, पुकार बम, राम लामा, टीका संग्रौला, शिवजी यादव, पुष्पा चौधरी र समीन मिया रहेका छन्। कार्यदलको पहिलो बैठक आजै बस्दैछ। बैठक दिउँसो 2 बजे सिंहदरबार स्थित संसदीय दलको कार्यालयमा बस्ने संसदीय दलका सचेतक प्रकाश चन्द्र परियारले जानकारी दिनुभयो।
0: 3 वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा वीरगंज पथलैया सड़क खण्डमा अवरोध कायमै रहेको छ। घटनामा संलग्न दोषीलाई कार्यवाही गर्नुपर्ने, इलाका प्रहरी कार्यालय सिमाराका डीएसपी दिलीप छेत्रीलाई निलम्बन गर्नुपर्ने लगायत माग स्थानीयले हिजोदेखि नै राखेर आन्दोलित छन्। अवरूद्ध सड़क खुलाउने विषयमा पटक पटक छलफल भए पनि आन्दोलनरत पक्षले अघि सारेका माग सम्बोधन गर्न नसक्ने अवस्था आएपछि छलफलले नतिजा नदिएको सहायक प्रमुख जिल्ला अधिकारी छवि रमन भट्टराईले बताउनुभयो। जितपुर सिमारा उपमहानगरपालिका एकी चौधरीको हत्यामा संलग्न व्यक्ति पक्राउ परिसके पनि प्रहरीले खोजीमा आवश्यक समन्वय नगर्दा घटना भएको आरोप आन्दोलनरत स्थानीयले लगाएका छन्। प्रहरीले बालिका हराएको 3 दिनसम्म खोजी गर्न नसकेको, परिवारले किटानी जाहेरी दिएको व्यक्तिलाई अनुसन्धानको दायरामा नल्याएको आरोप स्थानीयको छ। मंगलबार साँझ सब भेटिएपछि परिवारले दिएको किटानी जाहेरीको आधारमा 2 जनालाई प्रहरीले पक्राउ गरेको छ।
1: लामो समयदेखि रोकिएको नेपालगंज पोखरा नियमित हवाई सेवा यही भदौको अन्तिम सातादेखि पुनः संचालन हुने भएको छ। निजी क्षेत्रको सेवा प्रदायक बुद्ध एयरले भदौ 31 देखि नेपालगंज पोखरा उडान पुनः संचालन गर्न लागेको बताएको छ। बुद्ध एयर नेपालगंजका प्रमुख विनित विक्रम शाहले यात्रुको माग बढ़ेकाले उडान पुनः संचालन गर्ने निर्णय भएको बताउनुभयो। उहाँका अनुसार भारतको उत्तर प्रदेशलाई पोखरासँग सीधा जोड़ने यो उडानका लागि यात्रुको माग बढ़दै गएको छ। गत जेठ 5 गतेदेखि उडान स्थगित गरिएको थियो। भारतबाट आउने धार्मिक पर्यटकको संख्या बढ़नु र ईन्धन खर्च बढ़ी भएकाले उडान रोकिएको शाहले बताउनुभयो। पछिल्लो समय धार्मिक पर्यटकको संख्या बढ़नका साथै उडानको माग बढ़ेकाले सेवा पुनः संचालन गर्नु परेको हो। तालिका अनुसार आइतबार, बुधबार र शुक्रबार उडान हुनेछ। त्यसका लागि बुकिङ खुल्ला गरिएको बुद्ध एयरले जनाएको छ। नेपालगंज पोखरा उडान पुनः संचालन हुने भएपछि बाँकेका पर्यटन व्यवसायी उत्साहित भएका छन्।
0: सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढ़ाउन सरकारले आग्रह गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले सबै सरकारी निकायलाई स्वदेशी उत्पादन र सेवाको उपयोगलाई प्राथमिकतामा दिन आग्रह गरेको हो। सार्वजनिक खरिद सम्बन्धी विद्यमान कानूनी व्यवस्थाकै अधीनमा रहे उक्त प्रावधानको पूर्ण कार्यान्वयन सुनिश्चित गर्न आग्रह गरिएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले हिजो एक वक्तव्य जारी गर्दै संघीय मन्त्रालय, आयोगका सचिवालय, प्रदेश सरकार, स्थानीय तह र विदेश स्थित नेपाली नियोग लगायतका सबै सार्वजनिक निकायलाई आफ्ना खरिद प्रक्रियामा नेपाली उत्पादनलाई नै प्राथमिकता दिन अनुरोध गरेको छ। राष्ट्रिय अर्थतन्त्रमा आन्तरिक उत्पादनको योगदान बढ़ाउन, बढ़दो आयातलाई प्रतिस्थापन गरी स्वदेशी उत्पादनको प्रवर्धन गर्न, स्थानीय सिप तथा उद्यमको संरक्षण गर्न र स्वदेशमै रोजगारी सृजना गर्ने उद्देश्यका साथ सरकारले मौजूदा कानून मा रहेको व्यवस्था कड़ाईका साथ पालना गराउन यो पहल गरेको प्रधानमन्त्री कार्यालयका प्रवक्ता हिमराज अरियालले बताउनुभयो।
1: नेपाली बजारमा आज सुन चाँदीको मूल्य वाटै बढेको छ। सुनको मूल्य प्रति तोला 9,300 र चाँदीको मूल्य 260 रूपियाँले बढेको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रति तोला 3,13,400 रूपियाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला 4,855 रूपियाँ निर्धारण गरिएको छ। हिजो छापावाल सुन प्रति तोला 3,04,100 र चाँदी प्रति तोला 4,595 रूपियाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा आज प्रति औंस सुन 4,512 र चाँदी 67 अमेरिकी डलरमा कारोबार भइरहेको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-7780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
1: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
0: अब बाँकी समाचार। नेपालमा 168 प्रजातिका लामखुट्टे भेटिएको पुष्टि भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय स्वास्थ्य सेवा विभागका अनुसार ती लामखुट्टेका कारण कीटजन्य रोगको जोखिम बढ़दो रहेको छ। विश्वमा लामखुट्टेका 3500 भन्दा बढ़ी प्रजाति भेटिए पनि नेपालमा हालसम्म 168 प्रजाति पुष्टि भएका हुन्। आज विश्व लामखुट्टे दिवस मनाइँदैछ। नेपालमा सानो टोकाई ठूलो चुनौती भन्ने नारा तय गरिएको छ। लामखुट्टेको टोकाईबाट उत्पन्न हुने रोगबाट बच्न तथा यसबारे जनचेतना फैलाउन यो दिवस मनाइन्छ। लामखुट्टेको टोकाईबाट औंलो, डेंगू, चिकनगुनिया, कालाजार, हात्तीपाइले, जापानिज इन्सेफ्लाइटिस जस्ता रोगहरू लाग्दछ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय स्वास्थ्य सेवा विभागका अनुसार नेपालमा गत आर्थिक वर्षमा लामखुट्टेबाट हुने रोगबाट करिब 18,710 प्रभावित भएका छन्। पछिल्लो समय जलवायु परिवर्तनका असरका कारण उच्च हिमाली भेगमा समेत लामखुट्टेको टोकाईबाट हुने रोगको जोखिम उच्च हुँदै गएका छन्। विभागले सातवटै प्रदेशमा कीटजन्य रोग नियन्त्रणका लागि प्रयोगशाला स्थापना गरेर विभिन्न काम गरिरहेको छ। कीट रोग नियन्त्रण शाखाका प्रमुख कर्ण दाहालका अनुसार पछिल्लो समय कीटजन्य रोग 56 जिल्लामा देखा परिसकेको छ।
1: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि पुनः कठोर आर्थिक कार्यवाही गर्ने चेतावनी दिनुभएको छ। दुई देशबीच 5 महीनाभन्दा बढ़ी समयदेखि जारी द्वन्द अन्त्य गर्ने उद्देश्यले भइरहेका वार्तामा गतिरोध देखिएपछि ट्रम्पले इरानले सम्झौतामा पुग्ने अवसर गुमाएको आरोप लगाउनु भएको छ। ट्रुथ सोशलमा पोस्ट गर्दै ट्रम्पले इरान विरूद्ध कुनै पनि देशमाथि नभएको हालसम्मकै सबैभन्दा कठोर आर्थिक कार्यवाही गर्ने घोषणा गर्नुभएको हो। उहाँले इरान सम्झौता गर्ने अवसर लिन असफल भएको बताउँदै अब उसले कठोर आर्थिक युद्ध र एक्लोपनाको महसुस गर्नुपर्ने चेतावनी दिनुभएको छ। ट्रम्पले इरानसँग व्यापार वा व्यवसाय कारोबार गर्ने जुनसुकै देशमाथि पनि प्रतिबन्ध लगाउने चेतावनी दिनुभयो। ट्रम्पले इरानको खतरा हटाउन तथा परास्त गर्न सबै सहयोगी अमेरिकाको साथमा उभिन आवश्यक रहेको भन्दै त्यसका लागि आह्वान समेत गर्नुभएको छ। ट्रम्पले इरानलाई आर्थिक प्रतिबन्धको धम्की दिएको यो पहिलो पटक भने होइन। अमेरिकाले यसअघि नै इरानको तेल तथा वित्तीय क्षेत्रमा प्रतिबन्ध लगाइसकेको छ।
0: र अब खेल समाचार। स्पेनिस लालिगाको नयाँ सिजनमा एथलेटिको मड्रिडले विजय शुरूआत गरेको छ। घरेलु मैदानमा नवप्रवेशी मालागालाई 2-0 गोल अन्तरले पराजित गर्दै एथलेटिकोले विजय शुरूआत गरेको हो। मड्रिड स्थित रियाद यर मेट्रोपोलिटानो रंगशालामा गैराती भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। मालागाले पहिलो हाफमा एथलेटिकोलाई दबावमा राख्दै केही राम्रो अवसर समेत बनाएको थियो। दोस्रो हाफमा भने एथलेटिको खेलमा फर्कियो। 70 मिनटमा ली काङ इनले उत्कृष्ट गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए। 85 मिनटमा अलेक्स बेनाले गोल गर्दै एथलेटिकोको जीत सुनिश्चित गरे। यससँगै एथलेटिकोले नयाँ सिजनको पहिलो खेलमै 3 अंक जोड़ेको छ। एथलेटिकोले अब सिजनको दोस्रो खेलमा अगस्त 23 भिल्लारियलको सामना गर्नेछ। यसैबीच 61 जो आन गाम्पर ट्रफीको उपाधि बार्सिलोनाले जितेको छ। गराती घरेलु मैदान क्याम्प नाउमा भएको खेलमा स्पेनिस च्याम्पियन बार्सिलोनाले इजिप्टको अल अहलीलाई 2-1 गोलले पराजित गर्दै उपाधि जितेको हो। बार्सिलोनाको जीतमा 19 वर्षीय फरवार्ड हम्जा अब्देल करीम र राफिनाले गोल गरी अल अहलीका लागि जिजोले गरेको गोल नै सान्तना गोलमा परिणत भयो।
1: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: बागमती प्रदेशमा आज नयाँ सरकार गठन हुँदै 4 बजे मुख्यमन्त्रीको शपथ। नेकपा एमाले नेकपा गठबन्धनलाई समर्थन गरेपछि राप्रपामा चुल्यो विवाद।
1: बालिका हत्याको विरोधमा वीरगंज पथलैया सड़कमा प्रदर्शन अवरोध कायमै। नेपालगंज पोखरा हवाई उडान भदौ अन्तिम साता पुनः शुरू हुने।
0: सुन चाँदीको मूल्य ह्वात्तै बढ़्यो। सुनको मूल्य तलामा 3,13,400 रूपियाँ कायम।
1: इरानमाथि पुनः कठोर आर्थिक प्रतिबन्ध लगाउने ट्रम्पको
3: सुन्नुभएको छ। आज हामीलाई सुनेर साथ दिँदै गर्नुहोला है त।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो तीन बजेको थाहा खबरमा अप्सरा बोहरासँगै दिनेश जोशीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: बिचौलियाले प्रहरी हेडक्वार्टर कब्जा गरेको रासोपा सांसद सुनारको आरोप। सेक्युरिटी प्रेस खरीदका विषयमा विस्तृत अनुसन्धान भइरहेको अख्तियारको दावी।
0: ग्यासको खपत र सुरक्षाका लागि ट्र्याकिङ प्रणाली लागू गर्न संसदीय समितिको निर्देशन। बागमती नदीमा भइरहेको ढल तथा फोहोर पानीको विसर्जन तत्काल नियन्त्रण गर्न सरकारलाई आग्रह।
1: समस्याग्रस्त सहकारीको कालो सूचीमा रहेका एक व्यक्ति विमानस्थलबाट पक्राउ। दुई दिनदेखि बेपत्ता बालक जंगलमा सकुशल भेटिए।
0: रूसले युक्रेनमा गरेको पछिल्लो हमलामा परि 13 जनाको मृत्यु 40 भन्दा बढ़ी घाइते। सावधानीपूर्वक सैन्य हवाई कार्यवाही शुरू गर्ने पोल्याण्डको घोषणा।
1: र क्रिकेट क्यानाडाद्वारा नयाँ प्रशिक्षकका लागि आवेदन आह्वान।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अनटप लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ। फोन 4781171 4780724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। सत्तारूढ़ रासपाका सांसद खगेन्द्र सुनारले निश्चित बिचौलियाले प्रहरी हेडक्वार्टर कब्जा गरेको आरोप लगाउनु भएको छ। आज सार्वजनिक लेखा समितिको बैठकमा सुनारले प्रहरीका स्रोत साधन खरिदमा भएको भनिएको अनियमितताको छानबिन गर्नुपर्ने बताउनुभयो। सांसद सुनारले आफूमाथि मानमर्दनको आरोप लागे अदालतमा गएर मुद्दा हाल्न चुनौती दिनुभयो। भ्रष्टाचारको प्रश्न उठ्दा भनभना भाइ हो भैली भनेर नहुने भन्दै उहाँले समिति सभापतिलाई चित्त नबुझे आफूलाई निकाल्न समेत चुनौती दिनुभयो।
3: भन भन भाइयो, भन कति खाइयो, भन छिटो चाहियो, लौ छिटो भन, यता भन, भैलीको शैलीमा प्रश्न हुँदैन। प्रश्न निर्मम हुन्छ, गम्भीर हुन्छ, गहिरो हुन्छ, तलैबाट हुन्छ। प्रश्नकर्ता वक्ता अस्वाभाविक अमर्यादित लाग्यो भने समितिको सभापतिले आजैको मितिबाट घर पठाइदिनु होला। म दैलेखको नाइट बस चढ्न तयार छु, तर यो ठाउँमा बस्ने बेलासम्म प्रश्न निर्मम हुन्छ, त्यो गहिरो हुन्छ, त्यो कसैको चाकडी, कोही कसैलाई भन्नुपर्ने, केही कसै गर्नुपर्ने छ भने सम्बन्धित माननीयजीवले यसरी हो नि बोल्ने भनेर मजाले बोल्न सक्नुहुनेछ। त्यो सार्वभौमिक त्यो अधिकार सबैलाई छ।
0: समितिको यसअघिको बैठकमा सुनार र प्रहरी महानिरीक्षक दान बहादुर कार्की बीच प्रहरीको पोसाक खरिद प्रक्रियामा अनियमितता भएको विषयमा विवाद भएको थियो। आजको बैठकमा सांसद सुनारले अर्को विषय समाज कल्याण परिषद सबैभन्दा बदनाम संस्था भएको आरोप पनि लगाउनु भएको छ। नेपाललाई प्राप्त हुने वैदेशिक सहायताको लेखा परीक्षण सम्बन्धमा भएको छलफलमा उहाँले गम्भीर प्रश्न उठाउनु भएको छ।
3: समाज कल्याण परिषदमा हजारौं संस्थाहरू दर्तामा छन्, जस्तै गरीबका नाममा, दलितका नाममा, राउटेका नाममा, उपेक्षितका नाममा, उत्पीडितका नाममा, तल्लो वर्गको नाममा, शोषितको नाममा, पीड़ितको नाममा, वादीका नाममा, तल्लो वर्गको नाममा पैसा आउँछ। कति पैसा कहाँ लगानी भइरहेको छ? गरीबको नाममा, दलितका नाममा राजनीति गर्नेहरू चाहिँ दैलेख बजारमा घर ठडाउने, सुर्खेत बजारमा घर ठडाउने, छोराछोरी अमेरिका राख्ने, आफू काठमाडौँमा दलितको अभियन्ता बनेर, अगुवा बनेर एनजीओ चलाएर बस्ने, मुख दलितको देखाउने, नाक चाहिँ आफ्नो देखाएर हिँड्ने बजारमा, त्यो पाइँदैन, त्यो गर्नु हुँदैन।
0: सांसद सुनारले वैदेशिक ऋण तथा सहयोगमा निर्माण भएका ठूला पूर्वाधारको उपयोगिता र आर्थिक प्रतिफलबारे पनि प्रश्न उठाउनु भएको छ। पोखरा र भैरवा विमानस्थल लगायत परियोजनाको सञ्चालन अवस्था मूल्यांकन गर्दै ऋणको भार मात्र थपिने गरी परियोजना अघि बढ़ाउन नहुने उहाँको भनाइ छ।
1: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रेस खरिदका विषयमा विस्तृत अनुसन्धान भइरहेको जनाएको छ। आज प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको

0: शिक्षकमा आयोगका निमित्त सचिव पद्म मैनालीले सेक्युरिटी प्रेस खरिद गर्दा 70 करोड़ कमिशनको मोल मलाई भएको बारे विस्तृत अनुसन्धान जारी रहेको बताउनु भएको हो। उहाँले सार्वजनिक लेखा समितिबाट प्राप्त भएका करिब 10 वटा निर्देशनहरूमध्ये सेक्युरिटी प्रेस खरिद प्रकरणलाई आयोगले अध्ययन गरिरहेको जानकारी दिनुभयो। सेक्युरिटी प्रेस खरिद प्रकरणमा तत्कालीन संचार मन्त्री गोकुल बास्कोटा आरोपित हुनुहुन्छ। बास्कोटा र सुरक्षण मुद्रण प्रेसका लागि स्विस कम्पनीका नेपाल एजेन्ट विजय प्रकाश मिश्रबीच खरिद लागत र त्यसबाट आउने 70 करोड़ कमिशनबारे भएको कुराकानीको अडियो सार्वजनिक भएको थियो। यस्तै सचिव मैनालीले राष्ट्रिय ट्रमा सेन्टर र वीर अस्पतालसँग सम्बन्धित 2-3 वटा उजुरीहरू स्थित अनुसन्धानको प्रक्रियामा रहेको बताउनुभयो।
1: संसदीय समितिले एलपीजी ग्यासको खपत व्यवस्थापन र सुरक्षाका लागि आधुनिक प्रविधिको प्रयोग तथा प्रभावकारी ट्रैकिंग प्रणाली लागू गर्न निर्देशन दिएको छ। सिंहदरबारमा आज बसेको प्रतिनिधि सभा अन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा सभापति रहावर अन्सारीले समितिका तर्फबाट यो निर्देशन दिनुभएको हो। सभापति अन्सारीले ग्यास सिलिण्डरको लगत राख्ने र व्यावसायिक एवं घरायसी प्रयोजनका सिलिण्डर वर्गीकरण गर्ने विषयमा विशेष जोड़ दिनुभयो। नेपाल आयल निगमले उपभोक्तालाई दिँदै आएको सहुलियतलाई भन्दा पनि निगमले बेहोरिरहेको घाटाका रूपमा बुझ्नुपर्ने उहाँले उल्लेख गर्नुभएको छ। व्यावसायिक क्षेत्रमा प्रयोग हुने सिलिण्डरमा नाफा लिएर बिक्री गर्दा निगमको वित्तीय अवस्था सुधार गर्न सकिने र घरायसी उपभोक्तालाई राहत दिन सहज हुने उहाँको भनाइ छ। ग्यास सिलिण्डरको सुरक्षा र गुणस्तर सुनिश्चित गर्न प्रत्येक सिलिण्डरको डिजिटल प्रोफाइल तयार गर्नुपर्ने प्रस्ताव अन्सारीले अघि सार्नु भएको छ। यसले सिलिण्डरको घुम्ती दर बढ़ाउने बजार मौजदात व्यवस्थापन गर्ने र दुर्घटनाको जोखिम न्यूनीकरण गर्ने विश्वास उहाँले व्यक्त गर्नुभएको छ। समिति सभापति अन्सारीले सिलिण्डरको उत्पत्ति भरिएको मिति र अन्तिम परीक्षणको स्पष्ट जानकारी ट्रैकिंग प्रणाली मार्फत हुनुपर्ने बताउनुभयो।
0: प्रतिनिधि सभाको पूर्वाधार विकास समितिले बागमती नदीमा भइरहेको ढल तथा फोहोर पानीको विसर्जन तत्काल नियन्त्रण गर्न र एकीकृत योजना बनाउन सरकारलाई निर्देशन दिएको छ। सिंहदरबारमा आज बसेको पूर्वाधार विकास समितिको बैठकले यस्तो निर्देशन दिएको हो। बैठकका निर्णयहरू सार्वजनिक गर्दै समिति सभापति आशिष गजुरेलले बागमती नदीको अधिकार क्षेत्र स्पष्ट निर्धारण गरी अतिक्रमण नियन्त्रण नदी क्षेत्र संरक्षण तथा बाढ़ी जोखिम व्यवस्थापनलाई एकीकृत रूपमा अघि बढ़ाउन पूर्वाधार विकास मन्त्रालयले निर्देशन दिएको बताउनुभयो। बागमतीको सौन्दर्यीकरणलाई संरचना निर्माणमा मात्र सीमित नगरी हरित खुला पैदल मैत्री तथा नागरिक मैत्री नदी करिडोरका रूपमा विकास गर्न पनि उहाँले निर्देशन दिनुभएको छ। यसका साथै बागमती नदीको वातावरणीय पुनर्जीवनलाई धार्मिक सांस्कृतिक ऐतिहासिक तथा पर्यटन सम्पदासँग जोड़ेर हेरिटेज रिभर करिडोरका रूपमा विकास गर्न सभापति गजुरेलले निर्देशन दिनुभएको छ।
1: समस्याग्रस्त सहकारीको कालो सूचीमा रहेका एक व्यक्ति विमानस्थलबाट पक्राउ परेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरीले आज बिहान उनलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा राकेश कुमार रावल रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनी नेपाल एयरलाइन्स मार्फत विदेश जाने तयारीमा रहेका थिए। सो क्रममा गरिएको जाँचबुझका क्रममा उनी समस्याग्रस्त सहकारीको कालो सूचीमा रहेको पाइएपछि प्रहरीले नियन्त्रणमा लिएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
2: गुणस्तरीय प्लम्बिङको पर्वको नाम
3: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड। साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
4: सुरक्षा घरको साथ जीवन घरको।
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
1: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com बाट पनि सुन्न सकिन्छ।
0: अब बाँकी समाचार। भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका हक अधिकार सुनिश्चित गर्न माग गर्दै काठमाडौँमा खबरदारी र्याली निकालिएको छ। संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा काठमाडौँ उपत्यका विशेष समितिको आयोजनामा आज माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म खबरदारी र्याली निकालिएको हो। आफ्ना आधारभूत अधिकार, सुरक्षित आवास र बसोबासको व्यवस्थापन हुनुपर्ने माग राख्दै सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरू प्रदर्शनमा उत्रिएका हुन्। माइतीघर मण्डलामा जम्मा भएका सहभागीहरू विभिन्न नाराबाजी सहित नयाँ बानेश्वर पुगेर खबरदारी सभामा परिणत भएका थिए।
1: दुई दिनदेखि हराइरहेका एक बालक नवल प्रासी पूर्वकको सामुदायिक वनमा सकुशल भेटिएका छन्। गैंडाकोट नगरपालिका 14 भागरबाट हराएका 2.5 वर्षीय बालकलाई दुई दिनपछि सामुदायिक वनबाट सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय नवल प्रासी पूर्वले जनाएको छ। भदौ 2 गते बिहानदेखि बालक बेपत्ता भएका थिए। त्यसपछि बालकको खोजीका लागि स्थानीय बासिन्दासँगै इलाका प्रहरी कार्यालय गैंडाकोट, इलाका प्रहरी कार्यालय रजहर तथा स्थानीय प्रहरी पोस्ट बल्डियाबाट टोली परिचालन भएको थियो। खोज तलाशका क्रममा आज बिहान बालक सिवानलाई गैंडाकोट नगरपालिका 14 स्थित शंखदेवी सामुदायिक वन अन्तर्गत भागर खोलाको सिरानमा फेला पारिएको प्रहरीले जनाएको छ। सकुशल उद्धार गरिएका बालकलाई आवश्यक प्रक्रिया पूरा गरी प्रहरीले सम्बन्धित आफन्तको जिम्मा लगाएको छ।
0: अब अन्तर्राष्ट्रिय समाचार। रूसले युक्रेनमा गरेको पछिल्लो हमलामा परि 13 जनाको मृत्यु भएको छ। युक्रेनको राजधानी किव र वरपरका क्षेत्रमा रूसले गरेको मिसाइल आक्रमणमा परि कम्तीमा 13 जनाको मृत्यु भएको छ भने 40 जना भन्दा बढ़ी घाइते भएका छन्। युक्रेनको राज्य आपतकालीन सेवा डीएसएनएसले आज ठूलो मात्रामा गरिएको हमलाले भवन र गोदामलाई निशाना बनाएको जनाएको छ। आक्रमणपछि भग्नावशेषमा फँसेका मानिसहरूलाई उद्धार गर्न उद्धार टोली खटिएका छन्। उद्धारकर्ताहरूले अहिलेसम्म 1 जनालाई भग्नावशेषबाट जीवित निकालेका छन्। किवका मेयर भिटाली क्लिस्कोले रातभरको आक्रमणमा बाल अस्पतालमा पनि क्षति पुगेको बताउनुभयो। झ्यालहरू चकनाचुर भएका छन् भने नजिकैका धेरै कारमा आगो लागेको छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले हवाई रक्षा क्षेपयास्त्रको अभावका कारण मृत्यु हुनेको संख्या बढ़ेको बताउनुभयो। हवाई रक्षा क्षेपयास्त्रको अभावको सामना गरिरहेको किवले आपूर्ति गर्न पश्चिमी सहयोगहरूमा निर्भर हुनुपर्ने बाध्यता छ। यसैबीच युक्रेनमा रूसको आक्रमणका बीच पोल्याण्डको सेनाले सावधानीपूर्वक सैन्य हवाई कार्यवाही शुरू गर्ने घोषणा गरेको छ।
1: अब खेल समाचार। क्यानाडाको पुरूष क्रिकेट टोलीका मुख्य प्रशिक्षक मन्टी देसाईले आफ्नो पद छाडेका छन्। उनी बाहिरीसँगै क्रिकेट क्यानाडाले नयाँ प्रशिक्षकका लागि आवेदन आह्वान गरेको छ। देसाई गत मे महिनामा क्यानाडाको प्रशिक्षक नियुक्त भएका थिए। उनले आईसीसी क्रिकेट विश्वकप लीग 2 अन्तर्गत घरेलु मैदान र स्कटल्याण्डमा भएका 2 त्रिकोणात्मक सिरिजमा टोलीको जिम्मेवारी सम्हालेका थिए। लीग 2मा 4 खेल बाँकी रहँदा क्यानाडा शीर्ष 4 भन्दा 6 अंकले पछाडि छ। त्यसैले सन् 2027 एक दिवसीय विश्वकपको यात्रामा टोली विश्वकप क्वालिफायर प्ले अफ खेल्ने अवस्थामा पुगेको छ। देसाईले सामाजिक सञ्जाल मार्फत आफ्नो विदाईको पुष्टि गर्दै यो छोटो तर अर्थपूर्ण अध्याय रहेको बताएका छन्। क्रिकेट क्यानाडाले आगामी अगस्त 28 नयाँ प्रशिक्षकका लागि आवेदन दिन सकिने बताएको छ। क्यानाडाले आफ्नो अर्को श्रृंखला अक्टोबर 9 ओमानमा खेल्ने तालिका छ, जहाँ उसले ओमान र नेपालको सामना गर्नेछ। दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: बिचौलियाले प्रहरी हेडक्वार्टर कब्जा गरेको रासोपा सांसद सुनारको आरोप। सेक्युरिटी प्रेस खरिदका विषयमा विस्तृत अनुसन्धान भइरहेको अख्तियारको दावी।
1: ग्यासको खपत र सुरक्षाका लागि ट्र्याकिङ प्रणाली लागू गर्न समितिको निर्देशन। बागमती नदीमा भइरहेको ढल तथा फोहर व्यवस्थापन विसर्जन तत्काल नियन्त्रण गर्न सरकारलाई आग्रह।
0: समस्याग्रस्त सहकारीको कालो सूचीमा परेका एक व्यक्ति विमानस्थलबाट पक्राउ। 2 दिनदेखि बेपत्ता बालक जंगलमा सकुशल भेटिए।
1: रूसले युक्रेनमा गरेको पछिल्लो हमलामा परि 13 जनाको मृत्यु, 40 भन्दा बढ़ी घाइते। सावधानीपूर्वक सैन्य हवाई कार्यवाही शुरू गर्ने पोल्याण्डको घोषणा।
0: र क्रिकेट क्यानाडाद्वारा नयाँ प्रशिक्षकका लागि आवेदन आह्वान।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो। अप्सरा र दिनेश बिदा हुन्छौ। नमस्कार।
5: हामी सबैको साझा आवाज।
6: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ट्ज।

0: Natalia, ¿qué te pido dar?
1: Chichu, ¿hazle?

0: उबारा खड्का भोलि सर्वोच्च जाने कांग्रेस अनुशासन समितिको बैठक आह्वान बागमती प्रदेशको मुख्यमन्त्रीमा एमालेका थापा नियुक्त सरकार निर्माणमा समर्थन गरेपछि राप्रपा दलका नेता निलम्बित
1: ग्यास सिलिण्डरमा स्थायी ट्र्याकिङ प्रणाली लागू गर्न उद्योगीको माग कैलालीमा विद्यालय व्यवस्थापन समितिका सदस्य 2 लाख घुस सहित पक्राउ सर्पदंश रोकथाम र नियन्त्रणका लागि राष्ट्रिय कार्य योजना जारी
0: युक्रेनमा रूसी आक्रमणबाट 13 जनाको मृत्यु सैन्य सहयोगको अपील इरानमा प्रहरी हत्याको अभियोगमा विदेशी नागरिकलाई मृत्युदण्ड कश्मीर मुद्दालाई लिएर भारत र पाकिस्तान बीच फेरि तनाव
1: र ताप्लेजुङ गोल्ड कपको तालिका सार्वजनिक 8 टोली सहभागी हुने दिपेन्द्र सिंह ऐरी T20 अलराउण्डर वरियताको तेस्रो स्थानमा जिम्बावेका सिकन्दर राजा शीर्ष स्थानमा कायमै
2: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो जे पनि बचत गरिहाले बिस्तारै यो बानी स्वभाव बन्दै गयो बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो अनि त महिनाभरिमा खुत्रुके भरायो बाबासँग ब्याङ्क गएर जम्मा गरायो समयसँगै हुर्किँदै गयो बचत पनि थरी थरी चिन्न लाग्यो जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त
4: ए भतिज त एकाएक शाकाहारी भइस रे कमजोर होला है कमजोर
5: ल काका भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि
4: जे पाए त्यही खालास अनि रोगले समात्ला
5: कहाँ काका पनि अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ न रोगको डर न त पैसा नै धेरै लाग्ने
3: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ
6: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ एनसीए ग्रुटेकको उत्पादन
4: आहा राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि
7: यो आवाज हो नेपाली रेडियो नेटवर्कको यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
1: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं अख्तियारको काम कार्यवाहीबारे संसदीय समितिमा छलफल सम्बन्धी खबरबाट विदेशमा हुने भ्रष्टाचार सम्बन्धी डील र अनुसन्धानका सीमाबारे संसदीय समितिमा छलफल भएको छ राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राई तथा सांसदहरूबीच आज छलफल भएको हो प्रमुख आयुक्त राईले द्विपक्षीय कानूनी सहायता सम्झौता नहुँदासम्म विदेशमा हुने वित्तीय अपराध र भ्रष्टाचारको अनुसन्धान अघि बढ़ाउन नसकिने स्पष्ट पार्नु भएको छ बिचौलिया मार्फत विदेशमा हुने डिलिङ र सूचना प्रविधिका खरिद प्रकरणमा अन्य देशबाट अपेक्षाकृत सहयोग प्राप्त हुन नसकेको उहाँको भनाई छ प्रमुख आयुक्त राईले तीनै तहका सरकारले विधि पुर्याएर काम गर्न नसक्दा समस्या भएको पनि बताउनु भएको छ यो आर्थिक वर्षमा 2081-82 सबै फाइल सल्टाउने गरी काम गरिरहेको उहाँले जानकारी गराउनु भएको छ
8: सरकारमा बसेका सबैले ऐन नियम कानून विधि प्रक्रिया अनुसार काम गर्यो भने भ्रष्टाचार अख्तियारै चाहिन्छ त्यो अवस्था सिर्जना हुन्छ कि त्यो भनेको केन्द्रीय सरकार प्रदेश सरकार स्थानीय सरकारमा बस्नेहरूले विधिपूर्वक कानूनपूर्वक सबै काम गरिदियो भने हेर्नु आवश्यकै छैन यो एउटा चाहिँ नभएको अवस्था हो त्यसैले अब यो आर्थिक वर्षमा 81-82 फाइल चाहिँ सब क्लिन गर्नु है त भन्दा टार्गेट राखेर अहिले साउनभन्दा अगाडि नै टार्गेट राखेर अहिले 81-82 फाइल टुङ्गोमा पुर्याउने त्यसपछि 2 वर्ष र 3 वर्षको मात्रै रहस फाइल
1: बैठकमा सहभागी कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले आयोगले त्रास सिर्जना गरेर नभई निष्पक्ष र प्रमाणमा आधारित अनुसन्धानका आधारमा आफ्नो भूमिका निर्वाह गर्नुपर्ने बताउनु भएको छ
9: अख्तियारलाई चाहिँ कसैले पनि हतियार चाहिँ बनाउनु हुँदैन त्यो संस्थालाई हतियार बनाउनु हुँदैन राजनीतिक प्रतिशोधको विषय भयो व्यक्तिगत रिसिभीको कुरा भयो कर्मचारी पसल माध्यम भयो यी लगायतका कुराहरूलाई चाहिँ अख्तियारलाई त्यसरी हामीले दुरुपयोग गर्न मिल्दैन समाज सङ्कलनमा चाहिँ व्यापक काम गर्नुपर्छ र प्रमाण पुग्छ भन्ने मात्रै अभियोजन गर्नु पर्यो कसैले उजुरी हातेका कारणले मात्रै कहीँ अनुसन्धानमा तानिएका कारणले मात्रै चाहिँ अभियोजन गर्ने स्थिति सिर्जना भयो भने सबैलाई भोलि चाहिँ कुनै पनि डिसिजन गर्नको लागि गाह्रो हुन्छ अनुसन्धान नै सजाय जस्तो त बन्नु
1: सांसद अमरेश कुमार सिंहले संवैधानिक निकायको स्वतन्त्रता कायम राख्नुपर्नेमा जोड़ दिनुभएको छ उहाँले अख्तियार प्रधानमन्त्री मातहतको संस्था नभएकाले अख्तियारका पदाधिकारीहरू कुनै मन्त्री वा प्रधानमन्त्रीले बोलाउँदैमा त्यहाँ धाउन नहुने धारणा राख्नुभयो
10: कुनै मन्त्री प्रधानमन्त्री बोलाएर पनि तपाईँ नजान समिति पार्टी ओभरसाइट कमिटी हो यहाँ जान मिल्छ र प्रधानमन्त्रीको मातहतको संस्था होइन प्रधानमन्त्रीको मातहतको संस्था भयो भने

0: तपाईँले त्यो गोठ राख्नुपर्छ।
1: म चाहिँ जानलाना प्रधानमन्त्री राजमा तराईको मादतमा चाहिँ मलाई सिक्छु के आधारमा सिक्छु सम्झाइ निकालेर बढाउँ। जुन निर्वाचनमा आयो भने नि त्यो निर्वाचनको लागि कोर्डिनेसन गर्नको लागि बढाएको छ, कोर्डिनेसन संस्थान सम्झाइ निकाल्नु। त्यस कारण पिआरको मर्यादा दिन प्रतिदिन समाप्त हुँदैछ र मर्यादा समाप्त भए आफै त्यसको पसिल भ्यालु गर्छ।
2: राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछानेले सिंहदरबार भन्दा तल्लो तहमा भ्रष्टाचारका घटना बढ़ेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ। राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै लामिछानेले स्थानीय तहमा हुने अनियमितता रोक्न ठोस योजना आवश्यक रहेको बताउनुभयो। मुद्दा दायर हुनासाथ जनप्रतिनिधि वा राष्ट्र सेवा कर्मचारी स्वतः निलम्बनमा पर्दा पछि सफाई पाए पनि सामाजिक र व्यावसायिक जीवनमा ठूलो क्षति पुग्ने उहाँको भनाई थियो। अख्तियारले दर्ता गर्ने मुद्दामा सफलताको दर निकै कम रहेको उल्लेख गर्दै लामिछानेले निर्दोष व्यक्ति मारमा नपर्ने गरी कानून सुधार गर्न समितिको ध्यान आकर्षण गराउनु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाकै सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीको पोशाक तथा सामान खरिदमा अनियमितता भएको ठोक्वा गर्दै संसदीय समितिमा फेरि गरिदिनु भएको छ। सार्वजनिक लेखा समितिको आजको बैठकमा सांसद सुनारले प्रहरी मुख्यालय बिचौलियाको नियन्त्रणमा पुगेको समेत आरोप लगाउनु भएको छ। उहाँले 15 दिन अघि मागिएका खरिद सम्बन्धी विवरण नदिई फेरि करोड़ौंको टेण्डर आह्वान गरिएकोमा असन्तुष्टि जनाउनुभयो। आफूले उठाएका प्रश्नमा पूर्ण रूपमा अडिग रहेको उल्लेख गर्दै सांसद सुनारले आफ्ना अभिव्यक्तिबाट मान मर्दन भएको लाए अदालत प्रहरी महानिरीक्षक दान बहादुर कार्कीलाई घुमाउरो पारामा चुनौती दिनुभएको छ।
3: हामीले 15 दिन भित्रमा त प्रहरीको शुभ साधन खरिदमा भएका बदमाशीका बारेमा हामीले डकुमेन्ट मागेका थियौँ, त्यो आएको आएन। फेरि यही बीचमा प्रहरीले करोड़ौंको टेण्डर आह्वान गरेको छ। निश्चित बिचौलियाहरूले प्रहरीको हेडक्वार्टर कब्जा गरेका छन्। अस्ति गरेको प्रश्नमा म अडिग छु, मजबुत छु। कहीँ कतै कोही साथीहरूलाई मेरो मानमर्दन भयो भन्ने लाग्छ भने यहाँ उतापट्टि अदालत छ, गएर मुद्दा हाल्नुहोला। कठघारामा उभिएर जवाब दिनलाई म तयार छु, तर एउटा सार्वभौम एउटा चाहिँ समितिमा आएर टोपी भुइँमा राखेर जुवारी खेल्न पाइँदैन, सरकारको मानमर्दन गर्न पाइँदैन।
2: भैली खेलेको शैलीमा भ्रष्टाचारको छानबिन हुन नसक्ने भन्दै सांसद सुनारले संसदीय समितिमा उठ्ने प्रश्नहरू सधैँ निर्मम र गहिरो हुने र यस्ता विषयमा आफ्ना प्रश्नहरू निरन्तर रहने बताउनु भएको छ।
3: शैली मिलेन भनिएको छ धेरै ठाउँमा, भैलीको शैलीमा भ्रष्टाचारको छानबिन हुँदैन। ए भन भन भाइयो, भन कति खाइयो, भन छिटो चाहियो, लौ छिटो भन, अत यता भन, भैलीको शैलीमा प्रश्न हुँदैन। प्रश्न निर्मम हुन्छ, गम्भीर हुन्छ, गहिरो हुन्छ, तलैबाट हुन्छ। प्रश्नकर्ता वक्ता अस्वाभाविक अमर्यादित लाग्यो भने समितिको सभापतिले आजैको मितिबाट घर पठाइदिनु होला। म दैलेखको नाइट बस चढ्न तयार छु, तर यो ठाउँमा बस्ने बेलासम्म प्रश्न निर्मम हुन्छ, गहिरो हुन्छ।
4: नेपाली कंग्रेसको 15 औं महाधिवेशन प्रक्रियालाई लिएर पार्टीभित्रको विवाद अदालतसम्म पुग्ने भएको छ। महाधिवेशन रोक्न माग गर्दै निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्ण बहादुर खड्का भोलि सर्वोच्च अदालत जाने भएपछि कंग्रेसले केन्द्रीय अनुशासन समितिको बैठक बोलाएको छ। ललितपुरको सानेपा स्थित पार्टी केन्द्रीय कार्यालयमा भोलि बिहान 11 बजे अनुशासन समितिको बैठक बस्न लागेको हो। पार्टीले भदौ 24 गतेदेखि तल्लो तहका अधिवेशन शुरू गर्ने गरी कार्यतालिका ल्याएपछि इतर समूहले अदालतमा पुनरावलोकनको मुद्दा बाँकी रहेको कारण देखाई महाधिवेशन रोक्न कानूनी बाटो रोजेको छ।
2: बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका किरण थापा मगर नियुक्त हुनुभएको छ। प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले संविधानको धारा 168 को बदारा 2 बमोजिम थापा मगरलाई मुख्यमन्त्री पदमा नियुक्त गर्नुभएको हो। 104 सदस्य प्रदेशसभामा 63 सांसदको समर्थन सहित उहाँले सरकार गठनको दावी पेश गर्नुभएको थियो। बागमती प्रदेशमा थापा मगर नेतृत्वको नयाँ सरकारमा 6 नवनियुक्त मन्त्रीले आज पद तथा गोपनीयताको शपथ पनि लिएका छन्। प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले नवनियुक्त मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराउनु भएको हो। नयाँ मन्त्री परिषदमा सरल सहयात्री पौडेलले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी पाउनु भएको छ। बागमती प्रदेश संसद दलका उपनेता गिरबहादुर तामाङको नेतृत्वमा राप्रपा प्रदेश सरकारमा सहभागी भएको छ। गिरबहादुर स्वास्थ्य तथा सामाजिक विकास मन्त्री, राजेन्द्र प्रजापति उद्योग पर्यटन श्रम तथा यातायात मन्त्री र राजु विष्ट खानेपानी ऊर्जा तथा सिंचाई मन्त्री नियुक्त हुनुभएको छ। भरत केसी भौतिक पूर्वाधार विकास मन्त्री नियुक्त हुनुभएको छ। यता ज्ञानबहादुर तामाङले बिना विभागीय मन्त्रीको शपथ लिनुभएको छ। बागमतीमा नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको समर्थनमा नयाँ सरकार गठन भएको हो। थापा मगर मुख्यमन्त्री नियुक्त भएसँगै गठबन्धनलाई समर्थन गरेको विषय लिएर

0: राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा भित्र भने विवाद चर्किएको छ। पार्टीको केन्द्रीय निर्देशन विपरीत एमाले नेतृत्वको सरकारलाई सघाएको भन्दै राप्रपाले बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापालाई पार्टीको साधारण सदस्य र प्रदेश सभा सदस्य दुवै पदबाट निलम्बन गरेको छ।
1: संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले पुराना सबै उपसमिति खारेज गरी दुईवटा नयाँ उपसमिति गठन गरेको छ। सिंहदरबारमा बसेको समितिको बैठकले विधेयकको बढ़दो चाप र हुजुरी व्यवस्थापनका लागि नयाँ संरचना तयार पारेको हो। समितिका सभापति हरि ढकालका अनुसार राष्ट्रिय सेवा दल विधेयक 2083माथि दफावार छलफल गर्न विश्व राज पोखरेलको संयोजक तमा 11 सदस्य उपसमिति बनाइएको छ। त्यसै गरी समितिमा परेका हुजुरी र गुनासो अध्ययन गरी समाधान सिफारिश गर्न कमल सुवेदीको संयोजक तमा 7 सदस्य अर्कै उपसमिति गठन गरिएको छ। नयाँ उपसमितिहरूलाई 30 देखि 60 दिनभित्र प्रतिवेदन बुझाउन कार्यादेश दिइएको छ।
0: राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि युरोपियन संघकी राजदूत भेरोनिक लोरेन्जोले शिष्टाचार विदाई भेट गर्नुभएको छ। राष्ट्रपति भवनसित निवासमा आज भएको भेटमा द्विपक्षीय बीचको द्विपक्षीय सम्बन्ध र आपसी हितका विषयमा संवाद भएको छ। भेटका क्रममा राष्ट्रपति पौडेलले नेपालमा आफ्नो कार्यकाल सफलतापूर्वक पूरा गरेकोमा राजदूत लोरेन्जोलाई बधाई ज्ञापन गर्नुभएको छ। साथै दुई देशबीचको सम्बन्धलाई आगामी दिनमा थप प्रगाढ़ बनाउँदै लैजाने विषयमा पनि छलफल भएको छ।
1: यता परराष्ट्र मन्त्री सुशील खनालसँग नेपालका लागि साउदी अरबका राजदूत फहद मोहम्मद ए मनैखेरले शिष्टाचार भेट गर्नुभएको छ। आज मन्त्रालयमा भएको भेटमा द्विपक्षीय सम्बन्ध उच्चस्तरीय भ्रमण तथा साउदीमा कार्यरत नेपाली श्रमिकको सुरक्षाबारे छलफल भएको छ। भेटका क्रममा कूटनीतिक सम्बन्धको 50 वर्ष गाँठलाई स्मरण गर्दै दुवै पक्षले लगानी पर्यटन र हवाई सम्पर्क विस्तारमा जोड़ दिएका छन्। मन्त्री खनालले साउदीमा रहेका नेपालीको सेवा सुविधा का लागि धन्यवाद व्यक्त गर्दै केही श्रमिकले पारिश्रमिक नपाएको विषयमा ध्यानकर्षण गराउनु भएको छ। साउदी पक्षले पारिश्रमिक तथा श्रमिक कल्याणका समस्या समाधानमा सघाउने प्रतिबद्धता जनाएको छ।
0: भूमिहीन तथा सुकुम्बासीहरूले आफ्नो हक अधिकार सुनिश्चित गर्न माग गर्दै काठमाडौँमा प्रदर्शन गरेका छन्। संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा उपत्यका विशेष समितिको आयोजनामा माइतीगर मण्डलादेखि नयाँ बानेश्वरसम्म खबरदारी र्याली निकालिएको हो। प्रदर्शनकारीहरूले वासस्थानको दीर्घकालीन व्यवस्थापन गर्न र भूमिहीन माथि डोजर चलाउने कार्य बन्द गर्न माग गरेका छन्। उठीवास गराउने क्रममा ज्यान गुमाएका 9 नागरिकलाई शहीद घोषणा गर्नुपर्ने र पीड़ित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने दवाब उनीहरूले दिएका छन्। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरीद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। खाना पकाउने ग्यासको आपूर्ति प्रणालीलाई पारदर्शी बनाउन र दुर्घटना न्यूनीकरणका लागि सिलिण्डरमा स्थायी ट्र्याकिङ प्रणाली लागू गर्न उद्योगीहरूले माग गरेका छन्। नेपाल एलपीजी ग्यास उद्योग संघका पूर्वाध्यक्ष शिव प्रसाद घिमिरेले संसदीय समितिमा बोल्दै सिलिण्डरमा डिजिटल र प्रविधि मैत्री अनुगमन आवश्यक रहेको बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उहाँले सिलिण्डरमा रंग लगाएर कोड राख्नुभन्दा स्थायी मेटल प्लेटमा कोड पञ्च गरेर अनुगमन गर्नुपर्ने सुझाव दिनुभएको छ। साना सिलिण्डरमा अवैध र असुरक्षित तरिकाले ग्यास सार्ने काम भइरहेकाले उपभोक्ता ठगिने र दुर्घटनाको जोखिम बढ़ेको भन्दै उहाँले डिजिटल प्रणाली नै दीर्घकालीन समाधान हुने बताउनु भएको छ।
3: कैलालीको गौरी गंगा स्थित कालिका माध्यमिक विद्यालयका व्यवस्थापन समिति सदस्य देवबहादुर बम 2 लाख रूपियाँ घुससहित पक्राउ परेका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोग कञ्चनपुरको टोलीले उनलाई धनगढ़ीको एक डेरी पसलबाट नियन्त्रणमा लिएको हो। विद्यालयका कर्मचारीको तलब तथा सेवा सुविधा बढ़ाइदिने भन्दै बमले रकम माग गरेपछि अख्तियारले निगरानी बढ़ाएको थियो। रकम लिँदै गरेको अवस्थामा पक्राउ परेका बममाथि आवश्यक कागजात नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढ़ाइएको अख्तियारले जनाएको छ।
2: सर्पदंशबाट हुने जनधनको क्षति रोक्न र बिरामीको समयमै उपचार सुनिश्चित गर्न राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नयाँ राष्ट्रिय कार्य योजना लागू गरेको छ। प्राधिकरणले सर्पदंश रोकथाम र नियन्त्रण सम्बन्धी पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्य योजना 2083 जारी गर्दै उद्धार उपचार र पूर्व तयारीका लागि सम्बन्धित निकायहरूको स्पष्ट जिम्मेवारी तोकेको हो। प्राधिकरणका अनुसार जलवायु परिवर्तन र अव्यवस्थित शहरीकरणका कारण मानव र सर्पको प्रत्यक्ष सम्पर्क बढ़दै जाँदा टोक्ने जोखिम समेत थपिएको छ। सर्वसाधारणलाई अपनाउनु पर्ने सावधानीबारे सचेत गराउँदै सर्पदंशका घटनामा समयमै प्रभावकारी स्वास्थ्य सेवा पुर्याउन यो कदम चालिएको प्राधिकरणले जनाएको छ। कार्य योजनामा सर्पले टोक्ने जोखिम कम गर्न तथा सर्पले टोकेपछि समयमै उपचार गराएर ज्यान जोगाउन जिम्मेवार तथा सहयोगी निकायले गर्नुपर्ने विभिन्न क्रियाकलाप र त्यसको समयसीमा निर्धारण गरिएको छ।
3: विश्व लामखुट्टे दिवसका अवसरमा सानो टोकाई ठूलो चुनौती भन्ने नाराका साथ देशभर चेतनामूलक कार्यक्रमहरू आयोजना गरिएका छन्। किटजन्य रोगको जोखिम र यसबाट बच्ने उपायबारे सर्वसाधारणलाई सचेत गराउन यो दिवस मनाइएको हो। स्वास्थ्य सेवा विभागका अनुसार नेपालमा हालसम्म 168 प्रकारका लामखुट्टे फेला परेका छन्। जलवायु परिवर्तनका कारण पहाड़ी तथा उच्च हिमाली भेगमा समेत लामखुट्टेको उपस्थिति बढ़ेपछि डेंगू औलो र हात्तीपाइली जस्ता रोगको जोखिम उच्च हुँदै गएको छ। गएको आर्थिक वर्षमा मात्रै 18,000 भन्दा बढ़ी मानिस यस्ता रोगबाट प्रभावित भएकाले सातै प्रदेशमा नियन्त्रण तथा उपचारका लागि प्रयोगशाला स्थापना गरी काम भइरहेको विभागले जनाएको छ।
2: मुगलिन पोखरा सड़क विस्तारमा प्रयोग हुने निर्माण सामग्री ओसारपसार गर्दा चिनिया कम्पनीसँग गैर कानूनी रूपमा असूल गरिएको 82 लाख रूपियाँ भन्दा बढ़ी रकम फिर्ता गर्न सर्वोच्च अदालतले परमादेश जारी गरेको छ। न्यायाधीश द्वय कुमार रेग्मी र श्रीकान्त पौडेलको संयुक्त इजलासले तनहुको शुक्ला गण्डकी नगरपालिकालाई रकम फिर्ता गर्न आदेश दिएको हो। अदालतले स्थानीय तहले निकासी कर वा बिक्री शुल्कका नाममा गैर कानूनी कर उठाउनु असंवैधानिक हुने ठहर गरेको छ। एक स्थानीय बाट अर्कोमा हुने वस्तु ढुवानीमा कर लगाउन नपाइने संवैधानिक व्यवस्था अनुसार राष्ट्रिय गौरवका आयोजनामा यस्ता अवरोध र शुल्क नलगाउन सर्वोच्चको आदेश छ।
3: काठमाडौँ उपत्यकामा गुड्ने सार्वजनिक सवारी साधनको अव्यवस्थिति र आइपुग्ने समय थाहा पाउन सकिने केटीएम पब्लिक ट्रान्सपोर्ट मोबाइल एप सञ्चालनमा आएको छ। काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोले यो एप सार्वजनिक गर्नुभएको हो। हाल जीपीएस चढ़ान भएका करिब 1200 सार्वजनिक सवारी साधन बारेबाट जानकारी लिन सकिनेछ। उपत्यकाको सार्वजनिक यातायातलाई व्यवस्थित बनाउन नगरपालिकाहरूबीच वित्तीय साझेदारी गर्ने, रात्रिकालीन तथा सबेरी बस सेवा सञ्चालन गर्ने र डिजिटल भाड़ा प्रणाली लागू गर्ने निर्णय पनि गरिएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: हो अब विदेश पठाएको पैसा सीधे खल्ती वालेट मा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौ।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। जो तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। चितवनलाई आधार मानेर नेपाल एयर्सको घुरा पालक संघले आजदेखि लागू हुने गरी अण्डाको नयाँ फार्म समर्थन बिक्री मूल्य तोकेको छ। नयाँ दर अनुसार सबै प्रकारका अण्डामा प्रति क्रेट 15 रूपियाँसम्म मूल्य वृद्धि भएको छ। नयाँ मूल्य कायम भएसँगै सबैभन्दा ठूलो अण्डा प्रति क्रेट 590 रूपियाँ, ठूलो अण्डा 575 रूपियाँ र मध्यम अण्डा 535 रूपियाँ पुगेको छ। साउन यता 500 पटक यो मूल्य संशोधन गरिएको हो। बर्ड फ्लूका कारण कुखुराको संख्या घटेर उत्पादनमा गिरावट आएकाले बजारमा माग धान्न गाह्रो भई मूल्य बढ़ाउनु परेको संघले जनाएको छ।
2: मदन भण्डारी राजमार्ग विस्तारका क्रममा प्रभावित बनेका गुल्मीका घरधानीहरूले क्षतिपूर्ति बापतको रकम पाएका छन्। राजमार्ग योजना कार्यालय गुल्मीले रिडी भेडुवा र रिडी खरज्याङ सड़क खण्डका प्रभावितहरूलाई 10,36,00,000 रूपियाँ भन्दा बढ़ी रकम वितरण गरेको हो। मुआवजा तथा क्षतिपूर्ति निर्धारण समितिको मूल्यांकनका आधारमा यो रकम सम्बन्धित व्यक्तिको ब्याङ्क खातामा पठाएको कार्यालयका इन्जिनियर प्रभात तिवारीले जानकारी दिनुभयो। यस अन्तर्गत रेडी भेडुवा खण्डका 138 र रेडी खरज्याङ खण्डका 46 जना घरधनीले क्षतिपूर्ति रकम पाएका छन्।
1: धितोपत्र बजारमा शेयर कारोबार मापक नेफ्से सूचक आज करिब 7 अंकले उखालो लागेको छ। कारोबारको अन्तिम समयमा सुधारिँदै सूचक 7.17 अंकले बढ़ेर 2629.40 बिन्दुमा पुगेको हो। बजारमा उत्साह देखिँदा 132 कम्पनीको शेयर मूल्य बढ़ेको छ भने 132 कम्पनीको मूल्य घटेको छ। आज 95,00,000 किता शेयर किनबेच हुँदा 4,40,00,000 रूपियाँ भन्दा बढ़ीको कारोबार भएको छ। बैंकिङ, जलविद्युत र बीमा सहितका समूहको सूचक सकारात्मक रहेका छन्।
2: अब विदेशका खबर। रूसले युक्रेनको राजधानी किवमा आक्रमण गर्दा 13 जनाको ज्यान गएको छ। रातभर भएका श्रृंखलाबद्ध आक्रमणमा परि 40 भन्दा बढ़ी मानिस घाइते भएका छन्। युक्रेनी अधिकारीहरूका अनुसार आक्रमणबाट विभिन्न अपार्टमेन्ट, गोदाम, बालबालिका अस्पताल र विद्यालयमा क्षति पुगेको छ। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र किवका मेयरले हवाई सुरक्षा प्रणाली र क्षेपास्त्रको अभावका कारण मानवीय क्षति बढ़ेको भन्दै पश्चिमी सहयोगी देशहरूसँग थप सैन्य सहयोगको अपील गरेका छन्।
1: सरकार विरोधी प्रदर्शनका क्रममा प्रहरीको हत्या गरेको अभियोगमा इरानले एक विदेशी नागरिकलाई मृत्युदण्ड दिएको छ। मध्य इस्फाहान प्रान्तमा हतियार प्रयोग गरी अशान्ति फैलाएको र 4 प्रहरीको ज्यान लिएको कसुरमा दोषी ठहर गर्दै घेम हुसेनीलाई फाँसी दिएको हो। सर्वोच्च अदालतले मुद्दा पुनरावलोकनपछि पुरानै सजाय कायम राखेसँगै हुसेनीलाई मृत्युदण्ड दिएको इरानी न्यायपालिकाले जनाएको छ। तर ती नागरिक कुन देशका हुन् भन्ने खुलाइएको छैन।
2: भारत र पाकिस्तान बीचको तनाव पुनः कूटनीतिक तहमा पोखिन थालेको छ। भारतले नयाँ दिल्ली स्थित पाकिस्तानी उच्च आयोग बाहिरको सुरक्षा घेरा, ब्यारिकेड र ट्राफिक बोलाई हटाएको छ। यसअघि इस्लामाबाद स्थित भारतीय उच्च आयोग बाहिर सुरक्षाकर्मी व्यवस्थामा पाकिस्तानले गरेको परिवर्तनको जवाफका रूपमा भारतले यो कदम चालेको हो। जम्मू काश्मीरको विषय र सीमापार आतंकवादलाई लिएर दुई देशबीच पछिल्लो समय सम्बन्ध थप पेचिलो बन्दै गएको छ।
1: अब खेलकुद पर्यटन प्रवर्धनलाई जोड्दै हिमाली तथा पर्यटकीय क्षेत्रहरूबाट चौथो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ वर्ल्ड कपको खेल तालिका सार्वजनिक गरिएको छ। आयोजक समितिले 5,300 मिटर उचाइको श्यामदो ताल, सिङजेमा ताल र ऐतिहासिक दिकी छ्योलिङ गुम्बा जस्ता पर्यटकीय स्थलहरू पुगेर तालिका सार्वजनिक गरेको हो। भदौ 12 गतेदेखि शुरू हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक ताप्लेजुङ 11 र भारतको जर्सियन युनाइटेड फुटबल क्लब भेट्दैछन्। भारत सहित विभिन्न 8 टोलीको सहभागिता रहने प्रतियोगिताको फाइनल खेल भदौ 19 गते हुनेछ। विजेताले नगद 7,00,000 र 7,02,000 र उपविजेताले 3,52,000 रूपियाँ सहित ट्रफी हात पार्नेछन्।
2: नेपाली टोलीका अलराउण्डर दिपेन्द्र सिंह एरी आईसीसीको टी20 पुरूष वरियतामा पुनः तेस्रो स्थानमा उक्लिएका छन्। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले सार्वजनिक गरेको पछिल्लो सूची अनुसार 256 रेटिङ अंक जोड्दै दिपेन्द्र तेस्रो स्थानमा पुगेका हुन्। यसअघि दोस्रो स्थानसम्म पुगेर खस्किएका एरीले पछिल्लो प्रदर्शनका आधारमा आफ्नो वरियतामा सुधार गरेका हुन्। नयाँ वरियता अनुसार जिम्बाब्वेका सिकन्दर राजा पहिलो र पाकिस्तानका सायम अयुब दोस्रो स्थानमा कायमै छन्। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक
1: द्विपक्षीय सम्झौता बिना विदेशको भ्रष्टाचार छानबिन नहुने अख्तियारको दावी त्रास फैलाएर नभई प्रमाणका आधारमा काम गर्न कानून मन्त्रीको आग्रह राष्ट्रपा सांसद सुनार आईजीपी कार्कीमाथि फेरि खनिए मानमर्दन भएको लागे अदालत जान चुनौती
2: पन्ध्रौं महाधिवेशन विरूद्ध देउबा र खड्का भोलि सर्वोच्च जाने कांग्रेस अनुशासन समितिको बैठक आह्वान बागमती प्रदेशको मुख्यमन्त्रीमा एमालेका थापा नियुक्त सरकार निर्माणमा समर्थन गरेपछि राप्रपा दलका नेता निलम्बित
1: ग्यास सिलिण्डरमा स्थायी ट्र्याकिङ प्रणाली लागू गर्न उद्योगीको माग कैलालीमा विद्यालय व्यवस्थापन समितिका सदस्य 2,00,000 घुस सहित पक्राउ सर्पदंश रोकथाम र नियन्त्रणका लागि राष्ट्रिय कार्य योजना जारी
2: युक्रेनमा रूसी आक्रमणबाट 13 जनाको मृत्यु सैन्य सहयोगको अपील इरानमा प्रहरी हत्याको अभियोगमा विदेशी नागरिकलाई मृत्युदण्ड कश्मीर मुद्दालाई लिएर भारत र पाकिस्तान बीच फेरि तनाव
1: र ताप्लेजुङ गोल्ड कपको तालिका सार्वजनिक 8 टोली सहभागी हुने दिपेन्द्र सिंह ऐरी T20 अलराउण्डर वरियताको तेस्रो स्थानमा जिम्बावेका सिकन्दर राजा शीर्ष स्थानमा कायमै हवस् त नेपाली खबर अहिलेलाई यति नै बेलुकी 8 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: सिलिण्डर अब ट्रैकिङमा एक वर्षभित्र प्रणाली व्यवस्थित गर्न निर्देशन। विदेशी सहयोग राष्ट्रिय बजेट र सरकारी कोष मार्फत चलाउन सरकारलाई निर्देशन। नेपाल सहित चार देशबीच भन्सार सूचना आदान प्रदान सम्झौता।
1: सामानहरू भन्सार पोइन्टमा नआउँदै त्यो डेटाहरू इन्फर्मेसन हुन्छ र उहाँहरूले डिक्लेयर गर्नुहुन्छ। त्यो डाटासँग डिक्लेयर गरेको डाटाहरूको चाहिँ भेरिफाई गर्दाखेरि यसको एक्युरेसी चाहिँ बढी हुन्छ क्या।
0: तीन वर्षीय बालिकाको हत्या प्रकरणमा बारामा प्रदर्शन। न्यायको माग गर्दै राजमार्ग ठप्प। बागमतीमा सरकार विस्तार। मन्त्रालय बाँडफाँड भने अझै टुंगिएन। थापामाथिको कार्यवाहीले राप्रपाभित्रै मतभेद चर्कियो।
2: उद्धव थापालाई पार्टीको साधारण सदस्य र प्रदेश सभाको सदस्यबाट समेत पदमुक्त गर्ने सिफारिश गर्ने निर्णय।
0: र चौथो संस्करणको ताप्लेजुङ गोल्ड कपको खेल तालिका सार्वजनिक। नेपालमा पब्जी मोबाइल राष्ट्रिय प्रतियोगिता आयोजना हुँदै।
3: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तीन वर्षीय बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाले समाजको संवेदनशीलता मात्रै होइन राज्यको सुरक्षा संयन्त्रमाथि पनि गम्भीर प्रश्न उठाएको छ। दोषीमाथि कानून बमोजिम कठोर कार्यवाहीसँगै बालबालिकाको सुरक्षा र घटनाको प्रारम्भिक अनुसन्धानमा प्रहरीको भूमिकाबारे निष्पक्ष छानबिन आवश्यक छ। न्यायको मागमा सड़क अवरूद्ध हुनु आक्रोशको अभिव्यक्ति भए पनि दीर्घकालीन समाधानका लागि कानूनको प्रभावकारी कार्यान्वयन र प्रहरीप्रति जनविश्वास पुनस्थापित गर्नुपर्छ। अब खबर सन्तोषी रावलबाट।
4: नेपाल भारत सीमा व्यवस्थापन संयुक्त कार्यदलको चौधौं बैठक देहरादूनमा जारी छ। दुई देशका अधिकारीहरू सहभागी बैठकमा सीमा स्तम्भ, दशगजा, जीपीएस म्यापिङ र सीमा क्षेत्रका बासिन्दाको जमीन सम्बन्धी विवरण संकलन लगायत विषयमा छलफल भइरहेको छ। तर बैठकको चासो सीमा विवाद समाधान भन्दा सीमा व्यवस्थापनमै केन्द्रित हुने देखिएको छ। लिम्पियादुरा, कालापानी र सुस्ताको विवाद समाधानका लागि छिट्टै राजनैतिक तथा कूटनीतिक पहल आवश्यक रहेकाले कार्यदलको बैठकले ती विषयमा ठोस निर्णय गर्न सक्ने सम्भावना सीमित रहेको टिप्पणी गरेको छ। पूर्व परराष्ट्र मन्त्री प्रदीप ग्यावलीले बैठकलाई औपचारिकतामा सीमित नगरी सीमा क्षेत्रमा देखिएका व्यावहारिक समस्या र भोगाधिकारका विषयमा निर्णय गर्नुपर्ने बताउनु भएको छ। अर्का पूर्व परराष्ट्र मन्त्री उपेन्द्र यादवले भने मूल सीमा विवाद समाधान नभएसम्म व्यवस्थापन सम्बन्धी बैठक अपूरो हुने टिप्पणी गर्नु भएको छ। नेपाल भारत बीच अधिकांश सीमाको स्ट्रिम म्याप तयार भइसके पनि लिम्पियादुरा, कालापानी र सुस्ताका कारण अन्तिम टुंगो लाग्न सकेको छैन। लामो समयदेखि कायम रहेको नेपाल भारत सीमा विवाद समाधानका लागि यस बैठकले कस्तो भूमिका खेल्न सक्छ सीआईएनसँग कुरा गर्दै भारतका लागि नेपालका पूर्व राजदूत लोकराज बराल,
5: अब किनभने त्यो छलफल गरिसके त्यसको कार्यान्वयन कसरी गर्ने, सम्भव भएसम्मलाई सिमानालाई न्यूनतम विवादास्पद बनाउने, अब सम्भव भएसम्म, अब म अहिले लिम्पिया झुराको कुरा त म उठाउन सक्दिनँ, लिम्पिया झुरा निपुलिएको कुरा चाहिँ, तर अरू कुरा त सुल्टाउन सकिन्छ नि त, त्यो कुरा पनि सुल्टाए हुने हो, त्यो पनि अब मिटिङ हुन्छ, फेरि अर्को मिटिङमा फेरि यस्तै कुरा हुन्छ, यसरी मिटिङ कति भए, कति संयुक्त विज्ञान सिने प्रधानमन्त्रीको संयुक्त विज्ञानमा कति कुरा हाले हुन्छ, त्यो पनि हुँदैन, जसलाई हाम्रो चाहिँ दुईटैतिरको गल्ती चाहिँ सक्रियता चाहिँ तल्लो स्तरबाट गराउनुपर्छ, तल्लो स्तरबाटै यो समस्याहरू सुल्टाउनुपर्छ भन्ने मलाई लाग्छ।
4: बैठकबाट विवादित भूभागमा निर्णयभन्दा सीमा व्यवस्थापनमा सुधारका लागि ठोस कदम अपेक्षा गरिएको उहाँले बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तलाई ज्यान मार्ने धम्की आएको र प्रधानमन्त्री कार्यालयमा घण्टौं राखेर दवाब दिएको भने सार्वजनिक हुनु गम्भीर विषय भएको बताउनु भएको छ। प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा बोल्दै लामिछानेले यस्तो वातावरणमा अख्तियारका अधिकारीले कसरी निष्पक्ष निर्णय गर्न सक्छन् भन्दै प्रश्न गर्नुभयो। उहाँले अख्तियार सरकारको छाया नभएको भन्दै राजनैतिक सचेत बिना काम गर्न आयोगलाई आग्रह गर्नुभयो।
6: म तपाईँलाई सत्तारूढ दलको सभापति भइसके त्यति भन्न सक्छु कि इतिहास रच्नुहोस्, हाम्रो केही पनि कहीँ कतै केही पनि आग्रह पूर्वाग्रह केही पनि छैन। कानूनले दिएको अधिकार र सदुपयोग गरेर सुशासन कायम गर्ने कुरामा कुनै किसिमको राजनीतिक हस्तक्षेप हामीबाट हुनेवाला पनि छैन। हाम्रो अहिले अख्तियार अहिलेको विद्यमान नेतृत्वमा हामी सरकार आइसकेपछि कोही पनि नियुक्त हुन्छ।

0: भएको छैन पूर्ववर्ती सरकारहरूले विभिन्न समयमा विभिन्न सरकार भएका बेलामा त्यतिखेरको सिफारिस अनुसार संसदीय सुनवाई अनुसार नै उहाँहरू सिफारिस हुनुभएको हुनाले अझ बढी सजिलो सरलाई र अहिले मेरो व्यक्तिले यहाँहरूलाई सजिलो पार्दछ भने म त्यसमा खुसी नै हुन्छु त्यसकारणले यसलाई ध्यान दिनुपर्छ जस्तो लाग्छ।
1: त्यसअघि बैठकमा बोल्दै अख्तियारका प्रमुख आयुक्त प्रेम कुमार राईलाई घण्टौं थुनिएको भन्ने चर्चा बीच राईले आफूलाई पासपोर्ट प्रकरणमा छलफलका लागि प्रधानमन्त्रीले बोलाउनु भएको बताउनु भएको छ। सांसदहरूको प्रश्नको जवाब दिँदै राईले प्रधानमन्त्रीले बोलाएपछि आफूहरू कार्यालय गएको र सम्बन्धित विषयमा छलफल भएको बताउनुभयो।
2: हामी गयौँ छलफल गऱ्यौँ त्यसपछि तपाईँको चाहिँ केही हेरेर चाहिँ यसलाई अगाडि एक्सपिडाइट गर्न पाउँथ्यो भन्ने लागेपछि हामीले एक्सपिडाइट गऱ्यौँ त्यसैले चाहिँ हामीले मुद्दा पनि लग्यौँ। अब त्यसमा पनि पैसा न मुद्दा दर्ता भइसकेको छ त्यो आवेदन भइसकेको भएकोले त्यो आवेदनको चाहिँ तपाईँहरूले चाहिँ त्यो कुनै वेबसाइटमा पाइन्छ आवेदनमा हामीले त्यो ठिक थियो कि थिएन भन्ने कुरो चाहिँ हामीले गर्दाखेरि चाहिँ पैसा कति छ भन्ने कुरो त्यो आवेदनको चाहिँ पक्कै तपाईँहरूले हेर्नुहोस् स्पष्ट हेर्नुहुन्छ।
1: कानून मन्त्री सुविधा गौतमले भने अख्तियारको त्रासका कारण कर्मचारीमा डिसिजन प्यारालाइसिस देखिएको बताउनु भएको छ। भ्रष्टाचार नियन्त्रणसँगै इमान्दार कर्मचारीले नर्भिक भइएर निर्णय गर्ने वातावरण बनाउनु पर्ने उहाँको भनाइ छ। संसदीय समितिले ग्यास सिलिण्डरको सुरक्षा र व्यवस्थापनका लागि ट्र्याकिङ प्रणाली लागू गर्न सरकारलाई निर्देशन दिएको छ। प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आज सिंहदरबारमा बसेको बैठकले प्रत्येक सिलिण्डरको विवरण डिजिटल रूपमा राख्न निर्देशन दिएको हो। समितिले प्रत्येक सिलिण्डर कहाँबाट आयो कहिले भरियो र अन्तिम परीक्षण कहिले भयो भन्ने विवरण डिजिटल रूपमा राख्न भनेको छ। त्यसअघि बैठकमा नेपाल एलपीजी ग्यास उद्योग संघका पूर्व अध्यक्ष शिव प्रसाद घिमिरेले ट्र्याकिङ प्रणाली लागू गर्दा ग्यासको दुरूपयोग रोक्न सकिने बताउनु भएको थियो।
3: त्यसले गर्दा अब यो ट्र्याकिङको सिस्टम अत्यन्त राम्रो यो चाहिँ वास्तवमा अभाव हुँदा नहुँदा हुँदा पनि यसले छुट्टै डेटा आयो त्यो उद्योगीको पनि हितमा छ उपभोक्ता पनि हितमा छ विक्रेताको पनि।
1: समितिले घरैसी र व्यावसायिक सिलिण्डरको छुट्टा छुट्टै अभिलेख राख्न पनि निर्देशन दिएको छ भने नेपाल आयल निगमलाई ग्यास वितरण र व्यवस्थापनका समस्या एक वर्षभित्र समाधान गर्न निर्देशन दिएको छ। प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले विदेशी सहयोगलाई राष्ट्रिय बजेट र सरकारी कोष प्रणालीबाटै परिचालन गर्न सरकारलाई निर्देशन दिएको छ। आज बसेको समितिको बैठकले नगद वस्तु वा प्राविधिक जुनसुकै सहयोग भए पनि सकेसम्म सरकारी कोष मार्फत परिचालन गरी लेखा परीक्षणको दायरामा ल्याउनुपर्ने निर्देशन दिएको समितिका सभापति भरत बहादुर खड्काले बताउनुभयो। त्यस्तै विदेशी सहयोगको प्रतिबद्धता प्राप्ति खर्च र शोध भर्नाको एकीकृत अभिलेख राख्न तथा सबै सहायता सूचना प्रणालीमा अनिवार्य दर्ता गर्न निर्देशन दिएको छ। त्यसअघि बैठकमा सांसदले उठाएका प्रश्नको जवाब दिँदै अर्थमन्त्री डाक्टर सोरिङ वाग्लेले वैदेशिक सहायता र सहुलियतपूर्ण ऋण घट्दै गएकाले अब विकासका लागि निजी क्षेत्रको पूँजी परिचालन गर्नुपर्ने बताउनु भएको छ। सरकारले निजी तथा संस्थागत लगानी आकर्षित गर्ने नीति लिएको उहाँको भनाइ छ। नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले भोलि बैठक बोलाएको छ। बैठक बिहान 11 बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्नेछ। समितिका सचिव दिनेश थापा मगरका अनुसार बैठक बोलाए पनि के कस्ता विषयमा छलफल हुने हो भन्ने एजेण्डा सार्वजनिक गरिएको छैन। पार्टीभित्रका अनुशासन सम्बन्धी विषयमा निर्णय गर्ने जिम्मेवारी पाएको समितिको बैठकलाई कांग्रेसभित्र चासोका साथ हेरिएको छ। बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले सरकार विस्तार गर्दै छ मन्त्री नियुक्त गर्नुभएको छ। मुख्यमन्त्री थापाले आफ्नै दल नेकपा एमाले सहित सत्ता साझेदार नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाबाट मन्त्री नियुक्त गर्नुभएको हो। एमालेका भरत केसीलाई भौतिक पूर्वाधार विकास मन्त्री र ज्ञानबहादुर तामाङलाई बिना विभागीय मन्त्री बनाएको छ। सत्ता साझेदार नेकपासँग मन्त्रालय बाँडफाँड टुङ्गिन बाँकी रहेकाले केही मन्त्रीको जिम्मेवारी पछि तोकिने मुख्यमन्त्री थापाले बताउनुभयो। यसैबीच बागमती प्रदेशमा एमाले नेतृत्वको सरकारलाई समर्थन गरेको विषयले राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपामा आन्तरिक विवाद चर्किएको छ। पार्टीको निर्देशन विपरीत सरकारलाई समर्थन गरेको भन्दै राप्रपाले प्रदेश संघीय दलका नेता उद्धव थापामाथि कार्यवाही गरेको छ। राप्रपाको सचिवालय बैठकले थापालाई प्रदेश सांसदबाट पदमुक्त गर्न प्रक्रिया अघि बढ़ाउने र पार्टी सदस्य समेत खारेज गर्ने निर्णय गरेको अध्यक्ष राजेन्द्र लिङदेलले बताउनुभयो।
4: प्रदेश सभा संसदीय दलका नेता प्रदेश सभा सदस्य उद्धव थापाले पार्टीको तर्फबाट समर्थन छ भन्ने पत्र बुझाएकोमा निजलाई चाहिँ हिजै अनुशासन समितिले स्पष्टीकरण सोधेको थियो र समयमा जवाब समेत नदिएको र उक्त सिफारिश अथवा समर्थन फिर्ता पनि नलिएको सन्दर्भमा आज बसेको कार्य सम्पादन समितिको बैठकले उद्धव थापालाई पार्टीको साधारण सदस्य र प्रदेश सभाको सदस्यबाट समेत पदमुक्त गर्ने सिफारिश गर्ने निर्णय।
1: पार्टीले बागमतीमा कुनै दललाई समर्थन नगर्न आफ्ना सांसदलाई निर्देशन दिएको थियो, तर यही निर्णयमा पार्टीभित्र मतभेद देखिएको छ। नेता कमल थापाले उद्धवमाथिको कार्यवाहीप्रति असहमति जनाउँदै नोट अफ डिसेन्ट दर्ता गर्नुभएको छ। नेपाल भूटान बंगलादेश र मालदिव्स बीच मालवस्तु भन्सारमा आइपुग्नु अघि नै सूचना आदान प्रदान गर्ने सम्झौता भएको छ। सम्झौता अनुसार अब सीमाबारीबाट सम्मान भन्सार कार्यालयमा आइपुग्नु अगाडि नै त्यसको विस्तृत विवरण प्राप्त हुनेछ। यसले गर्दा भन्सार अधिकारीहरूलाई जोखिमको विश्लेषण गर्न, अवैध वस्तुको ओसार पसार नियन्त्रण गर्न र सही कारोबार गर्ने व्यापारीहरूको सामान छिटो जाँचपाच गराउन सजिलो हुने भन्सार विभागका सूचना अधिकारी किशोर बर्तौलाले जानकारी दिनुभयो। साझा खबरमा अब खेल खबर। अन्तर्राष्ट्रिय आमन्त्रण चौथो संस्करणको ताप्लेजुङ गोल्ड कपको खेल तालिका सार्वजनिक भएको छ। खेलसँगै पर्यटन प्रबन्धनमा टिवा पुर्याउने उद्देश्यले प्रतियोगिताको तालिका फक्तालुङ गाउँपालिकाको लोदेन क्षेत्रमा पुगेर सार्वजनिक गरिएको हो र नेपालमा पब्जी मोबाइल राष्ट्रिय प्रतियोगिता आयोजना हुने भएको छ। यो प्रतियोगिता आउँदो शनिबार र आइतबार त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा रहेको राष्ट्रिय खेलकुद परिषद राखेपको कवर्ड हलमा हुने भएको हो। आयोजकका अनुसार दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालका उत्कृष्ट पब्जी मोबाइल टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।
5: नेपालगंज उद्योग वाणिज्य संघको चुनावी सरगर्मी आर्थिक हब बनाउने एजेण्डा
6: करसँग सचेतनाका कार्यक्रमहरू छन् र हरेक वर्षको निजता कार्यक्रमहरूमा चाहिँ उनीहरूका मुद्दा सम्बोधन गर्ने कुरामा चाहिँ मेरो त्यही अनुसारको भूमिका निर्वाह हुन्छ।
5: कसले सम्हाल्ला नेपालगंजका व्यवसायीको नेतृत्व? रिपोर्ट सांसदको प्रभावकारी प्रस्तुतिका लागि अध्ययन अपरिहार्य। संवाद श्रृंखला हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: गण्डकी जलाधार क्षेत्रमा बसोबास गर्नुहुने दाजुभाई तथा दिदीबहिनीहरू,
8: के तपाईँ वा तपाईँको समुदाय हरित जलवायु कोष ग्रीन क्लाइमेट फण्डको सहयोगमा सञ्चालित कुनै आयोजनाबाट प्रभावित हुनुभएको छ? यसबाट तपाईँको खेतीपाती, बसोबास वा दैनिक जीवनमा असर परेको छ?
7: चिन्ता नलिनुहोस्, तपाईँको गुनासो सुन्ने ठाउँ छ।
8: स्वतन्त्र उजुरी संयन्त्र IRM हरित जलवायु कोषबाट पूर्ण रूपमा स्वतन्त्र निकाय हो। यसले तपाईँका गुनासा निष्पक्ष, गोप्य र निशुल्क रूपमा सुन्छ र समस्या समाधानका लागि आवश्यक पहल गर्छ।
7: यदि तपाईँ हरित जलवायु कोषको सहयोगमा सञ्चालित कुनै आयोजनाबाट प्रभावित हुनुभएको छ भने आफ्नो सामुदायिक वन उपभोक्ता समूह, वडा कार्यालय वा नजिकैको सामुदायिक केन्द्रमा सम्पर्क गर्नुहोस्।
8: IRM.greenclimate.fund मा विस्तृत जानकारी लिन सक्नुहुनेछ।
9: गण्डकी नदी जलाधार क्षेत्रमा जलवायु उत्तरदायित्व संयन्त्रहरूमा समुदायको पहुँच र सचेतना अभिवृद्धि परियोजना अन्तर्गत युथ एक्सन फर सस्टेनेबल एण्ड इको नेपाल एसएम द्वारा जारी सन्देश।
7: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
10: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
7: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
10: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
7: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
10: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
7: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
10: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। नेपालगंज उद्योग वाणिज्य संघको नयाँ नेतृत्व छनौटका लागि यही भदौ 6 गते निर्वाचन हुँदैछ। व्यवसायका समस्या समाधानदेखि औद्योगिक क्षेत्रको विकास, कर मैत्री वातावरण, खुला सीमा व्यवस्थापन र नेपालगंजलाई आर्थिक हब बनाउनेसम्मका एजेण्डा उम्मेद्वारहरूले अघि सारेका छन्। त्यसै अनुसारको प्रचार प्रसारमा उनीहरू जुटेका छन्।
12: व्यवसायका समस्या सरकारसम्म पुर्याउनेदेखि नेपालगंज उद्योग वाणिज्य संघलाई प्रभावकारी र जवाबदेही बनाउनेसम्मका प्रतिबद्धता उम्मेद्वारहरूले सार्वजनिक गरेका छन्। अध्यक्ष पदमा संयुक्त व्यवसाय समूहका तर्फबाट चिरञ्जीवी ओली र स्वतन्त्र व्यवसाय समूहबाट ध्रुव दाहालबीच प्रतिस्पर्धा हुँदैछ। अध्यक्ष पदका उम्मेद्वार ओली भन्नुहुन्छ,
13: नेपालगंज एउटा विशेष खालको शहर हो। यहाँको नौबस्ता औद्योगिक क्षेत्र चाहिँ तपाईँको हामीले 72 सालमा घोषणा भए तापनि वास्तवमै कामको शुरूआत हुन सकिरहेको छैन। यो प्रमुख मुद्दा हुन सक्छ। यहाँका उद्योगी व्यवसायहरूले फ्रीमा नेपाल सरकारबाट जग्गा लिने र त्यो जग्गामा एउटा स्ट्रक्चर बनाएर चाहिँ व्यवसायलाई अझ कसरी राम्रो गराउन सकिन्छ अथवा उद्योगलाई अथवा उत्पादनलाई कसरी बढावा दिन सकिन्छ भन्ने विषयमा एउटा मुद्दा रहन्छ। र त्यो सँगसँगै करसँग सचेतनाका कार्यक्रमहरू छन् र हरेक वर्षको निजता कार्यक्रमहरूमा चाहिँ उनीहरूका मुद्दा सम्बोधन गर्ने कुरामा चाहिँ मेरो त्यही अनुसारको भूमिका निर्वाह हुन्छ।
12: अध्यक्ष पदका अर्का उम्मेद्वार ध्रुव दाहालले भने संघभित्रको सुशासन र व्यवसायका अधिकारलाई प्राथमिक राख्ने बताउनु भएको छ।
14: विशुद्ध व्यवसाय छात्र संगठन बनोस्, व्यवसायको हकितको लागि चाहिँ मैदानमा खडा होस्, नेपाल सरकारसँग भएका चिज सम्झौता बापत विस्थापित उद्योगहरूलाई ती उद्योगहरू चिज सञ्चालन ल्याउनको लागि यहाँका व्यवसायी सानादेखि ठूला मजौलो व्यवसायको हकितको लागि निरन्तर खटिरहने प्रयास गर्दछु।
12: नेपालगंज उद्योग वाणिज्य संघको यसपटक महिला उपाध्यक्ष पदमा रूपा अर्थात सानो ओझा र उमा ग्रान्डन बीच प्रतिस्पर्धा हुँदैछ। अन्य दुई महिला भने मनोनयन मार्फत कार्य समितिमा आउनेछन्।
15: कतिपय महिला व्यवसायीहरू पनि छन् जसले आफ्ना पीड़ाहरू सुनाउने ठाउँहरू उनीहरूले देखिरहेका छैनन्। तिनीहरूको एउटा आवाज बन्न सकौ, तिनीहरूको म एउटा प्रेरणाको स्रोत बन्न सकौ, उनीहरूले उठान गरेका मुद्दाहरूलाई नै म ठाउँसम्म पुर्याउन सकौ।
16: महिलाहरूको उपस्थिति जुनै पनि संघ संस्थामा नहुने र यहाँ भित्र पैसाको चलखेलले गर्दा महिलाहरू सधैँ पनि पछाडि पर्नुपर्ने अवस्था, यसको विद्रोहमा मेरो उम्मेदवारी छ।
12: संघको महासचिव पदमा संयुक्त व्यवसाय समूहबाट विष्णु श्रेष्ठ र स्वतन्त्र व्यवसाय समूहबाट दिपेन्द्र कुमार जोशी प्रतिस्पर्धामा हुनुहुन्छ। 27 वटा वस्तुगत संस्थालाई एकीकृत गर्दै उनीहरूका साझा समस्या समाधानका लागि संस्थागत वातावरण बनाउने तथा व्यवसायलाई ज्ञान सेप र प्रविधिसँग जोड्ने आश्वासन पनि उम्मेद्वारको छ।
17: एक वर्षभित्र गर्ने, दुई वर्षको भित्र गर्ने, तीन वर्षभित्र गर्ने भनेर हामीले प्लानिङ गरेर यो पटक हामीले ती सबै कुराहरूलाई पूरा गर्ने हामीले चाहिँ प्रतिबद्धता व्यक्त गर्न चाहन्छौँ।
14: उद्योग वाणिज्य संघ नेपालगंजसँग आबद्ध 3600 समथिङ जुन सदस्यहरू हुनुहुन्छ, उहाँहरूको मुख्य माग भनेको व्यवसायलाई एकत्रित गर्ने, व्यवसायको हकको लागि बोलिदिने, व्यवसाय उद्देश्यसँग समन्वय गरिदिने, व्यवसायीहरू संघ संस्थालाई राष्ट्रिय अन्तर्राष्ट्रियसँग जोड्ने मुख्य हुन्छ र उनीहरूलाई चाहिने ज्ञान सिप र प्रविधि रूपमा उहाँलाई जोड्नु पर्ने हुन्छ।
12: संघको वाणिज्य उपाध्यक्ष सहित केही पदमा भने निर्विरोध निर्वाचित भइसकेका छन्। मुख्य प्रतिस्पर्धा रहेका पदमा उम्मेद्वारहरूले अघि सारेका एजेण्डा, विगतको कार्यानुभव र प्रतिबद्धता कार्यान्वयन गर्ने क्षमताको मूल्याङ्कन गर्दै मतदाताले भोट हाल्नु पर्ने भएको छ। निशु जोशी, सीआईएन रेडियो, कृष्णसार, नेपालगंज, बाँके।
10: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। तथ्य र प्रमाण सहित बोल्न सांसदले अध्ययन गर्नुपर्ने,
18: यो मैले चाहिँ स्कूलमा कहिले पनि यति धेरै पढेन, किनभने यो तपाईँको यति तपाईँको इन जेनरल विषय छ कि हामीले कल्पना नगरेका कुरामा चाहिँ अब मलाई सजिलो के छ भने कानून विद्यार्थी भएको कारणले पनि सजिलो हो।
5: सांसदका लागि अध्ययन नै प्रभावकारी प्रस्तुतिको आधार. संसदमा विषय प्रस्तुत गर्न सांसदले गर्नुपर्ने तयारी सहितको संवाद श्रृंखला हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्. सीआईएनको साझा खबर सुन्दै गर्नुहोला.
19: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा.
20: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा. वेबसाइट दृष्टि आई डट ओआरजी. फोन नम्बर 01-5224-352-5223.
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन.
5: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ. अब प्रस्तुत छ संवाद श्रृंखला हेलो सांसद.
21: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईलाई हार्दिक स्वागत छ. म लील प्रकाश चन्द. आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग बर्दिया क्षेत्र नम्बर एकबाट निर्वाचित सांसद ठाकुर सिंह थारू हुनुहुन्छ. यहाँलाई हार्दिक स्वागत छ.
22: धन्यवाद.
21: लामो समय पत्रकारिता गर्नुभयो, सांसद भएर अगाडि बढ्दै गर्दाखेरि त्यो मैले धेरै कुरा सिकिसकेको थिएँ, देखिसकेको थिएँ, त्यसकारण अलि सजिलो अथवा पत्रकारिता अलि फरक, यता संसदको सांसदको यात्रा चाहिँ फरक रहेछ भन्ने लाग्यो.
22: यो धेरै फरक, यो चाहिँ फरक के हो भने नि, हामी पत्रकार हुँदाखेरि, म सञ्चारकर्मी हुँदाखेरि, अब सञ्चारकर्मीको के हो भने राज्यलाई खबरदारी गर्ने, राज्यले चाहिँ यो ठाउँमा यस्तो गर्नुपर्छ भनेर भन्थ्यौँ. तर सांसद भन्ने चिज के भयो भने हामी खबरदारी त गऱ्यौँ, तर अब त्यो खबरदारी गरेको चिजलाई इम्प्लिमेन्ट कसरी गर्ने भन्ने चाहिँ सांसदको भूमिका चाहिँ रहेछ. किनभने आवश्यक पर्ने कानूनहरू बनाउने होइन, त्यसलाई चाहिँ कसरी पूरा गर्ने भन्ने चाहिँ सांसदको कर्तव्य हो, राज्यसँग पहुँच पुर्याउने. अहिले चाहिँ प्रत्यक्ष रूपमा बोलेर र कानून बनाएर हामीले चाहिँ त्यहाँ समस्या, गाउँघरका समस्याहरूलाई इम्प्लिमेन्ट गर्ने प्रयास गर्छौँ. त्यसैले पत्रकारिता र सांसदको भूमिकामा त धेरै डिफरेन्स नै हुने नै हो.
21: प्रश्न गर्न अथवा समाचार लेख्न सजिलो कि त्यहाँ आएर नागरिकको जनताको प्रश्न सुन्न चाहिँ सजिलो?
22: प्रश्न गर्न सजिलो, त्यो इम्प्लिमेन्ट गर्न र जवाब दिन चाहिँ गाह्रो.
21: पछिल्लो संसदको गतिविधिहरूमा तपाईँको कस्तो छ त्यसमा बुझाइ, सांसदहरूको भूमिका, सरकारमा रहेका दल, प्रतिपक्षमा रहेका दलको जुन खालको व्यवहार अहिले भइरहेको छ?
22: यसो छ, मैले त अब चाहिँ प्रतिपक्षीलाई के बुझ्छु भने त्यो रचनात्मक भूमिकाको रूपमा बुझ्छु. उहाँहरूले हामीलाई खबरदारी गर्नुहुन्छ, अब हामी सत्ता पक्ष मान्ने हौ, अब हामीले चाहिँ कहीँ गल्ती गरेका छौँ, कहीँ चाहिँ हामी बाटो बिराएका छौँ भने उहाँहरूले खबरदारी गर्नुहुन्छ. त्यसैले मैले त्यति ठुलो रूप लिँदैन होइन, उहाँहरूको रचनात्मक भूमिका हो. एउटा चाहिँ पोलिटिकल साइन्सले के भन्छ भने, संसद भनेको प्रतिपक्षको हो, भनेको अधिकांश समय प्रतिपक्षहरूले बोल्नुहुन्छ, हामी कम बोल्छौँ सत्ता पक्ष. किनभने पार्टी भइसकेपछि त, अब संसद पार्टी भइसकेपछि हामीले आफ्नो समय बोल्ने होइन. तर चाहिँ प्रतिपक्षले चाहिँ हाम्रो, अहिले चाहिँ मैले देख्छु प्रतिपक्षहरूले चाहिँ राम्रै भूमिका देख्नु भएको छ. हाम्रो चाहिँ धेरै विषयवस्तुमा हामीलाई फिडब्याक दिने, हाम्रो सरकारले तपाईँहरू यो गर्दा ठिक हुन्छ है भन्ने चाहिँ हामीले बाटो देखाइराख्नु भएको छ.
21: सत्ता पक्षको सांसद भएको कारणले गर्दाखेरि अलि आफैले आफैलाई नियन्त्रण गर्नुपर्ने त्यस्तो खालको औपचारिक अनौपचारिक दबाब छ.
22: सत्ता पक्ष र प्रतिपक्ष सांसद भन्दा पनि कस्तो छ भने, सांसदको पनि आफ्नो कोड अफ कन्डक्ट छ. जस्तै प्रतिनिधि सभा नियमावली 2083 छ, त्यो चाहिँ कस्तो हो भने, त्यो सांसदले आफ्ना लागि आफै बनाएको हो कि. त्यो सांसदले मैले यो गर्न हुन्छ, मैले चाहिँ यो गर्न हुन्न भनेर आफैले लेखेर बनाइसकेपछि संसदमा आफैले पास गरेको चिजलाई आफूले मान्ने कि नमान्ने भन्ने त हो नि त.
21: पछिल्लो गतिविधिले मानेको जस्तो देखिन्छ कि नमानेको,
22: कस्तो छ कति

0: उठेर हिँड्दैन, त्यस्तो खालको पनि सुरुवात
1: हुन्छ। तपाईँको कस्तो हुन्छ भने मान्छेको व्यवहार हुन्छ कि कोही मान्छे कुनै कुरा राख्दाखेरि रोएर रोए जस्तो गरेर आफ्नो प्रेजेन्टेसन गर्छ, कोही चर्किएर बोल्छ, कोही मिठो बोल्छ, कोही एकदम स्ट्रेट बोल्छ, त्यो आफ्नो बानी हुन्छ।
0: भनेको सबै सांसदको भूमिका अहिले सबै ठिक छ
1: एकदम ठिक छ। अब कस्तो हो भने अब तपाईँको बानी त सकिँदैन नि कन्ट्रोल, संसारमा सबै चिजको ब्रेक छ होइन, ब्रेक लगाउन सकिन्छ नि त, तपाईँको मोटरसाइकल गाडी सबै चिजको ट्रेन सबैको ब्रेक छ, तर मान्छेको त ब्रेक त अरूसँग हुँदैन नि त, संसद पनि मान्छे हो। अब त्यो सांसदको ब्रेक, त्यो मान्छेको ब्रेक त जो मान्छे जे व्यवहार गर्दैछ उसँगै ब्रेक हुने हो, त्यसैले ब्रेक कहाँनिर लगाउने भने उहाँहरूको कुरा हो।
0: अनि संसदमा तपाईँ जाँदै गर्दाखेरि तयारी कतिको गर्नुपर्छ?
1: एकदम यस्तो हुन्छ, अब तपाईँको दुईटा खाले हुन्छ होइन, मेरो भूमिका के हो, मेरो भूमिकाले तपाईँको मेरो जिल्ला, मेरो राज्य, मेरो देश, मेरो कानून होइन कुरा चाहिँ अब चाहिँ मैले धेरै प्रभाव पर्छ कि। संसद भनेको के हो भने आफैमा कानून बनाउने मान्छे हो, त्यसैले मैले चाहिँ धेरै अध्ययन गर्नुपर्छ भन्ने चाहिँ मान्छे सोच भएको मान्छे पढ्दैन होइन। अब अरू सांसदहरूले पनि त्यही गर्नु होला किनभने त्यहाँ सुन्नुहुन्छ नि त, सुन्नुहुन्छ बोलेको होइन।
0: कति घन्टा लाग्छ तयारी गर्न संसद?
1: कुरै नगर्नुहोस् है, अब संसद त मैले भने नि, अब तपाईँलाई हाँसो लाग्ला होइन धेरै साथीहरूलाई, मैले नढाँटेर भन्छु होइन, म जीवनमा ढाँटेको पनि छैन होइन, यो मैले चाहिँ स्कुलमा कहिले पनि यति धेरै पढेन किनभने यो तपाईँको यति तपाईँको इन जेनरल विषय छ कि हामीले कल्पना नगरेका कुरा। म चाहिँ अब मलाई सजिलो के छ भने कानुन विद्यार्थी भएको कारणले पनि सजिलो हो होइन। अब तपाईँको यति धेरै कानुन, यति धेरै अहिले त तपाईँको के छ भने 166 कानुन यही वर्ष हामीले चाहिँ टेब्लो हुँदैछ, टेब्लो भइसक्यो। अब 7-8 चाहिँ हामीले चाहिँ अब पास गर्दैछौँ, 3-4 त पास गरिसक्यौँ, खनिज पास गऱ्यो होइन, अब त्यो समितिमा के अरे भइसक्यो होइन, मानव बेचबिखान तथा सर्वसान नियन्त्रण 2064, अब हिजो मात्रै बाल बालिका श्रम निषेध ऐनका बारेमा छलफल गरौँ,
0: त्यो प्रतिनिधि सभाबाट पारित भयो, अब समितिमा जाने,
1: अब समितिमा भन्दा पनि त्यो अब चाहिँ प्रतिनिधि सभाको हाउसले चाहिँ पारित गर्यो, अब त्यसपछि के भन्छ अरे
0: संशोधनको
1: लागि चाहिँ गएको छ। त्यसैले यो त पढ्न त पर्यो नि त, पढ्न पर्यो, त्यसैले धेरै तयारी गर्नुपर्छ।
0: अनि तयारी गर्दै गर्दाखेरि त्यो एक्लैले भ्याइँदो रहेछ कि अथवा सङ्गसाथी चाहिँदो रहेछ?
1: अब सङ्गसाथी त चाहिनु पर्थ्यो होइन, अब कस्तो भयो भने अब चाहिँ संसद भएको अब धेरै कुरा चाहिँ साथीहरूले भन्छन्, सांसद भनेको चाहिँ अब धेरै साथी, अब यसमा प्रसङ्ग जोडाउने होटाखेरि तपाईँले कुरा उठाउनु, सोकियो संसदलाई दिनहुन्न लिनहुन्न भन्ने प्रसङ्ग होइन। तर एउटा कुरा चाहिँ के हो भने संसदले एउटा संसद अहिलेको पार्लियामेन्ट छ नि, अब म पहिलाको पार्लियामेन्ट कस्तो थियो त मैले जान सक्दिनँ भन्न सक्दिनँ, तर अहिलेको पार्लियामेन्टले सांसदहरूलाई दिएको बिजनेस जुन छ नि, बिल बनाउने, बिलमाथि छलफल गर्ने, त्यो सांसदको एक्लो प्रयासले सम्भव छैन। सोकी अलिक पढे लेखेकै अलिकति बुझेको हुनु पर्यो भने संसदलाई अलिक सहयोग चाहिँ हुन्छ।
0: तपाईँ अब कानून पढेको पनि, तपाईँले पत्रकारिता मार्फत हिजो प्रश्न गर्दाखेरि कहाँ के कस्तो छ भन्ने बुझेको मान्छे पनि भएको कारणले सोकियो भनेको कानून विषय पढेकै अति विज्ञ नै चाहिने हो कि साथीभाइ?
1: त्यसमा चाहिँ कानून पढेको भइदियो धेरै राम्रो, भन्दैन भने कम्तीमा ब्याचलर्स पास गरेको हुनुपर्छ भन्ने चाहिँ छ होइन। अब अर्को चाहिँ के हुन्छ भने पछि हाम्रो दलले पनि गर्ला होइन, अब तपाईँ विज्ञका रूपमा हाम्रो दलमा चाहिँ खटिएको जुन हाम्रो हायर गर्छ नि हाम्रो पार्टीले, हाम्रो संसदीय दलले जुन हायर गर्यो भने हामीलाई सजिलो होला किनभने, तर चाहिँ संसदलाई चाहिँ यति धेरै बिल, एउटै दिन 3-4 बिलमा चाहिँ छलफल हुन्छ क्या, विधेयकमा छलफल हुन्छ। अब अनुमान गर्नुहोस् एउटा बिलमा बोल्नका लागि, संसदले बोल्नका लागि कति घण्टा तयारी गर्छ होला? त्यहाँ चाहिँ कन्टेन्ट हुनु पर्यो, इन्टरनेसनल प्र्याक्टिस चाहिँ यो छ है, भारतमा यो छ फलाना ठाउँमा यो छ, अब यस्ता कुरा पढ्नका लागि त टाइम त लाग्ने भयो।
2: नेपाल भारत सीमा बैठकमा विवादित भूभाग भन्दा व्यवस्थापनका मुद्दा प्राथमिकतामा परेको छ। अख्तियारको त्रासले कर्मचारीमा निर्णय पक्षघात भएको मन्त्री गौतमको आरोप छ। अख्तियार प्रमुखमाथि दबाव भए निष्पक्षता कायम नहुने रासोपा सभापतिको भनाइ छ। ग्यास सिलिण्डर अब ट्र्याकिङमा 1 वर्षभित्र प्रणाली व्यवस्थित गर्न संसदीय समितिको सरकारलाई निर्देशन छ। विदेशी सहयोग राष्ट्रिय बजेट र सरकारी कोष मार्फत चलाउन सरकारलाई निर्देशन जारी भएको छ। नेपाल सहित 4 देशबीच भन्सार सूचना आदान प्रदान सम्झौता भएको छ। र चौथो संस्करणको ताप्लेजुङ गोल्ड कपको खेल तालिका सार्वजनिक भएको छ। नेपालमा पब्जी मोबाइल राष्ट्रिय प्रतियोगिता आयोजना हुँदैछ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि भदौ 5 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौला। अहिलेलाई सुशीला श्रेष्ठ पनि बिदा हुन्छु। नमस्कार।

0: बाली उब्जाउने हात किसान महिलालाई तपाईँ हामी सबैको साथ
1: नमस्कार। कार्यक्रम साझा आवाजमा तपाईँलाई हार्दिक स्वागत छ। म सुशीला श्रेष्ठ
0: अनि म सन्तोष गन्धर्व। कार्यक्रम साझा आवाजको आज सातौं भाग। आजको भागमा हामी लैंगिक समानताका
2: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
3: अहिले रातिको ठिक 8 बज्यो।
4: अन टप ब्रान्ड का पानी 500 देखि 900 मिलीलिटर का आकर्षक पेट बोतल हरूमा उपलब्ध छ। थप जानकारी का लागि हिमालय स्प्रिंग वाटर प्राली नया बानेश्वर काठमाडौँ फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्।
5: यो हो थाह संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
6: थाह संचार नेटवर्कमा समाचार अब विस्तारमा। अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख प्रेम कुमार राईले पासपोर्ट छपाईको ठेक्काका विषयमा प्रधानमन्त्री बालेन्द्र शाह र उहाँको सचिवालयले दिएको दबावका बारेमा बोल्न अस्वीकार गर्नुभएको छ। आज राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उहाँले पासपोर्ट छपाईको ठेक्काका विषयमा प्रधानमन्त्रीले छलफलका लागि बोलाएको र आफूहरू प्रधानमन्त्री कार्यालयमा गएको र त्यसलाई स्वाभाविक रूपमा लिएको बताउनुभयो। प्रधानमन्त्री शाह र उहाँको सचिवालयका सदस्यले गत असार 1 गते प्रमुख आयुक्त राई र अख्तियारका अन्य आयुक्तलाई प्रधानमन्त्री कार्यालयको एउटा कोठामा 7 घण्टाभन्दा बढ़ी समय राखेर पासपोर्ट छपाईको ठेक्कामा भ्रष्टाचार मुद्दा दायर गर्न दबाव दिएको समाचार सार्वजनिक भएको थियो। त्यसपछि राजधानी विभागका तत्कालीन महानिर्देशकलाई पक्राउ गरिएको थियो। असार 8 गते भ्रष्टाचार मुद्दा नै दायर गरियो तर आज अख्तियार प्रमुख राई प्रधानमन्त्री कार्यालयको बारेमा बचेर जवाब दिनुभयो। बैठकमा सहभागी सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछानेले भने अख्तियार प्रमुखलाई प्रधानमन्त्री कार्यालयमा थुनेर राख्नु गम्भीर विषय भएको बताउनु भएको छ। लामिछानेले संवैधानिक निकायलाई निकम्मा बनाउन नहुने बताउनुभयो।
7: हाम्रो नेतृत्वको सरकारबाट कुनै कमजोरी भएको रहेछ र त्यसले तपाईँहरूको काम कारवाहीमा कुनै अवरोध सृजना भएको रहेछ भने अनुसन्धान अभियोजन जस्ता काममा अवरोध सृजना गर्नु भनेको पनि आफैमा एक किसिमको अपराध हो। त्यसको स्पष्ट आधार कारण र समस्या देखिएको छ भने म तपाईँलाई स्पष्टका साथ भन्न चाहन्छु कि यहाँहरूले आफ्नो ढंगले यसलाई कार्यवाहीको प्रक्रियामा अगाडि बढाउन सक्नुहुन्छ। त्यस्ता कोही मानिसहरू संलग्न रहेछन् र तपाईँ यसमा त्यसका आधार कारण छन् तपाईँहरू यहाँहरूले जान्नुभएको छ। त्यसमा हाम्रो कुनै पनि किसिमको दबाव प्रभाव यहाँहरूलाई हुने छैन।
6: रासपाकै सांसद डाक्टर अमरेश कुमार सिंहले अख्तियारलाई थप सुदृढ राजनैतिक प्रभावबाट मुक्त बनाउनुपर्ने र संवैधानिक निकायले पनि उसै गरी काम गर्नुपर्ने बताउनुभयो।
8: अख्तियारको काम कारवाहीमा धेरै प्रश्न गर्दैन किनकि हरि कथा हरि अनन्त हरि कथा अनन्त करप्सनको नाम र कथा अनन्त छ। म भन्दिनँ कि गीतिकर्मासी गऱ्यो डिस्टरीवाला गऱ्यो अखबार गऱ्यो र अहिले सबभन्दा बढी पहिला खेती पनि करप्सनको म किताबहरू पढ्छु अहिले पनि एउटा किताबहरू लिएर आएको छु कि पहिला करप्सनको पैसा सबभन्दा ब्ल्याक मनी युज गर्ने रियल इस्टेटमा।
6: बैठकमा अख्तियार प्रमुख राईले पतञ्जली जग्गा प्रकरणमा प्रधानमन्त्रीको निर्देशन अनुसार नीतिगत होइन व्यक्तिगत मुद्दा लगाएको बताउनुभयो।
9: अब एउटा चाहिँ पतञ्जलीको कुरा आएको हुनाले पतञ्जलीको विषयमा कुरो उठाइहाल्छु। हामीले यो नीतिगत निर्णय भनेर मुद्दा लगाएको होइन, त्यसमा स्पष्ट हुनुपर्छ। हामीले व्यक्तिगत निर्णय भनेर लगाएको छौँ किनभने त्यहाँ भूमि सुधार मन्त्री तत्कालीन भूमि सुधार मन्त्रीले सम्माननीय प्रधानमन्त्रीज्यूको निर्देशन अनुमोदन चाहिँ मैले जग्गालाई जाने तपाईँको चाहिँ बिक्री वितरण गर्नको लागि प्रस्ताव पेश गरेको छु भनेको हुनाले हामीले नीतिगत होइन व्यक्तिगत डिसिजन लगाएको नै लगाएको नीतिगत भन्दैन।
6: उहाँले मन्त्री परिषदबाट हुने नीतिगत निर्णयका सम्बन्धमा विद्यमान कानूनी अस्पष्टता हटाउनु पर्नेमा जोड़ समेत दिनुभयो। आयोग ऐनको दफा 4 रहेको प्रावधानका कारण मन्त्री परिषदका कतिपय निर्णयहरूमा आयोगले अनुसन्धान अघि बढ़ाउन नसकेको उल्लेख गर्नुभयो।
9: नीतिगत यो जबसम्म हामीले करेक्सन गर्दैनौ नीतिगत यो मन्त्री परिषदको निर्णय चाहिँ समितिका निर्णयहरू हेर्न नसक्ने भन्ने जुन विषयवस्तु छ त्यो विषयवस्तुलाई के गर्ने भन्ने चाहिँ हामीलाई चाहिँ स्पष्ट निर्देशन हुँदैन। तबसम्म क्याबिनेटले गरेका डिसिजनमाथि हामीले चाहिँ बुझाउन सक्दैन त्यो हिसाबले चाहिँ
6: तर संसदीय समितिले दिएका निर्देशन मध्ये 80% मुद्दामा भने छानबिन गरेर अघि बढ़ाइएको बताउनुभयो।
10: सत्तारूढ़ रासोपाका सांसद खगेन्द्र सुनारले निश्चित बिचौलियाली प्रहरी हेडक्वार्टर कब्जा गरेको आरोप लगाउनु भएको छ। आज सार्वजनिक लेखा समितिको बैठकमा सुनारले प्रहरीका स्रोत साधन खरीदमा भएको भनिएको अनियमितताको छानबिन गर्नुपर्ने बताउनुभयो। सांसद सुनारले आफूमाथि मानमर्जनको आरोप लागि अदालत गएर मुद्दा हाल्न चुनौती दिनुभयो। भ्रष्टाचारको प्रश्न उठ्दा भनभन बाह्य शैली भनेर नहुने भन्दै उहाँले समिति सभापतिलाई चित्त नबुझे आफूलाई निकाल्न समेत चुनौती दिनुभयो।
11: ए भन भन भाइयो, भन कति खाइयो, भन छिटो चाहियो, लौ छिटो भन, अत यता भन, भैलीको शैलीमा प्रश्न हुँदैन। प्रश्न निर्मम हुन्छ, गम्भीर हुन्छ, गहिरो हुन्छ, तलैबाट हुन्छ। प्रश्नकर्ता वक्ता अस्वाभाविक अमर्यादित लाग्यो भने समितिको सभापतिले आजैको मितिबाट घर पठाइदिनु होला। म दैलेखको नाइट बस चढ्न तयार छु, तर यो ठाउँमा बस्ने बेलासम्म प्रश्न निर्मम हुन्छ, त्यो गहिरो हुन्छ, कसैको चाकडी कोही कसैलाई भन्नुपर्ने केही कसै गर्नुपर्ने छ भने सम्बन्धित माननीयजीले यसरी हो नि बोल्ने भनेर मजाले बोल्न सक्नुहुनेछ। त्यो सार्वभौमिक त्यो अधिकार सबैलाई छ।
10: समितिको यसअघिको बैठकमा सुनाट प्रहरी महानिरीक्षक दानबहादुर कार्कीबीच प्रहरीको पोसाक खरिद प्रक्रियामा अनियमितता भएको विषयमा विवाद भएको थियो। आजको बैठकमा सांसद सुनारले अर्को विषय समाज कल्याण परिषद सबैभन्दा बदनाम संस्था भएको आरोप पनि लगाउनु भएको छ। नेपाललाई प्राप्त हुने वैदेशिक सहायताको लेखा परीक्षण सम्बन्धमा भएको छलफलमा उहाँले गम्भीर प्रश्न उठाउनु भएको हो।
11: समाज कल्याण परिषदमा हजारौं संस्थाहरू दर्तामा छन्, जस्तै गरीबका नाममा, दलितका नाममा, राउटेका नाममा, उपेक्षितका नाममा, उत्पीडितका नाममा, तल्लो वर्गको नाममा, शोषितको नाममा, पीड़ितको नाममा, वादीका नाममा, तल्लो वर्गको नाममा पैसा आउँछ। सबै पैसा कहाँ लगानी भइरहेको छ? गरीबका नाममा, दलितका नाममा राजनीति गर्नेहरू चाहिँ दैनिक बजारमा घर ठडाउने, सुर्खेत बजारमा घर ठडाउने, छोराछोरी अमेरिका राख्ने, आफू काठमाडौँमा दलितको अभियन्ता बनेर, अगुवा बनेर एनजीओ चलाएर बस्ने, मुख दलितको देखाउने, नाक चाहिँ आफ्नो देखाएर हिँड्ने बजारमा, त्यो पाइँदैन, त्यो गर्नु हुँदैन।
10: सांसद सुनारले वैदेशिक ऋण तथा सहयोगमा निर्माण भएका ठूला पूर्वाधारको उपयोगिता र आर्थिक प्रतिफलबारे पनि प्रश्न उठाउनुभयो। पोखरा र भैरहवा विमानस्थल लगायत परियोजनाको संचालन अवस्था मूल्याङ्कन गर्दै ऋणको भार मात्र थपिने गरी परियोजना अघि बढ़ाउन नहुने उहाँको भनाइ छ।
6: नेपाली कंग्रेसको संस्थापन इतर समूहले 15 महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै अदालत जाने निर्णय गरेको छ। महाराजगंज स्थित डाक्टर शशांक कोइरालाको निवासमा आज बसेको शीर्ष नेताहरूको बैठकले अदालत जाने निर्णय गरेको हो। संस्थापन इतर समूहका प्रचार प्रसार समिति संयोजक मेन विश्वकर्माले महाराजगंज बैठकले अदालत जाने निर्णय गरेको जानकारी दिनुभयो। अदालतमा पार्टीको आधिकारिकता सम्बन्धी विवादको मुद्दा पनि सुनवाई हुने भएपछि महाधिवेशन प्रक्रिया अगाडि बढ़ाउन नहुने इतर समूहको भनाइ छ। तर पार्टीले भने महाधिवेशन प्रक्रिया अघि बढ़ाइसकेको छ। केन्द्रीय निर्वाचन समितिको पछिल्लो निर्णय अनुसार पार्टीको वड़ा अधिवेशन भदौ 24 गते हुने भएको छ। कंग्रेसले असोज 16 19 गतेसम्म काठमाडौँमा 15 महाधिवेशन गर्ने पूर्व निर्णयलाई यथावत राख्दै तल्लो तहका अधिवेशनको कार्यतालिका हेरफेर गरेको छ।
10: बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ। हेटौडा स्थित प्रदेश प्रमुखको कार्यालयमा आज आयोजित समारोहमा प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले मुख्यमन्त्री थापालाई पद तथा गोपनीयताको शपथ गराउनु भएको हो। वहाँ नेपालको संविधानको धारा 168 उपधारा 2 बमोजिम मुख्यमन्त्री नियुक्त हुनुभएको हो। नयाँ सरकारमा 6 नवनियुक्त मन्त्रीले पनि आजै पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेश प्रमुख देवकोटाले राप्रपाका 3 सहित 6 नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराउनु भएको छ। एमालेबाट भरत केसी भौतिक पूर्वाधार विकास मन्त्री र ज्ञानबहादुर तामाङ बिना विभागीय मन्त्री नियुक्त भएका छन्। यसैगरी नेकपाबाट सरल सहयात्री पौडेल आर्थिक मामिला तथा योजना मन्त्री नियुक्त हुनुभएको छ। राप्रपाबाट राजु विष्ट खानेपानी, ऊर्जा तथा सिंचाई मन्त्री गिरबहादुर तामाङ स्वास्थ्य तथा सामाजिक मन्त्री र राजेन्द्र प्रजापति उद्योग पर्यटन श्रम तथा यातायात मन्त्री नियुक्त भएका छन् नेकपा एमाले नेपाली कम्युनिष्ट पार्टी नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको समर्थनमा मुख्यमन्त्री बन्नुभएका थापालाई 63 प्रदेशसभा सदस्यको समर्थन रहेको छ वहाँलाई एमालेका 25 नेकपाका 26 र राप्रपाका 12 प्रदेशसभा सदस्यले समर्थन गरेका छन् तर एमाले समर्थन गरेको विषयमा राप्रपामा किचलो शुरू भएको छ राप्रपाले बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापालाई कार्यवाही गरेको छ पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले पत्रकार सम्मेलन गर्दै आज बसेको सचिवालय बैठकले थापालाई अनुशासनको कार्यवाही गर्ने निर्णय गरेको जानकारी दिनुभयो कार्यवाही स्वरूप थापालाई साधारण सदस्य समेत नरहने गरी पदमुक्त गर्ने निर्णय गरिएको उहाँको भनाई छ बागमती प्रदेश सरकार गठनका लागि एमाले र नेकपाको गठबन्धनलाई समर्थन गरेको भन्दै संसदीय दलका नेता थापालाई कार्यवाही गरिएको हो अध्यक्ष लिङ्देनले एमाले चलखेल गरेर पार्टीभित्र समस्या खड़ा गरेको पनि आरोप लगाउनु भएको छ
6: नेपाल परिवेशमा संसदीय समितिका निर्देशन लगायतका थप समाचार बाँकी नै छन् सुन्दै गर्नुहोला
12: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
13: मार्बल मार्बलका सिकेको सी प्रडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड साथै मार्बलका यूपीवीसी प्रडक्टहरू लेड फ्री यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
12: सुरक्षा घरको साथ जीवन

0: गर्ने
1: ढुकढुक होइन ढुक्क हौ प्रभु महालक्ष्मीबाटै जीवन बीमा गरौँ।
2: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड।
3: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
4: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भएको नेपाल परिवेशमा अब बाँकी समाचार।
5: संसदीय समितिले एलपीजी ग्यासको खपत व्यवस्थापन र सुरक्षाका लागि आधुनिक प्रविधिको प्रयोग तथा प्रभावकारी ट्र्याकिङ प्रणाली लागू गर्न निर्देशन दिएको छ। सिंहदरबारमा आज बसेको प्रतिनिधि सभा अन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा सभापति रहबर अन्सारीले समितिका तर्फबाट यो निर्देशन दिनुभएको हो। सभापति अन्सारीले ग्यास सिलिण्डरको लगत राख्ने र व्यावसायिक एवं घरायसी प्रयोजनका सिलिण्डर वर्गीकरण गर्ने विषयमा विशेष जोड दिनुभएको छ। नेपाल आयल निगमले उपभोक्तालाई दिँदै आएको सहुलियतलाई भन्दा पनि निगमले बेहोरिरहेको घाटाका रूपमा बुझ्नुपर्ने उहाँले उल्लेख गर्नुभयो। व्यावसायिक क्षेत्रमा प्रयोग हुने सिलिण्डरमा नाफा लिएर बिक्री गर्दा निगमको वित्तीय अवस्था सुधार गर्न सकिने र घरायसी उपभोक्तालाई राहत दिन सहज हुने उहाँको भनाइ छ। ग्यास सिलिण्डरको सुरक्षा र गुणस्तर सुनिश्चित गर्न प्रत्येक सिलिण्डरको डिजिटल प्रोफाइल तयार पार्नुपर्ने प्रस्ताव अन्सारीले अघि सार्नुभयो। यसले सिलिण्डरको घुम्ती दर बढ़ाउने, बजारमा मौजदात व्यवस्थापन गर्ने र दुर्घटनाको जोखिम न्यूनीकरण गर्ने विश्वास उहाँले व्यक्त गर्नुभएको छ। समिति सभापति अन्सारीले सिलिण्डरको उत्पत्ति भरिएको मिति र अन्तिम परीक्षणको स्पष्ट जानकारी ट्र्याकिङ प्रणाली मार्फत हुनुपर्ने बताउनुभयो।
4: प्रतिनिधि सभाको पूर्वाधार विकास समितिले भने बागमती नदीमा भइरहेको ढल तथा फोहोर पानीको विसर्जन तत्काल नियन्त्रण गर्न र एकीकृत योजना बनाउन सरकारलाई निर्देशन दिएको छ। सिंहदरबारमा आज बसेको सो समितिको बैठकले यस्तो निर्णय गरेको हो। बैठकका निर्णय सार्वजनिक गर्दै समिति सभापति आशिष गजुरेलले बागमती नदीको अधिकार क्षेत्र स्पष्ट निर्धारण गरी अतिक्रमण नियन्त्रण, नदी क्षेत्र संरक्षण तथा बढ़ी बाढ़ी जोखिम व्यवस्थापनलाई एकीकृत रूपमा अघि बढ़ाउन पूर्वाधार विकास मन्त्रालयलाई निर्देशन दिने निर्णय भएको बताउनुभयो। बागमतीको सौन्दर्यकरणलाई संरचना निर्माणमा मात्र सीमित नगरी हरित, खुला, पैदल मैत्री तथा नागरिक मैत्री नदी करिडोरका रूपमा विकास गर्न पनि उहाँले भन्नुभयो। यसका साथै बागमती नदीको वातावरणीय पुनर्जीवनलाई धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा पर्यटन सम्पदासँग जोडेर हेरिटेज रिभर करिडोरका रूपमा विकास गर्न सभापति गजुरेलले निर्देशन दिनुभयो।
5: बाह्रको जितपुर सिमरा उपमहानगरपालिका एकमा तीन वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा काठमाण्डको माइतीघरमा प्रदर्शन भएको छ। विभिन्न प्लेकार्ड बोकेर माइतीघरमा प्रदर्शन गरिएको हो। बालिका हत्याको विरोधमा जितपुर सिमरा उपमहानगरपालिकाभित्रका निजी तथा सामुदायिक विद्यालयहरूले आज शोक सभा गरेर विद्यालय बन्द गरेका थिए। सिमरामा अहिले पनि प्रदर्शन जारी छ। प्रहरीले समयमै ध्यान नदिएकाले बालिकाको हत्या भएको भन्दै हिजोदेखिको आन्दोलनलाई आज पनि जारी राखेका हुन्। आन्दोलित स्थानीयले आज बिहानैदेखि उपमहानगरपालिकाभित्रका ग्रामीण सड़कहरूमा समेत टायर बालेर प्रदर्शन गरेका हुन्। यसअघि हिजो दिउँसोबाट बन्द रहेको वीरगंज पथलैया सड़क खण्डमा यातायात चल्न सकेको छैन। मंगलबार साँझ बालिकाको शव भेटिएपछि प्रहरीले जितपुर सिमरा दुई किशोरलाई पक्राउ गरिसकेको छ।
4: यस्तै माइतीघर मण्डलामै भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका हक अधिकार सुनिश्चित गर्न माग गर्दै खबरदारी र्याली निकालिएको छ। संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा काठमाडौँ उपत्यका विशेष समितिको आयोजनामा माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म खबरदारी र्याली निकालिएको हो। आफ्ना आधारभूत अधिकार, सुरक्षित आवास र बसोबासको व्यवस्था हुनुपर्ने माग गर्दै उनीहरूले प्रदर्शन गरेका हुन्। माइतीघर मण्डलामा जम्मा भएका सहभागी विभिन्न नाराबाजीसहित नयाँ बानेश्वर पुगेर खबरदारी सभामा परिणत भएका थिए।
5: शिक्षा मन्त्रालय वैदेशिक अध्ययन अनुमति शाखाले वैदेशिक अध्ययन अनुमति पत्र एनओसी लिने बारे शैक्षिक परामर्शदात्री संस्थाहरूले विद्यार्थीहरूले गलत जानकारी दिएर दुःख दिएको भन्दै त्यस्तो नगर्न चेतावनी दिएको छ। मन्त्रालयले आज सूचना जारी गर्दै गलत सूचना दिए कार्यवाही गर्ने चेतावनी समेत दिएको छ। मन्त्रालयका अनुसार एनओसी शाखाबाट एनओसीको लागि आवेदन गर्ने प्रक्रियालाई पूर्णत अनलाइन तथा डिजिटल माध्यमबाट सरल र सहज बनाइएको छ। साथै एनओसी प्राप्त गर्ने प्रक्रियालाई पनि पूर्णत अनलाइन तथा डिजिटल माध्यमबाट बनाउन मन्त्रालय तथा एनओसी शाखा निरन्तर प्रयत्नशील रहेको जनाइएको छ। मन्त्रालयले सम्पूर्ण सेवाग्राही, शैक्षिक परामर्श व्यवसायी तथा सरोकारवालाहरूलाई विभिन्न प्रक्रिया अपनाउन निर्देशन दिएको छ। मन्त्रालयले कुनै पनि शैक्षिक परामर्श संस्थाले एनओसीका नाममा गलत सूचना प्रवाह गर्ने, सेवाग्राहीलाई भ्रम पार्ने वा अनावश्यक भौतिक रूपमा कार्यालय पठाउने जस्ता गैर कानूनी र भ्रामक अभ्यास तत्काल रोक्न सचेत गराएको छ।
4: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रेस खरिदका विषयमा पनि विस्तृत अनुसन्धान भइरहेको जनाएको छ। आज बसेको राज्य व्यवस्था समितिको बैठकमा आयोगका निमित्त सचिव पद्मा मैनालीले सेक्युरिटी प्रेस खरिद गर्दा 70 करोड़ कमिशनको मूलमुलाई भएको बारेमा विस्तृत अनुसन्धान जारी रहेको बताउनु भएको हो। उहाँले सार्वजनिक लेखा समितिबाट प्राप्त भएका करिब 10 वटा निर्देशन मध्ये सेक्युरिटी प्रेस खरिद प्रकरणलाई आयोगले अध्ययन गरिरहेको बताउनुभयो। सेक्युरिटी प्रेस खरिद प्रकरणमा तत्कालीन संचार मन्त्री गोकुल बास्कोटा आरोपित हुनुहुन्छ। बास्कोटा र सुरक्षण मुद्रण प्रेसका लागि स्विस कम्पनीका नेपाल एजेन्ट विजय प्रकाश मिश्रबीच खरिद लागत र त्यसबाट आउने 70 करोड़ कमिशनबारे भएको कुराकानीको अडियो सार्वजनिक भएको थियो। यस्तै सचिव मैनालीले राष्ट्रिय ट्रमा सेन्टर र वीर अस्पतालसँग सम्बन्धित 2-3 वटा उजुरीहरूको पनि विस्तृत अनुसन्धानको प्रक्रियामा रहेको बताउनुभयो।
5: नेपाल राष्ट्र बैंकका गवर्नर र संचालक समितिका सदस्यको कार्यकाल 3 वर्षमा सीमित गरिने भएको छ। अर्थ समितिको आजको बैठकमा गवर्नर र संचालकहरूको 5 वर्षको कार्यकाललाई 3 वर्षमा सीमित गर्न सहमति भएको हो। नेपाल राष्ट्र बैंक ऐन 2058 संशोधन गर्न बनेको विधेयकमाथि आज भएको छलफलमा गवर्नरको कार्य सम्पादन सन्तोषजनक भएमा 2 वर्ष पदावधि थप्न सकिने प्रस्ताव विधेयकमा गरिएको समितिका सभापति कृष्ण हरिबुढा थोकीले बताउनुभयो। विद्यमान ऐन अनुसार गवर्नर, डेपुटी गवर्नर र संचालकको कार्यकाल 5 वर्षको हुने व्यवस्था छ। गवर्नरलाई एक पटकका लागि र संचालकले जतिसुकै पटकका लागि पुनः नियुक्ति गर्न सकिने व्यवस्था छ। प्रस्तावित विधेयक पारित भएमा गवर्नर, डेपुटी गवर्नर र संचालकको पदावधि 3 वर्षमा झर्नेछ भने पुनः नियुक्ति मिलेमा 5 वर्षको हुनेछ।
4: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशीको कनेक्शन।
2: जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई चोइस गर्ने सुविधा हुन्छ। thahakhabar.com जहाँ तपाईँ निर्धक्क चोइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। thahakhabar.com त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिनछिनको खबर अब thahakhabar.com।
3: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज,
4: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। नेपाल परिवेश अनलाइनमा थाहा संचार .com र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
5: अब बाँकी समाचार। समस्याग्रस्त सहकारीको कालो सूचीमा रहेका एकजना व्यक्ति विमानस्थलबाट पक्राउ परेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरीले आज पक्राउ गरेको हो। पक्राउ पर्नेमा राकेश कुमार रावल रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनी नेपाली एयरलाइन्स मार्फत विदेश जाने तयारीमा थिए। सो क्रममा गरिएको जाँचबुझका क्रममा उनी समस्याग्रस्त सहकारीको कालो सूचीमा रहेको पाइएपछि प्रहरीले नियन्त्रणमा लिएको हो। घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढ़ाएको छ।
4: कैलालीमा 2,00,000 घुस रकमसहित विद्यालय व्यवस्थापन समितिका सदस्य पक्राउ परेका छन्। पक्राउ पर्नेमा गौरी गंगा नगरपालिका 4 को कालिका माध्यमिक विद्यालय व्यवस्थापन समितिका सदस्य देव बहादुर बम रहेका छन्। उनलाई अख्तियारको महेन्द्रनगरबाट खटिएको टोलीले घुस रकमसहित रंगे हात पक्रेको हो। अख्तियार महेन्द्रनगरका सूचना अधिकारी चेतराज भट्टका अनुसार बमले विद्यालयमा कार्यरत कर्मचारीको पारिश्रमिक रकम वृद्धि गर्ने लोभ देखाएर रकम असुलेका थिए। उनलाई नियन्त्रणमा लिएर थप सोधपूछ तथा अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।
5: दुई दिनदेखि हराइरहेका एक बालक नवल परासी पूर्वको सामुदायिक वनमा सकुशल भेटिएका छन्। गैंडाकोट नगरपालिका 14 भागरबाट हराएका 2.5 वर्षीय बालकलाई 2 दिनपछि सामुदायिक वनबाट सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय नवल परासी पूर्वले जनाएको छ। भदौ 2 गते बिहानदेखि बालक बेपत्ता थिए। त्यसपछि बालकको खोजीका लागि स्थानीय बासिन्दासँगै इलाका प्रहरी कार्यालय गैंडाकोट, इलाका प्रहरी कार्यालय रजहर तथा अस्थायी प्रहरी पोस्ट बेल्दियाबाट टोली परिचालन गरिएको थियो। खोज तलाशका क्रममा आज बिहान बालक सिवानलाई गैंडाकोट नगरपालिका 14 स्थित शंख देवी सामुदायिक वन अन्तर्गत भागर खोलाको सिरानमा फेला पारिएको प्रहरीले जनाएको छ। सकुशल उद्धार गरिएका बालकले आवश्यक प्रक्रिया पूरा गरी प्रहरीले सम्बन्धित आफन्तको जिम्मा लगाएको छ।
4: मदन भण्डारी राजमार्ग अन्तर्गत गुल्मीको रेडी भेडुवा र रेडी खरज्याङ सड़क खण्डका प्रभावित घरधनीहरूले क्षतिपूर्ति बापतको रकम प्राप्त गरेका छन्। मदन भण्डारी राजमार्ग योजना कार्यालय गुल्मीले सड़क विस्तारका क्रममा प्रभावित क्षेत्रका घरधनीलाई 10,36,71,000 रूपियाँ क्षतिपूर्ति बापतको रकम उपलब्ध गराएको छ। मुआवजा तथा क्षतिपूर्ति निर्धारण समितिको मूल्यांकनका आधारमा उक्त रकम सम्बन्धित घरधनीहरूको ब्याङ्क खातामा उपलब्ध गराएको मदन भण्डारी राजमार्ग योजना कार्यालय गुल्मीका इन्जिनियर एवं सूचना अधिकारी प्रभात तिवारीले जानकारी दिनुभयो। मदन भण्डारी राजमार्ग अन्तर्गत रेडी भेडुवा सड़क खण्डका 138 जना र रेडी खरज्याङ सड़क खण्डका 46 जना घरधनीलाई क्षतिपूर्ति उपलब्ध गराइएको हो।
5: नेप्से परिसूचक आज सामान्य अंकले बढ़ेको छ। त्यससँगै परिसूचक नेप्से 7.17 अंकले बढ़ेर 2629 बिन्दुमा कायम भएको छ। आज कारोबार रकम पनि बढ़ेको छ। हिजो 3,29,00,00,000 कारोबार भएकोमा आज 4,40,00,00,000 रूपियाँको भएको छ। आज 132 कम्पनीको शेयर मूल्य बढ़दा 132 कम्पनीको शेयर मूल्य घट्यो भने 13 कम्पनीको शेयर मूल्य स्थिर रह्यो।
4: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी सेनाले इरानलाई छलेर स्ट्रेट अफ होर्मुजबाट हरेक दिन ठूलो परिणाममा तेल पैठारी गरिएको खुलेको छ। पछिल्ला केही हप्तादेखि अमेरिकी सेनाले हरेक राति 15-20 वटा तेल बोकेका पानी जाँच ओमानको छेउँदै होर्मुजबाट पठाइरहेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले उल्लेख गरेका छन्। अमेरिका र इजरायलले फेब्रुअरीमा इरानमाथि आक्रमण गर्नुअघि विश्वको करिब 20% तेल र ग्यास होर्मुज हुँदै पैठारी हुने गरेको थियो। आफूमाथि आक्रमण भएपछि इरानले अहिले होर्मुज जलमार्ग बन्द गरेको छ। तर केही हप्तादेखि अमेरिकी सेनाको सहयोगमा युद्ध शुरू हुनुअघि जति पैठारी हुन्थ्यो त्यसको झण्डै आधा परिणाम अथवा दैनिक करिब एक करोड़ ब्यारेल तेल हर्मुजबाट पैठारी भइरहेको दावी गरिएको छ। अमेरिकी नेतृत्वको यो प्रयासले द्वन्द्वको असर कम गरिरहेको छ। तेल आपूर्तिमा आएको रोकावटले गर्दा कच्चा तेलको मूल्य ह्वात्तै बढ़ेको थियो। हर्मुजबाट बाहिरिने तेलको परिणाम अझै युद्ध अघिको अवस्थामै पुगेको छैन, तर यसले विश्वव्यापी आपूर्तिमा स्पष्ट अन्तर ल्याएको छ। विश्व बजारमा आज कच्चा तेलको मूल्य बढ़ेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हिजो इरान विरूद्ध विनाशकारी आर्थिक कार्यवाही अघि बढ़ाउने चेतावनी दिनुभएको थियो। उहाँको यो धम्कीसँगै विश्व बजारमा कच्चा तेलको प्रमुख मापदण्ड मानिने ब्रेन्ट क्रूड फ्युचर्सको मूल्य 2.4% बढ़ेर करिब $94 प्रति ब्यारेलमा पुगेको छ।
5: नेपाल परिवेशमा अब खेल समाचार। 11 विश्व हापकिडो च्याम्पियनशीपमा सहभागी हुन नेपाली टोली आज दक्षिण कोरिया प्रस्थान गरेको छ। अगस्त 22 तारीकमा हुने प्रतियोगितामा दुई खेलाड़ीले नेपालको चुनौती प्रस्तुत गर्नेछन्। पुरूष 80-84 केजीमा दीपक छन्त्याल तथा महिला 48-52 केजीमा मेघमा गुरूङले प्रतिस्पर्धा गर्नेछन्। थाइल्याण्डमा भएको गत संस्करणमा मेघमाले रजत जितेको नेपाल हापकिडो संघका अध्यक्ष कालीबहादुर घरती मगरले जनाएका छन्। हापकिडोको विश्व च्याम्पियनशीप 2 वर्षको अन्तरालमा हुने गरेको छ। खेलाड़ीलाई राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्य सचिव रामचरित्र मेहता र राखेप कार्यकारी समितिका सदस्य पवन साईले आजै एक कार्यक्रमबीच विदाई गरेका थिए।
4: दक्षिण अफ्रिकाका पूर्व क्रिकेटर एबी डिभिलियर्सले विदेशमा टेस्ट क्रिकेट खेल्ने क्रममा भारतीय क्रिकेटर सचिन तेन्दुलकर भन्दा विराट कोहली उत्कृष्ट रहेको दावी गरेका छन्। उनले कोहलीले विदेशी भूमिमा भारतका उत्कृष्ट टेस्ट ब्याटरको रूपमा आफूलाई स्थापित गरेको दावी गरे। डिभिलियर्सका अनुसार तेन्दुलकरले उपमहाद्वीपका ब्याटरहरूले स्विंग र बाउन्सी पिचमा पनि सफलता पाउन सक्छन् भन्ने विश्वास दिलाएको, तर कोहलीले त्यस विश्वासलाई अझ माथिल्लो स्तरमा पुर्याउँदै नयाँ मानक स्थापित गरेको बताए। गल्लेमा हिजो भारतले श्रीलंकामाथि 165 रनको जित निकालेपछि डिभिलियर्सले आफ्नो युट्यूब च्यानल मार्फत यस्तो धारणा राखेका हुन्। उनको भनाएपछि समर्थकले पक्ष र विपक्षमा आफ्नो विचार राखेर आलोचना र समर्थन गरिरहेका छन्।
5: ताप्लेजुङको फुङलिङमा भदौ 12 गतेदेखि शुरू हुने चौथो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड कपको खेल तालिका सार्वजनिक भएको छ। आयोजक लाखेश जात्रा संचालन समितिले ताप्लेजुङको उत्तरी क्षेत्रमा स्याम्दो पोखरी, सिङजे माताल र डिकी छिङलिङ गुम्बा पुगेर खेल तालिका सार्वजनिक गरेको हो। 8 टीम सहभागी हुने पहिलो खेलमा भदौ 12 गते समूह ए आयोजक ताप्लेजुङ 11 र भारतको जर्जियन युनाइटेड फुटबल क्लब बीच प्रतिस्पर्धा हुने समितिका अध्यक्ष सागर मादेनले जानकारी दिएका छन्। प्रतियोगिताको विजेताले 7,02,083 रूपियाँ तथा उपविजेताले 3,52,083 रूपियाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने भएका छन्। सर्वोत्कृष्ट खेलाड़ीले बजाज कम्पनीको एक थान मोटरसाइकल पुरस्कार पाउँदैछन्। हरेक दिनका म्यान अफ द म्याच खेल्ने खेलाड़ीलाई 7,000 रूपियाँ मूल्य बराबरको अलैची प्रदान गरिनेछ।
4: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
5: अख्तियारको कार्यक्षेत्रबारे राज्य व्यवस्था समितिमा छलफल, लेखा समितिमा रासोपा सांसद सुनारको अडान कायमै।
4: बागमतीका नवनियुक्त मुख्यमन्त्री थापाद्वारा शपथ ग्रहण, राप्रपाद्वारा बागमती प्रदेश संसदीय दलका नेतालाई कार्यवाही।
5: कैलालीमा 2,00,000 घुससहित विद्यालय व्यवस्थापन समितिका सदस्य पक्राउ, समस्याग्रस्त सहकारीको कालो सूचीमा रहेका एक व्यक्ति प्रहरीको नियन्त्रणमा।
4: इरानलाई छलेर हुर्मुजबाटै अमेरिकाले तेल पैठारी गरेको खुलासा, आर्थिक युद्ध छिन्ने ट्रम्पको धम्कीपछि तेलको मूल्य बढ़्यो।
5: र विश्व हापकिडो च्याम्पियनशीपमा सहभागी हुन नेपाली टोली दक्षिण कोरिया प्रस्थान। टेस्ट क्रिकेटमा सचिन भन्दा विराट कोहली उत्कृष्ट रहेको एबी डिभिलियर्सको दावी।
4: थाहा संसार नेटवर्कले काठमाण्डुमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। अप्सरा र जगत विदा हुन्छौ। नमस्कार।
3: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्याण्डल हो @thahakhabar।
6: के तपाईँ सम्पूर्ण घरयासी सामानहरू एउटै छानामुनि किनमेल गर्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस्, मीन भवन नयाँ बानेश्वरमा खुलेको छ अल इन वान मार्ट सुपर मार्केट। हामी कहाँ लत्ता कपडा, खाद्य सामग्री, खाना नास्ताका पसलहरू, बैंकिङ संस्थाहरू लगायत नुनदेखि सुनसम्मका सामानहरू एउटै छानामुनि उपलब्ध छ। अब घरयासी सामानहरू किनमेल गर्न धेरै पसलहरू चार्नु पर्दैन। सम्पूर्ण सामग्रीका लागि अल इन वान मार्ट सुपर मार्केट, मीन भवन नयाँ बानेश्वर काठमाडौँ।
7: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टाप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्।

0: एनसीसी नेपाली सेवाको साझा पक्षबाट गनी अन्सारीको नमस्कार। आज कार्यक्रममा संसदीय समितिमा अख्तियार प्रमुखलाई कयौं सुझाव र प्रश्न, आयोग निष्पक्ष हुनुपर्नेमा सत्ता पक्षकै जोड, नेपालमा वैदेशिक सहायतालाई लेखा परीक्षणको दायरामा किन ल्याउन खोजिएको,
1: एउटा कुरो के हो भन्दाखेरि आर्थिक अनुशासन नगरिकन वित्तीय सुशासन आउन सकिँदैन।
0: सार्वजनिक लेखा समितिका सभापति र अन्तर्राष्ट्रिय प्रसंगमा रूसले युक्रेनमा गरेका पछिल्ला हमलाहरूमा कम्तीमा 15 जनाको मृत्यु। तर सबैभन्दा पहिला आजका प्रमुख विश्व समाचार।
2: किएवका मेयर भिताली क्लिट्सकोले बीबीसीसँग कुरा गर्दै युक्रेनलाई सर्वसाधारणको सुरक्षा गर्न आफ्ना साझेदार देशहरूबाट थप सहयोग आवश्यक रहेको बताएका छन्। उनको यो भनाई रातभरि भएको अर्को भीषण रूसी बमबारी पछि आएको हो। क्लिट्सको रूसी आक्रमणमा परेको स्थानको निरीक्षणमा गएका थिए। राजधानीका विभिन्न स्थानमा भएका आक्रमणमा कम्तीमा 15 जनाको ज्यान गएको छ भने 40 भन्दा बढ़ी घाइते भएका छन्। किएवमा रहेका बीबीसी संवाददाता ड्यान जनसन भन्छन्, शहरको बाहिरी भेगमा कैयौं आवासीय भवनहरूमा क्षति पुगेका छन् भने केही घरहरू त्यत्तिकै देखिन्छन्। त्यो क्षेत्रमा बस्ने कम्तीमा 2 जनाको ज्यान गएको छ, थुप्रै घाइते भएका छन् अनि बाँचेकाहरू पनि घरबार विहीन भएका छन्। स्थानीय विद्यालयहरू र बाल अस्पतालमा पनि क्षति पुगेका छन्। बीबीसीका ड्यान जनसनको भनाई। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ओडेसा क्षेत्रमा रहेको मोल्डोभासँगको एउटा सीमा नाकामा रूसी ड्रोनले आक्रमण गरेको बताएका छन्। इबोला प्रकोप नियन्त्रण गर्न सहयोग पुर्याउने उद्देश्यले 70,000 मात्रा खोपको नयाँ खेप प्रजातान्त्रिक गणतन्त्र कंगो पठाइँदैछ। खोप आपूर्ति सम्बन्धी अन्तर्राष्ट्रिय समन्वय समूहका अनुसार उक्त खेपमा अहिलेसम्मकै सबैभन्दा तीव्र गतिमा फैलिरहेको इबोला प्रकोप नियन्त्रणमा खटिएका स्वास्थ्य कर्मीहरूका लागि 50,000 मात्रा खोप रहेका छन्। हालसम्म इबोलाबाट 5,000 भन्दा बढ़ी संक्रमित भएका छन्, जसमा 2,300 मृत्यु भइसकेको छ। संयुक्त राष्ट्र संघले अफगानिस्तानको तालिबान सरकारले 11 दिन अघि हिरासतमा लिएका आफ्ना 2 कर्मचारीलाई रिहा गरेको जनाएको छ। ती 2 कर्मचारीलाई हेरात प्रान्तमा पक्राउ गरिएको थियो। तालिबानको गुप्तचर निकायले उनीहरूलाई किन पक्राउ गरिएको थियो भन्ने कारण बताएको छैन। स्थानीय समाचारहरूका अनुसार ती 2 कर्मचारीले हेरात प्रान्तमा महिलाहरूलाई हिरासतमा लिएको विषयमा जानकारी गराएका थिए। तालिबानले 5 वर्ष अघि शक्तिमा फर्किएपछि महिला र बालिकाहरूको धेरै अधिकारमाथि नराम्ररी बन्देज लगाएको छ। दक्षिण कोरियाको सेनाका अनुसार उत्तर कोरियाले प्योङयाङ क्षेत्रबाट करिब 10 वटा छोटो दूरीका बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ। ती क्षेप्यास्त्रहरू कोरियाली प्रायद्वीपको पूर्वतर्फ समुद्रतिर प्रहार गरिएका थिए। जापानका अधिकारीहरूले ती क्षेप्यास्त्रहरू जापानको विशेष आर्थिक क्षेत्र ईईजेड बाहिर खसेको देखिएको बताएका छन्। यी प्रक्षेपणहरू दक्षिण कोरिया र अमेरिका बीच भइरहेको संयुक्त सैन्य अभ्यासका क्रममा भएका हुन्। र बंगलादेशको संसदले मिर्जा फखरूल इस्लाम आलमगीरलाई 35 वर्षमा देशको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रपतीय निर्वाचनबाट राष्ट्रपतिमा चुनेको छ। सन् 2024मा विद्यार्थीले गरेको प्रदर्शनपछि सत्ताबाट बाहिरिएकी पूर्व प्रधानमन्त्री शेख हसिनाका उनी मुख्य विपक्षी थिए। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। भ्रष्टाचार नियन्त्रण गर्ने जिम्मेवारी पाएको संवैधानिक निकाय अख्तियार दुरूपयोग अनुसन्धान आयोग स्वतन्त्र र निष्पक्ष हुनुपर्नेमा सांसदहरूले जोड़ दिएका छन्। प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा सत्तारूढ़ तथा विपक्षी दलका सांसदहरूले आयोगका पछिल्ला काम कार्यवाहीबारे प्रश्न समेत गरे। प्रमुख आयुक्त प्रेम कुमार राईले आयोगले गर्दै आएका गतिविधिको प्रतिरक्षा गरेका छन्। सुनौ एक रिपोर्ट। समितिको बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले उनकी शब्दमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगबाट त्रास सृजना हुन नहुने बताइन्।
3: संस्था
0: प्रधानमन्त्री कार्यालयमा अख्तियार प्रमुख र आयुक्तहरूलाई झण्डै थुनेर पासपोर्ट छपाई प्रकरणमा मुद्दा चलाउन दबाव दिएको लगायतका विषयले पनि बैठकमा प्रवेश पायो। सत्तापक्ष र विपक्षी सांसद मध्ये केहीले प्रधानमन्त्री वा मन्त्रीले बोलाउँदैमा जान नहुने सुझाव दिए भने केहीले त्यसबारे चासो राखे। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेश कुमार सिंहले भने
3: समिति पार्लमेन्टरी ओभरसाइट कमिटी हो, यहाँ जान मिल्छ र प्रधानमन्त्रीको मार्फतको संस्था गयो भने किनकि तपाईँले त्यो वर्ष राख्नुपर्छ कि म जान प्रधानमन्त्री राजमा तपाईँको मार्फतमा चाहिँ मलाई सिट दिनु।
0: राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र बहादुर साईले नेपाल आयल निगमको जग्गा खरिद प्रकरणदेखि कोविड महामारीका बेला भएको भनिएको अनियमिततासम्मका विषयमा अख्तियारलाई प्रश्न गरे।
4: नेपाल आयल निगमको जग्गा खरिद प्रकरणमा किन यस्तो मुद्दा चलाएन? कोविडको बेला देश पुरै मर्ने अवस्थामा थियो, हामी मान्छे मरेका मान्छे बोकिरहेका छौँ हामी सडक, तर सरकारले उम्मी घोटाला गरेर भरमा रूपमा देश बाटो मुद्दा किन?
0: बैठकमा प्रमुख आयुक्त राईले राहदानीबारे पहिले उजुरी परेको र बोलाइएपछि आफू र प्रधानमन्त्री कार्यालय गएको जानकारी दिए। उनले अख्तियारलाई बोलाउन सकिने भन्दै प्रधानमन्त्रीको बचाव गरेको देखियो। अर्को विषय, प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले वैदेशिक सहायतालाई पारदर्शी बनाउन र लेखा परीक्षणको दायराभित्र रहेर रकम परिचालन गर्नका निम्ति आवश्यक व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ। यसै सन्दर्भमा हामीले समितिका सभापति भरत बहादुर खड्कालाई पछिल्लो निर्देशन दिनुको कारणबारे सोधेका छौं।
1: हाम्रो देशको आफ्नो किसिमको संविधान छ, नियम छ, कानून छ, अडिटिङ गर्ने प्रणाली छ, त्यसैले गर्दाखेरि दातृ संस्थाले दिएको जुन रकम हो पारदर्शी हुनुपर्छ भन्ने सबैको ध्यानै त्यतातिर छ, सबैको जनताको। त्यसैले गर्दाखेरि कुन कुन ठाउँमा कति खर्च हुँदो रहेछ, नेपालको अडिटिङ सिस्टममा त्यो आउनु पर्यो, महालेखा परीक्षकको रिपोर्टमा त्यो पनि आउनु पर्यो, त्यसलाई त्यही ढङ्गले व्यवस्थापन गर्दा अझ राम्रो हुन्छ। अर्को कुरा, हामी त्यो अनुदान चाहन्छौ तर नेपाली जनताको निसको आधारमा त्यो आउनु पर्छ,
0: नेपालको आवश्यकता के हो त्यो अनुसार हुनु पर्यो
1: हो, त्यो अनुसार। किन नेपाल सरकारले कुनै पनि ऋण लिँदा या अनुदान ल्याउँदा हाम्रो यहाँको निसलाई पहिलो प्राथमिकतामा राखेर निसको आधारमा हामीले लिने हो, हामीलाई दिने जुन रकमको बजेट खर्च हुन्छ त्यो पारदर्शी ढङ्गले नेपालको लेखा प्रणालीमा त्यो जोडिनु पर्छ, त्यो ढङ्गले यसलाई व्यवस्थापन गर्नुपर्छ।
0: यो दिशामा अगाडि बढ्नका लागि देखिएका चुनौती के कस्ता छन्?
1: एउटा कुरो, हाम्रो देश साह्रै अब अन्डर डेभलपमेन्ट छ, आर्थिक दृष्टिकोणले कमजोर छ, हामीले मागेर बस्नुपर्ने अवस्था छ होइन, त्यसैले कमजोर मुलुकहरूलाई आफ्नो हिसाबले कुनै पनि काम गराउन सजिलो चाहिँ छैन।
0: के भनिन्छ भने माग्ने भन्दा दिनेको हात जहिले पनि माथि हुन्छ, उसो भए दाताहरूले नेपालले राख्ने शर्तहरू मानेनन् भने त्यो अवस्थामा के गर्ने भन्ने विषयमा पनि छलफल भयो आज?
1: भयो, त्यो विषयमा पनि किन छलफल नहुनु? तपाईँले कति राम्रो कुरा गर्नुभयो, धन्यवाद। जब मान्छेले हात थाप्नु पर्यो भने हात थाप्ने मान्छे कमजोरै हुन्छन्, कतिपय कुराहरू उनको इन्ट्रेस्टको आधारमा काम गर्नुपर्ने कुरा हुन्छ, तर एउटा कुरो के हो भने दाताहरू लाई कन्ट्रोल गर्नुपर्छ, उनीहरूलाई निगरानी राख्नुपर्छ भन्ने हाम्रो मनसाय होइन। हाम्रो खालि मकसद के हो भन्दाखेरि अब यो पारदर्शी ढङ्गले कुनै पनि कुरालाई अगाडि बढाउनु पर्छ, यो लोकतन्त्र हो, लोकतन्त्रमा पारदर्शी जवाबदेहिता भनेको महत्वपूर्ण पक्ष हुन् भन्ने कुरो उहाँहरूले नै सिकाएका हुनाले हामी पनि सिक्दै गएको मुलुक हुनाले हाम्रो भनाइ के हो भन्दा तात्री संस्थाहरूले पनि जुन मानवीय सहयोगको लागि नेपाललाई दिने कुरा उनको इन्ट्रेस्ट भन्दा नेपालको आवश्यक के हो मैले अघि पनि निवेदन गरेँ, त्यो आधारमा उहाँहरूले दिनु पनि पर्छ। एउटा कुरो के हो भन्दाखेरि आर्थिक अनुशासन नगरिकन वित्तीय सुशासन आउन सकिँदैन, त्यसैले जुन देशमा रकम खर्च हुन्छ, अनुदान भनौँ, ऋण भनौँ, सहयोग भनौँ, र त्यो देशको लेखा प्रणालीमा पनि उसलाई जोडिदिँदा यो पारदर्शी ढङ्गले हाम्रो मुलुकमा यति पैसा आयो, यो शीर्षकमा यति पैसा आयो, यति खर्च भयो, यो तरिकाले खर्च भयो, यसको उपलब्धि यति आयो भन्ने कुरा हुँदा दिने दातालाई पनि यसले उनको हाइटै बढाउँछ, उनका प्रतिको कन्फिडेन्स बिल्डअप गर्छ जस्तो मलाई लाग्छ।
0: सार्वजनिक लेखा समितिका सभापति भरत बहादुर खड्का। एलपी ग्यास आपूर्ति सम्बन्धी एउटा विषय, नेपाल आयल निगमका अधिकारीहरूले भारतलाई मासिक 60,000 मेट्रिक टनसम्म ग्यास उपलब्ध गराइदिन अनुरोध गरिएको भन्दै आपूर्ति बढेसँगै वितरण प्रणाली सहज हुने क्रममा रहेको बताएका छन्। तर अझै पनि कैयौं ठाउँमा सहजै खाना पकाउने ग्यास खरिद गर्न नपाइरहेको उपभोक्ताले गुनासो गर्दै आएका छन्। हामीले नेपाल आयल निगमको एलपीजी तथा एभिएसन विभागका निर्देशक विनित मणि उपाध्यायलाई मासिक 60,000 मेट्रिक टनसम्म एलपीजी आउन थालेमा संकट टर्छ त भनेर सोधेका छौ।
5: पक्कै पनि टर्नुपर्छ, किनभने हामीले विगतमा साबिकमा चाहिँ कति मगाउँथ्यौँ, जति बेला नर्मल हुन्थ्यो भन्दाखेरि त्यति बेला 40-47 हजार मेट्रिक टन मगाउँथ्यौँ, त्यतिले पनि मार्केट पुगिरहेको थियो। चैत वैशाख जेठ महिना र करिब करिब
0: कैयौं ठाउँमा सहजै खाना पकाउने ग्यास खरिद गर्न नपाइरहेको उपभोक्ताले गुनासो गर्दै आएका छन्। हामीले नेपाल आयल निगमको एलपीजी तथा एभिएसन विभागका निर्देशक विनित मणि उपाध्यायलाई मासिक 60,000

0: अलिकति डिमाण्ड चाहिँ घटेर गयो. त्यति बेला चाहिँ हामीलाई चाहिँ के लाग्यो भने उपभोक्ताहरूलाई 7.1 केजीको सिलिन्डरमा खासै रुचि दिन रहेछ जस्तो आयात परिमाणले पनि त्यति देखाइरहेको थियो. अहिले पछिल्लो समय चाहिँ फेरि 14.2 केजी हुँदाखेरि जति थियो त्यही हिसाबले आयात गर्ने सोच बनाएको थियौँ, तर त्यतिले नपुग्ने जस्तो देखियो. त्यसपछि हामीले अगस्त महिनाको लागि भनेर 55,000 मेट्रिक टनको एलोकेसन पठायौँ. हामीले उहाँहरूलाई अझ रिक्वेस्ट के गर्ने 55,000-60,000 मेट्रिक टनसम्म चाहिँ आपूर्ति गरिदिनुको लागि अनुरोध गर्यौं. यो भएको कारणले अब यति त्यही समय आइसकेपछि अहिले जुन अलिकति असहज जस्तो देखिएको छ यो पूर्ण रूपले सहज भएर जाने हामीलाई विश्वास छ.
1: अबको 1-2 हप्तामा सामान्य अवस्थामा फर्किएला
0: त्यो सम्भावना धेरै देखिएको छ पनि सर. किनभने हामीले पनि के देखेका छौँ भने हिजो मात्र पनि हामीले एउटा विज्ञप्ति सार्वजनिक गर्यौं, जसमा विगतका महिनाहरूमा भन्दा हाम्रो साउन महिनामा चाहिँ आयातको अवस्था राम्रो भएको चाहिँ त्यो विज्ञप्तिले पनि देखाउँछ. जस्तो साउन महिनामा मात्रै 57,316 मेट्रिक टन आयात हुँदाखेरि त्यसको इक्विभ्यालेन्टमा 40 लाख सिलिन्डर चाहिँ बिक्री भएको देखाउँछ. यो चाहिँ अघिल्लो महिनाभन्दा 9 लाख सिलिन्डर बेसी भएको हुँदाखेरि अब हामी यो आयातको अवस्था पनि बलियो राम्रो र नियमित भइरहेको हुँदाखेरि यसले चाँडै नै यहाँले भने जस्तै 1-1.5 हप्तामा चाहिँ यो समस्या समाधानतर्फ पूर्ण रूपले चाहिँ समाधानतर्फ नै उन्मुख हुन्छ भन्ने कुरामा हामी विश्वस्त छौँ.
1: अब अन्त्यमा एउटा संसदीय समितिले ग्यास सिलिन्डरको ट्रेकिङको विषयमा पनि जोड दिएको छ, त्यो दिशामा नेपाल आयल निगम कसरी अगाडि बढ्छ?
0: केही समय अगाडि पनि यो संसदीय समितिले नेपाल आयल निगमलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई एलपीजी सिलिन्डरको ट्रेकिङ नभएको कारणले गर्दाखेरि कसले कति सिलिन्डर लगे अथवा कोसँग कति सिलिन्डर छ भन्ने थाहा हुन नसकेको हुँदा यसले ट्रेकिङ गरिहाल्नु पर्यो भने संसदीय समितिको निर्देशन पश्चात नेपाल आयल निगमले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग पनि समन्वय गरिरहेको छ र हामीले पनि एउटा चाहिँ के अध्ययन चाहिँ अगाडि बढाइरहेको छौँ भने यो एलपीजी ट्रेकिङलाई चाहिँ अगाडि बढाउनु पर्छ. अब यसको एक किसिमको वेब एप्लिकेशन जस्तो बनाएर त्यहाँ चाहिँ अब धेरै नै युजरहरूले युज गर्न सक्ने भएको हुँदाखेरि त्यसमा चाहिँ हरेक सिलिन्डरको सिरियल नम्बर हुन्छ, हरेक उद्योगसँग आफूसँग भएका सिलिन्डरहरूमा सिरियल नम्बरहरू हुन्छन्, त्यसको आधारमा कुन उद्योगसँग कति सिलिन्डर छ र त्यो चाहिँ डिलर मार्फत उपभोक्ताका इन्डिभिजुअलसम्म चाहिँ पुगेको छ, खाली सिलिन्डर अथवा भरि सिलिन्डरको अवस्था के छ भन्ने कुराको चाहिँ ट्रेकिङ गर्ने मोडालिटीमा विभिन्न चरणमा छलफलहरू भइरहेछन्. यसको प्राविधिक कुराहरूमा छलफलहरू भइरहेछ.
1: नेपाल आयल निगमको एलपीजी तथा एभिएसन विभागका निर्देशक विनित मणि उपाध्याय. अन्त्यमा नेपाल बाहिरको एउटा विषय, रूसका पछिल्ला हमलाहरूमा युक्रेनको राजधानी किएवमा कम्तीमा 15 जनाको ज्यान गएको छ. किएवका मेयरले युक्रेनले हवाई रक्षा क्षेपास्त्रको अभावको निरन्तर सामना गरिरहेको बताएका छन्. युक्रेनको आपतकालीन सेवाले रूसले रातभरि गरेको हमलामा आवासीय भवनका साथै विद्यालय र बाल अस्पतालमा समेत क्षति पुगेको जनाएको छ. बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ विनिता दाहालबाट.
2: युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली युक्रेनसँग पर्याप्त नहुँदासम्म रूसले शान्तिबारे गम्भीर भएर नसोच्ने बताए. बीबीसी न्यूजसँग किएव स्थित एउटा क्षतिग्रस्त आवासीय भवनमा कुरा गर्दै मेयर भिटाली क्लिट्स्कोले उनकै शब्दमा साझेदारहरूबाट गोला बारूद र क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली युक्रेनलाई आवश्यक परेको बताए. क्लिप्सको सोलोमियान्स्की जिल्लामा क्षतिको अवस्था हेर्न पुगेका थिए. उनको वरिपरि आपतकालीन सेवामा कार्यरत कर्मचारीहरू कामलाई निरन्तरता दिइरहेका थिए भने मानिसहरू आफ्नो क्षतिग्रस्त घरको बाहिर उभिरहेका थिए. ती मध्ये एक भलेरिया बोन्दरुक थिइन् जो दक्षिणी युक्रेनमा रहेको आफ्नो घर बमबारीमा परेपछि सुरक्षित ठाउँ खोज्दै आफ्नो छोरी लिएर सोलोमियान्स्की आएकी थिइन्। यो युद्धको क्रममा उनी दोस्रो पटक घरबार विहीन भए.
1: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ. भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ. त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्. नमस्कार.
3: रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास
4: 99.4 रेडियो थाहा संचार स्टुडियो टाइम
3: इट्स 9 PM.

0: आवाज बिहीन को आवाज परिवर्तन को संवाद रेडियो दीदी बहिनी 95.2 MHz
1: आमा, म पनि तपाईँसँग घटकाण्ड गर्छु नि।

0: जसको नाम नै पर्याप्त छ।
1: दिदी बहिनी,
0: दिदी बहिनी,
1: दिदी बहिनी,
0: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
1: हामी
0: गर्न सक्छौ,
1: गर्न सक्छौ।

नयापन, नया उत्साह, नया विचार, नया पाइला र नया संभावना सँगै उदाएको नया बिहानी को पहिलो प्रहरमा सामुदायिक रेडियो दिदी बहिनी पनि आजका नियमित प्रस्तुति सँगै उपस्थित भएको छ। हाम्रो रेडियोका हरेक प्रस्तुति मार्फत तपाईको मन जित्ने प्रयास आज पनि जारी रहनेछ। अब हामी राति 11 बजेसम्म तपाईकै शमशाथमा हुनेछौं।

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले बिहानको ठिक 5 बज्यो।

0: जसको नाम नै पर्याप्त छ।
1: दिदी बहिनी,
0: दिदी बहिनी,
1: दिदी बहिनी,
0: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
1: हामी
0: गर्न सक्छौ,
1: गर्न सक्छौ।

0: नमस्कार। नेपाली सैनिक रेडियो कार्यक्रमको प्रतीक्षामा रहनुभएका समस्त श्रोतामा हार्दिक स्वागत तथा अभिवादन गर्दछु। म प्राविधिक जमादार सरिना सापकोटा। नेपाली सेनाद्वारा उत्पादित यो कार्यक्रम तपाईँले रेडियो नेपाल सहित देशभरका विभिन्न एफएम रेडियोहरूबाट सुन्दै आउनु भएको छ भने नेपाली सेनाको वेबसाइट nepalarmy.mil.np समेत सुन्न सक्नुहुनेछ। श्रोता, आजको कार्यक्रममा हामी नेपाली सेनाले देशका विभिन्न स्थानमा गरेको उद्धार सम्बन्धी रेडियो सामग्री प्रस्तुत गर्नेछौ। कार्यक्रमको शुरूआत गरौं नेपाली सैनिक गतिविधिबाट।
1: नेपाली सैनिक गतिविधि प्राविधिक सहसेनानी अपेक्षा ढुंगानाबाट सुन्नुहोस्। मित्र राष्ट्र भारतका स्थल सेनाध्यक्ष जनरल श्री धीरज सेठ चार दिने भ्रमणको सिलसिलामा साउन 31 गते काठमाण्डु आइपुग्नु भएको छ। प्रधान सेनापति महारथी श्री अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा 5 सदस्यीय टोलीसहित उहाँ नेपाल आउनुभएको हो। भ्रमण दलमा उहाँकी धर्मपत्नी तथा भारतीय सेनाको आर्मी वाइफ्स वेलफेयर एसोसिएशनकी अध्यक्ष श्रीमती कोमल सेठ पनि सहभागी हुनुहुन्छ। उहाँहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी श्री प्रदीप जङ केसी र सैनिक श्रीमती संघकी उपाध्यक्ष श्रीमती लक्ष्मी केसी पूजाले स्वागत गर्नुभएको थियो। भ्रमणको क्रममा भारतीय स्थल सेनाध्यक्ष जनरल श्री धीरज सेठलाई भदौ 1 गते राष्ट्रपति भवन शीतल निवासमा आयोजना गरिने विशेष समारोहका बीच सम्माननीय राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति श्री रामचन्द्र पौडेलबाट नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम रहेको छ। मित्र राष्ट्रका उच्च पदस्थ सैनिक अधिकारीहरूको यस किसिमको भ्रमणले दुई देशबीचको सैनिक सम्बन्धलाई अझ विस्तार एवं प्रगाढ़ पार्न थप मदत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ। नेपाली सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रले लगनखेलमा फिजियोथेरापी सेन्टर स्थापना गरेको छ। खेलाड़ीहरूको स्पोर्ट इन्जुरीलाई मध्यनजर गरी खेल खेल्ने क्षमतामा पुनर्ताजगीपन ल्याउने उद्देश्यले स्थापना गरिएको उक्त सेन्टरको सैनिक तालिम महानिर्देशक उपरथी श्री प्रेम बहादुर पुनले साउन 22 गते उद्घाटन गर्नुभयो। मित्र राष्ट्र इण्डोनेशियाको टीएनआई पीस किपिङ सेन्टर सेन्टुलमा साउन 4 गतेदेखि 17 गतेसम्म सञ्चालन भएको तेस्रो संस्करणको गरूडा कान्ति धर्म बहुराष्ट्रिय शान्ति स्थापना अभ्यास 2026मा नेपाली सेना सहभागी भएको छ। सिनियर मिलिटरी लिडरशिप डिस्कसनमा नेपाली सेनाको तर्फबाट वीरेन्द्र शान्ति कार्य तालिमका केन्द्रपति सहायक रथी श्री दिपेन्द्र गुरूङ सहभागी हुनुभएको थियो। सोही दौरान स्टाफ ट्रेनिङ इभेन्ट, क्रिटिकल इनेबलर कपेबिलिटी इन्हान्समेन्ट र फिल्ड ट्रेनिङ इभेन्ट अभ्यासमा नेपाली सेनाका 48 जना सकल दर्जा सहभागी भएका थिए। अभ्यासमा मिशन म्याण्डेट, फोर्स सुरक्षा, नागरिकहरूको सुरक्षा र यूएनको आचार संहितालाई विशेष प्राथमिकतामा राखिएको थियो। पश्चिम एयरवेसले जटिल प्रसूति समस्यामा परेकी मुगु जिल्ला खत्याड गाउँपालिका 11 26 वर्षीय दीपा भण्डारीलाई साउन 29 गते उद्धार गरी कर्णाली प्रदेश अस्पताल पुर्याएको छ। यसै गरी मध्य एयरवेसले सोलुखुम्बु जिल्ला थुलुङ दुधकोशी गाउँपालिका 7 38 वर्षीय शारदा बस्नेत र उहाँको नवजात शिशुलाई साउन 27 गते उद्धार गरी काठमाण्डौ पुर्याएको छ। त्यस्तै बेसले सोही दिन स्वास्थ्य अवस्था गम्भीर भई जिल्ला अस्पतालमा उपचाररत सोलुखुम्बु जिल्ला महाकुलुङ गाउँपालिका 2 27 वर्षीय सबिन राईलाई उद्धार गरी काठमाण्डौ पुर्याएको थियो। यसअघि बेसले उच्च रक्तस्राव भएकी एक सुत्केरी महिला सहित नवजात शिशुको साउन 25 गते हवाई उद्धार गरेको थियो। बेसले सोलुखुम्बु जिल्ला खुम्बु पासाङ लामो गाउँपालिका 2 लुक्ला स्थित पासाङ लामो निकोल निकी अस्पतालमा उपचाररत थुलुङ दुधकोशी गाउँपालिका 7 रञ्जु राई र फोक्सोमा समस्या भएका उहाँको नवजात शिशुलाई उद्धार गरी काठमाण्डौ पुर्याएको हो। गरूड दल गण अन्तर्गत सुरक्षा बेस गोंगर र भवानी बक्स गण अन्तर्गतको सुरक्षा बेस सिस्नेरीबाट खटिएको टोलीले तामाकोशी नदीमा माछा मार्ने क्रममा फँसेका दोलखा जिल्ला कालिन्चोक गाउँपालिका 4 चुरी खर्कका 22 वर्षीय अभियान थामीलाई साउन 29 गते सकुशल उद्धार गरेको छ। चन्दननाथ गढ़ अन्तर्गतको सुरक्षा पोस्ट गुर्जे भन्जाङबाट साउन 30 गते खटिएको टोलीले शिवपुरी गाउँपालिका 7 टोखा छहरे सड़क खण्ड अन्तर्गत थाना भन्जाङमा सवारी दुर्घटनामा परेका 5 जना घाइतेको उद्धार गरी थप उपचारका लागि काठमाण्डौ पुर्याउन सहयोग गरेको छ। यसै गरी सूर्यदल गढ़बाट खटिएको टोलीले रोल्पा जिल्ला थवाङ गाउँपालिका पाँच उवामा पहिरोमा परि घाइते भएका 22 वर्षीय हिमाल पुन र 25 वर्षीय सञ्जय घरतीलाई साउन 28 गते उद्धार गरी सुलीचौर अस्पताल पठाएको छ। सोही दौरान टोलीले पहिरोमा परि मृत्यु भएका पाँचजनाको शव संकलन गरेको थियो। संग्राम शार्दुल गुल्मको सुरक्षा पोस्ट सन्धुवाबाट साउन 26 गते खटिएको टोलीले डोल्पा जिल्ला सेफोक्सुण्डो गाउँपालिका नौ पुगमोकी 61 वर्षीय मान्चा साङमो लामालाई स्ट्रेचरमा बोकी आधारभूत स्वास्थ्य चौकी तापरिचा पुर्याएको छ। भगवती प्रसाद गुल्म र अन्तर्गतको सुरक्षा पोस्ट मन्जोबाट खटिएको टोलीले थुलुङ दुधकोशी गाउँपालिका सातका मंगल बहादुर तामाङलाई साउन 24 गते उद्धार गरी बोकेर लुक्ला स्थित पासाङ लामो निकोल निकी अस्पताल पुर्याएको छ। खप्तड राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनात समर्जित गुल्म अन्तर्गत सुरक्षा पोस्ट लोखडाबाट खटिएको टोलीले ढुङ्गा बोक्ने क्रममा चिप्लिएर घाइते भएका एक पुरूषको साउन 24 गते उद्धार गरेको छ। टोलीले बझाङ जिल्ला खप्तड छान्ना गाउँपालिका तीन मेलतडीका 32 वर्षीय खकेन्द्र रावललाई प्राथमिक उपचार पश्चात थप उपचारका लागि स्ट्रेचरमा बोकी दारूगाउँ स्थित स्वास्थ्य चौकी पुर्याएको हो। नेपाली सेना र भारतीय सेनाबीच मंगसिर 9 देखि 22 गतेसम्म सञ्चालन हुने अभ्यास सूर्य किरण 20 संस्करणको पूर्व तयारी स्वरूप साउन 27 गते नेपाली सैनिक ब्याटल स्कूलमा कन्फरेन्स सञ्चालन गरिएको छ। मध्यपश्चिम प्रितना हेडक्वार्टरका सहायक रथी श्री मनोज वैद्यवार नेपाली सेनाका अधिकृत र भारतीय सेनाका अधिकृत प्रतिनिधिहरूको उपस्थितिमा सम्पन्न उक्त कन्फरेन्समा अभ्यास सञ्चालन सम्बन्धी पूर्व तयारीबारे छलफल गरिएको थियो। सुन्दै हुनुहुन्थ्यो नेपाली सैनिक गतिविधि पूरा भयो।
2: यो नेपाली सैनिक रेडियो कार्यक्रम हो।
3: दरखास्त आह्वान।
4: नेपाली सेनाको स्वीकृत दरबन्दी भित्र रिक्त रहेको अधिकृत क्याडेट पद सहायक सेनानी उपसेनानीका लागि खुल्ला तथा समावेशी प्रतिस्पर्धाद्वारा पदपूर्तिका लागि दरखास्त आह्वान गरिएको छ।
3: भर्ना छनौट केन्द्रहरू।
4: केन्द्रीय भर्ना छनौट केन्द्र स्वयम्बू काठमाडौँ।
3: पूर्वी प्रितना हेडक्वार्टर इटहरी सुनसरी।
4: मध्य पूर्वी प्रितना हेडक्वार्टर बर्दिवास महोत्तरी।
3: मध्य प्रितना हेडक्वार्टर हेटौडा मकवानपुर।
4: पश्चिम प्रितना हेडक्वार्टर विजयपुर कास्की।
3: मध्य पश्चिम प्रितना हेडक्वार्टर बुटवल रूपन्देही।
4: उत्तर पश्चिम प्रितना हेडक्वार्टर निमारे सुर्खेत।
3: र सुदूरपश्चिम प्रितना हेडक्वार्टर तेघरी कैलाली रहेका छन्।
4: दरखास्त पेश गर्ने मिति
3: साउन 29 देखि भदौ 18 गतेसम्म सामान्य दस्तुर तिरेर वा भदौ 19 गतेदेखि 25 गतेसम्म दोब्बर दस्तुर तिरेर vacancy.nepalarmy.mil.np अनलाइन फारम भरी आफूलाई पाइक पर्ने भर्ना छनौट केन्द्रहरूमा दरखास्त पेश गर्न सक्नुहुनेछ।
4: उमेरको हद
3: प्रमाण पत्र तह वा SLC कक्षा 12 वा 16 सरहको हकमा 18 वर्ष पूरा भई 21 वर्ष ननागेको
4: स्नातक तह वा 16 सरहको शैक्षिक योग्यताको हकमा 18 वर्ष पूरा भई 24 वर्ष ननागेको हुनुपर्नेछ। त्यस्तै बहालवाला सैनिकको हकमा 26 वर्ष ननागेको हुनुपर्नेछ।
3: विस्तृत जानकारीका लागि नेपाली सेनाको वेबसाइट nepalarmy.mil.np मा गई जोइन नेपाली आर्मीमा वा साउन 29 गतेको गोर्खा पत्र हेर्नुहुन अनुरोध गरिन्छ। नेपाली सेना कृषि विज्ञान संस्थानमा विद्यार्थी भर्ना सम्बन्धी सूचना।
5: नेपाली सेना कृषि विज्ञान संस्थान लमजुङमा शैक्षिक वर्ष 2083-84 को लागि स्नातक तहको BSc AG शैक्षिक कार्यक्रमका लागि स्वीकृत 48 कोटामा विद्यार्थी भर्नाको लागि दरखास्त आह्वान गरिएको छ। अध्ययन गर्न इच्छुक तथा योग्यता पुगेका सैनिक र गैर सैनिकका सन्ततिलाई साउन 25 देखि भदौ 18 गतेसम्म इन्ट्रान्स IAAS.TU.EDU.NP मा अनलाइन आवेदन दिन अनुरोध गरिन्छ। साथै भदौ 19 गतेदेखि भदौ 24 गतेसम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सकिनेछ।
3: शैक्षिक योग्यता 10/2 कृषि वा विज्ञान वा ISC कृषि पशु वन विज्ञान वा सोसरहको हुनुपर्नेछ। उल्लेखित तहमा अंग्रेजी भौतिक शास्त्र रसायन शास्त्र जीव विज्ञान र गणित विषय अध्ययन गरी कुल प्राप्ताङ्कको 40% अङ्क वा लेटर ग्रेडिङ सिस्टम अन्तर्गत भए औसतमा सी वा 2.0 GPA प्राप्त गरी उत्तीर्ण भएको हुनुपर्नेछ। अतिरिक्त विषयमा ग्रेड सी वा सो सरह प्राप्त गरेको लब्धाङ्क पत्र समेत अपलोड गर्नुपर्नेछ।
5: थप जानकारीका लागि त्रिभुवन विश्वविद्यालय कृषि र पशु विज्ञान अध्ययन संस्थान डिन कार्यालय टेलिफोन नम्बर 01 43 33902 इमेल info@iaas.tu.edu.np वेबसाइट iaas.tu.edu.np
0: श्रोता अहिले तपाईँ सुन्दै हुनुहुन्छ नेपाली सैनिक रेडियो कार्यक्रम। यो कार्यक्रम तपाईँले नेपाली भाषामा 158, मैथिली भाषामा 34, भोजपुरी भाषामा 15 र अवधि भाषामा 5 गरी रेडियो नेपाल सहित देशभरका 212 एफएम रेडियोहरूबाट विभिन्न बार तथा समयमा सुन्दै आउनु भएको छ। अब प्रस्तुत गर्दैछौ नेपाली सेनाले देशका विभिन्न स्थानमा गरेको उद्धार सम्बन्धी रेडियो सामग्री। प्रस्तुतिमा हुनुहुन्छ प्राविधिक सुबेदार मन्दिरा बुढाथोकी र प्राविधिक हुद्दा दिवेन्द्र डाँगी।
6: जब प्रकृतिले आफ्नो रौद्र रूप देखाउँछ, जब बाढ़ीले बस्ती डुबाउँछ, पहिरोले बाटो छेक्छ अनि भूकम्पले घर भत्काउँछ, यस्ता विपत्तिको बीचमा जीवन र मृत्यु बीचको दूरी केही सेकेण्डमा सीमित हुन्छ। त्यति बेला नागरिकको आँखाले खोजिरहेको हुन्छ एउटा भरोसा, एउटा आशा र एउटा हात, जसले जीवनलाई मृत्युको मुखबाट फर्काउन सकोस्। त्यही कठिन घड़ीमा जोखिमको प्रवाह नगरी अगाडि बढ्छ नेपाली सेना। देशको अन्तिम शक्तिको रूपमा रहेको नेपाली सेना राष्ट्रिय संकटका बेला नागरिकको जीवन रक्षा गर्ने अग्रपंक्तिको उद्धारक पनि हो। प्राकृतिक होस् वा मानव सृजित विपद, जुनसुकै अवस्थामा नेपाली सेनाको एउटै ध्येय हुन्छ, पहिले जीवन बचाउनु।
7: हरेक विपत्तिको घड़ीमा नागरिकसँग हुने एउटा भरोसा र विश्वास हो नेपाली सेना। विपत आउनु अघि गरिएको पूर्व तयारी, निरन्तर अभ्यास, दक्ष जनशक्ति, उद्धारका लागि आवश्यक साधन स्रोत र जोखिम मोलेरै अघि बढ्ने अदम्य साहसका कारण नागरिकले नेपाली सेना छ त्यसैले हामी सुरक्षित छौं भन्ने अनुभूति गर्न पाएका छन्।
8: मेरो नाम चेलीमाया राई, देवमाई नगरपालिका 3 इलाम जिल्ला, म 82 भएको छु। म ओडामा वृद्ध भत्ताको नवीकरणमा आउँदै गर्दा माइखोला माथि पहिरोबाट नेपाली सेनाहरूले भेट्नु भयो र मलाई स्ट्रेचरमा हालेर 8 पालो गर्दै बोक्नु भयो। खोला पारी तारेर गाडी चढाइदिनु भयो। गाह्रो पनि थियो मलाई हिँड्नु नसक्ने माथि, अनि त्यही भएर उद्धार गर्नुभयो। नभए म अलपत्र पर्ने थिएँ। 82 उमेरमा सेनाहरूलाई बोकी मागे, सहयोग मागे। धन्यवाद, आशीर्वाद, नेपाली सेनाको जय होस्।
6: चेली माया राईको यो अनुभव नेपाली सेनाप्रतिको विश्वास मात्र होइन, यो त संकटको अध्ययारो बीच जीवनको आशा जगाउने एउटा बलियो अनुभूति हो। आकस्मिक उद्धारका अनगिन्ती घटनामा नेपाली सेनाले पुर्याएको योगदानले यही विश्वासलाई अझ गहिरो बनाउँदै आएको छ। नागरिकको जीवधनको सुरक्षाका लागि विपत्तिको घड़ीमा सेनाले उद्धार पहिला भन्ने अवधारणा अनुरूप कार्य गर्दै आएको छ भने भौगोलिक अवस्थिति र घटनाको परिस्थिति हेरेर साधन, स्रोत र जनशक्ति खटाउँदै आएको छ। यस क्रममा विकट स्थानहरूमा सड़क यातायात र अन्य विकल्प नहुँदा घण्टौंसम्म काँधमै बोकेर पनि बिरामीहरूलाई उद्धार गर्ने गरेको छ।
9: मेरो नाम चाहिँ दिवस कोइराई हो, खोटाङ सुन्देल के प्लस गरी साध हो। म चाहिँ लौदु गुम्बा भन्ने निर्माण हुँदै थियो अनि त्यहाँ चाहिँ काम गरिरहेको थिएँ अनि बिरामी भएको छ। 12:00 मलाई पेन सुरु भएको, बिहान नको 5-6 म एकदमै गाह्रो भइरहेको थिएँ अनि पेन धेरै भइरहेको थियो। अनि त्यहाँदेखि साथीहरू चाहिँ हुनुहुन्थ्यो तर अर्को ग्रुपको हुनुहुन्थ्यो, हामी चाहिँ 3 भाइहरू हुनुहुन्थ्यो। अर्को ग्रुप साथीहरूले थाहै पाउनु भएन अनि सानो भाई दुईले चाहिँ बोकेर जानु तल थमो मेडिकलसम्म, त्यहाँदेखि मेडिकलको टिचरले चाहिँ त्यहाँ थमो पुलिस चौकीमा फोन गर्नुभयो अनि पुलिस चौकीहरूले चाहिँ खबर गर्नुभयो नेपाली सैनिक टिमले, अनि उहाँहरूले उद्धार गर्नुभयो अनि नाम्ची हस्पिटल स्टेचरमै लानुभयो। त्यो नेपाली सेनालाई एकदमै धेरै धन्यवाद दिन चाहन्छु, उहाँहरूले मेरो जीवनमा उद्धार गरिदिनु भयो, बचाइदिनु भयो, धेरै धेरै धन्यवाद। नेपाली सैनिकको शिर जहिले पनि सगरमाथा जस्तो उच्च होस्।
7: विपत्तिमा सेनाले खोज तथा उद्धार, तत्काल राहत तथा प्राथमिक उपचार र पूर्वाधार निर्माण आदिमा योगदान दिने गरेको छ। यस क्रममा नागरिकको जीवन रक्षालाई सेनाले पहिलो प्राथमिकतामा राख्दै विकट हिमाली तथा पहाड़ी भेगका गम्भीर घाइते, सुत्केरी महिला र शिशुको सैनिक हेलिकप्टरबाट गरिने उद्धारले धेरैको ज्यान जोगाएको छ।
10: मेरो नाम लालबहादुर ढकाया, जुम्ला जिल्ला सन्दर नगरपालिका वार्ड नम्बर 8 बिरानी काँसीकालो ढकाया मेरी माइजू पढ्नुहुन्छ नाथाले। उहाँ गर्भवती हुनुहुन्थ्यो, अलिकति पेट दुखेर हस्पिटल लिँदाखेरि एक्काइसी बेहोस हुनुभयो। बेहोस भएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा लिएर अपरेसन गऱ्यौँ। अपरेसन गरिसकेपछि उहाँ बेहोस हुनुभयो। बेहोस हुँदाखेरि हामीले उद्धार गर्ने कुनै पनि साधन नपाएपछि नेपाली सेनाको हेलिकप्टर मार्फत उपचार गर्नका लागि प्रदेश अस्पताल सुर्खेतमा ल्यायौँ। अहिले उहाँको अवस्था ठिकै छ। त्यो दिन सायद नेपाली सेनाको हेलिकप्टरले उद्धार नगरिदिएको भए मेरी माइजूको ज्यान जान्थ्यो होला, बच्थेन होला। माइजूको ज्यान बचाइदिनु भयो, त्यसको लागि नेपाली सेनालाई धेरै धेरै धन्यवाद।
6: भर्खरै प्रस्तुत भएका दृष्टान्तहरूले प्राकृतिक विपद होस् वा अन्य आपतकालीन अवस्था, ती सबै संकट टार्न नेपाली सेना सबैभन्दा अगाडि पुग्ने गरेको देखाउँदछ। आकस्मिक घटनामा परेका नागरिकको उद्धारका लागि विकट हिमाली भूभाग, दुर्गम पहाड़ वा सुगम बस्ती